0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जून 5 तारीक अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तराईमा अत्यधिक गर्मी सँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
0: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा।
1: पशु मल मूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
4: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक्त दिन सकिएन, कम से कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
0: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग।
1: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा यो भन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी बर्दाघाट सुस्ता पश्चिम पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यस्तै कञ्चनपुर कैलाली नवलपरासी बर्दाघाट सुस्ता पूर्व चितवन सुनसरी मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ। नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदाय संघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो। साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो।
2: विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंक अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुपिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याजदर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्तता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11.55 खर्ब अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
3: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53.44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20.91 करोड़ रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4.45 करोड़ रूपियाँका दरले 10.5 महिनामा 46.76 करोड़ रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकको खबर नागरिकमा छ।
2: विद्युतीय गाड़ी ईभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083/84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 वटा विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईभीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 वटा विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह, राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अरब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड़ रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ, अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झण्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानुधामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
7: पशुपालनमा हामीसँग 50 वटा गाईहरू र 20 वटा बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौं र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
6: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ, अनि आवश्यक प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे,
7: 20 रूपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डीएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डीएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डीएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामी जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
6: पशु मलमूत्र, पात पतिंगर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
7: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रूपियाँ, 1 किलोमा 5 रूपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
6: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढ़ाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
2: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाबीच सरकारले ती कर्मचारीको विधा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: 3 साताको अवरोधपछि यही जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको 1 साता भन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा
9: विशेषज्ञ ओपीडी सेवा
10: निशुल्क औषधि वितरण
9: सशुल्क फार्मेसी सेवा
10: फिजियोथेरापी सेवा
9: अकुपंचर सेवा
10: योग परामर्श सेवा
9: क्रियाकल्प सेवा
10: पूर्वकर्म पञ्चकर्म सेवा
9: छार सूत्र सेवा
10: जलौका सेवा
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696 98-514-24063
11: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। मोस्ताङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोड़ा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सरह थियो। तर पछिल्लो छ महिनादेखि घोड़ाको दाहिने आँखामाथि पलाएको ट्यूमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। शुरूमा सामान्य गाँठो जस्तो देखिएको ट्यूमर विस्तारै ठूलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोड़ाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोड़ा गुमाउ भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोड़ा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सड़क पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोड़ा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब डेढ़ घण्टा चलेको शल्यक्रियामा आठ वर्षे भाले घोड़ाको आँखामाथिको ठूलो ट्यूमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्यूमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोश पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोश पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खा पत्रमा घोड़ाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
2: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगतै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लड़ाकु समूह हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ।
3: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भूटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा मगर, अंकित राणाबाट र श्रुति भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा

0: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सिर्जना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
1: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
0: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टे भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको
1: पीपलका रूखमा सल्लाका हाँगा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
1: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम घाममा नहिँड्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह
0: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम कर र भन्सार जाँच पास यसपटक पनि विवादमा
1: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने
0: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग
1: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी
0: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। ठूला बड़ा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढ़िरहेकी छिन्। पत्रिकामा लेखिएको छ सम्पत्ति जाँचबुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन् नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ नेता भएपछिको बुझाम भने डर लाग्छ खै के गरौं के आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्सुङ।
5: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसी सर 7।

0: नमस्कार। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरमा जातीय छुवाछुत मुक्त राष्ट्र कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तर्क्रिय, लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइयो, लमजुङका दुईजना सहित तीनजना पर्वतारोहीलाई सम्मान, लमजुङमा लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया सम्पन्न,

0: र लोकगीतको लय सोरेको भन्दै लम्जुङ्गे गायक द्वय माया गुरूङ र उमा गुरूङद्वारा प्रतिष्ठानमा उजुरी। अब समाचार विस्तारमा। लमजुङमा जातीय छुवाछूत अन्त सम्बन्धी कानूनी व्यवस्था र यसको कार्यान्वयन अवस्था तथा विद्यमान चुनौतीबारे अन्तर्क्रिया कार्यक्रम भएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा लमजुङको आयोजना तथा बेसीसह नगरपालिकाको सहयोगमा बिहिबार बेसीसहर सात स्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम भएको हो। राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा लमजुङका अध्यक्ष सरोज विश्वकर्मको अध्यक्षता तथा बेसीसहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारवाला निकायका प्रतिनिधि, संचारकर्मी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गुरूङले संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरे भए पनि समाजमा अझै पनि जातीय विभेद र छुवाछूतका घटनाहरू पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो। उहाँले जातीय भेदभाव विरूद्ध कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। स्थानीय सरकारले समावेशी समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र यस्ता अन्तर्क्रियाले समाजलाई सकारात्मक दिशातर्फ अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले जातीय छुवाछूत तथा भेदभाव विरूद्धका कानूनले कार्यान्वयनका राज्य प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कुनै पनि प्रकारको विभेदजन्य गतिविधि कानून विपरीत रहेको उल्लेख गर्दै यस्ता घटनाको प्रभावकारी जानकारी प्राप्त भएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गर्नुभयो। विशेषतः नगरपालिकाका कार्यपालिका सदस्य एवं प्रवक्ता हिरालाल विश्वकर्मले दलित समुदायले अझै पनि विभिन्न क्षेत्रमा विभेद र अवसरको असमानताको सामना गरिरहेको बताउनुभयो। उहाँले राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र वास्तविक सामाजिक न्याय स्थापित हुने धारणा राख्नुभयो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख जितेन्द्र कुमार बस्नेतले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी घटनामा प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो। उहाँले पीड़ितलाई न्याय दिलाउन र दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरी सधैँ तत्पर रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा संचारकर्मी किसान संगीत नेपालीले जातीय छुवाछूत तथा भेदभाव कानूनी पक्ष तथा सामाजिक सचेतना अभिवृद्धिबारे प्रशिक्षण दिनुभएको थियो। अन्तर्क्रियामा सहभागीहरूले जातीय छुवाछूतका घटनालाई न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय, संचार माध्यम तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। सहभागीहरूले कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमलाई गाउँटोलसम्म विस्तार गर्नुपर्ने सुझाव समेत दिएका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव राजन परियाले गर्नुभएको थियो। कार्यक्रमले जातीय विभेदमुक्त समानतामूलक र समावेशी समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ। लेखा परीक्षणको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित लमजुङमा अन्तर्क्रिया कार्यक्रम भएको छ। महालेखा परीक्षकको कार्यालयले लमजुङको बेसीसहरमा लेखा परीक्षणको गुणस्तर तथा प्रभाव अभिवृद्धि र नागरिक सहभागितामूलक लेखा परीक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो। सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख कोइराला तथा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले लेखा परीक्षण प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने सबै सरकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिहरूले लेखा परीक्षणको अवधारणा, संवैधानिक तथा कानूनी व्यवस्था, उद्देश्य, प्रक्रिया, गुणस्तर तथा यसका प्रभावका विषयमा विस्तृत प्रस्तुतिकरण राख्नु भएको थियो। साथै महालेखा परीक्षकको कार्यालयले आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा अन्तर्क्रियामा कार्यालयका निर्देशक योग्य प्रसाद राई, टीकानाथ अर्याल तथा लेखा परीक्षण अधिकारी दीपक आचार्यले लेखा परीक्षणमा सूचना प्रविधिको प्रयोग, बेरुजु सम्परीक्षणका लागि जवाफ तथा पुस्ट्याई लेखन अभ्यास लगायतको विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालाहरूले लेखा परीक्षण प्रक्रियामा नागरिक सहभागिता बढ़ाउँदै सार्वजनिक वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखेका थिए। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरूमा सुशासन, वित्तीय अनुशासन तथा जवाफदेहिताको प्रवर्धन गर्ने उद्देश्यले यस्ता अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। छयत्तरौं अन्नपूर्ण आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिका तीन श्रीमन्जाङ लामा गाउँमा विशेष कार्यक्रम भएको हो। पर्यटन प्रवर्धन क्षेत्रमा विशेष काम गर्दै आएको ट्रेकिङ एजेन्सी एसोसिएशन नेपालको आयोजना एवं गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम भएको हो। गण्डकी प्रदेश पर्यटन तथा उद्योग मन्त्री यशोधर रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै मन्त्री रिमालले मुलुकको समृद्धिका लागि प्रदेशभित्रको सबै पर्यटकीय सम्भाव्यताको खोजी प्रवर्धन र विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो। पर्यटन क्षेत्रको समुचित विकासका लागि अझै पनि स्पष्ट नीति र कार्यविधि नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको भन्दै मन्त्री रिमाले प्रदेश सरकार नीति निर्माणमा लागि परेको उल्लेख गर्नुभयो। कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्सेङ्गी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ, दूधपोखरी गाउँपालिका अध्यक्ष धन प्रसाद गुरूङ, प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले मन्तव्य राखेका थिए। सोही अवसरमा अन्नपूर्ण एवं सगरमाथा आरोही पूर्णिमा श्रेष्ठसँगै सगरमाथा आरोहण गर्ने लमजुङका नरेन्द्र शाही र मनराज गुरूङलाई विशेष सम्मान गरिएको थियो। टानका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, पर्यटन व्यवसाय एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो। हरेक वर्ष जून तीनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ। 8091 मिटर अग्लो अन्नपूर्ण एक हिमाललाई फ्रान्सेली नागरिक मोरिस हर्जोगले पहिलो पटक सन् 1950 जून तीनमा सफल आरोहण गरेका थिए। यस ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालमा यो दिवस मनाउने गरिएको छ। सोही सफल आरोहण पश्चात नेपालले विश्व पर्वतारोहण इतिहासमा पहिलो पटक 8000 मीटर भन्दा अग्लो हिमाल चुचुरोमा पाइला टेकेको थियो। सो दिन नेपालको पर्वतीय पर्यटनको विशिष्ट दिन मानिन्छ। दिवसका अवसरमा यसअघि विशेष गरी पोखरा र पूर्ण क्षेत्र वरपर ट्रेकिङ एजेन्सीज एसोसिएशन नेपाल, टान तथा अन्य पर्यटन संस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रम, पदयात्रा र म्याराथन प्रतियोगिताहरू हुँदै आएका थिए। अन्नपूर्ण क्षेत्रभित्र पर्ने लमजुङ र हाल गोर्खा लमजुङ लगायतका क्षेत्रलाई समेटेर टानले प्रवर्धन गरिरहेको बुद्धा ट्रेकिङ रूटसँगै लिपे लेकको प्रवर्धनका लागि दुर्दिमा कार्यक्रम आयोजना गरिएको टानले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: दिदी, अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो,
5: जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486। विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सुरक्षित आप्रवासन कार्यक्रमको प्रगति अनुगमन, सुपरिवेक्षण तथा समीक्षा कार्यक्रम भएको छ। लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं कार्यक्रममा नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको विशेष उपस्थिति समीक्षात्मक बैठक भएको हो। बैठकमा जिल्लामा संचालित सामी कार्यक्रमको हालसम्मको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजना बारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक नीति तथा सुधार, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती, सेवाग्राहीको पहुँच अभिवृद्धि, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सूचना तथा परामर्श सेवाको गुणस्तर सुधार लगायतका विषयमा सहभागीहरूले आफ्नो धारणा राखेका थिए। सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सुरक्षित, मर्यादित र सूचनामा आधारित वैदेशिक रोजगारीका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारिता अझ बढ़ाउन स्थानीय तह, प्रशासन, संचार क्षेत्र तथा सम्बन्धित निकायबीच थप समन्वय सहभागीहरूको सुझाव थियो। कार्यक्रममा प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी आयोजनामा कार्ययोजनामा समावेश गर्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने सहसचिव भण्डारीले बताउनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम, सामी टीम लिडर टंक आर्याल, सामी प्रदेश संयोजक उमाकला शर्मा, कार्यक्रम अधिकृत शिव रेग्मी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कृष्ण केसी, जिल्ला अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, पूर्व केन्द्रीय सदस्य नवीन राज कुइकेल तथा पूर्व जिल्ला अध्यक्ष आश गुरूङ लगायतको विशेष उपस्थिति रहेको थियो। अग्रज लोक गायिका माया गुरूङ र उमा गुरूङले आफ्नो मौलिक सिर्जना लोकगीतको लय हुबहु नकल गरी नयाँ गीत सिर्जना सार्वजनिक गरेको आरोप लगाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा उजुरी दिएको छन्। गायिका दुवैले प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरलाई सम्बोधन गर्दै दर्ता गराएको निवेदनमा आफ्नो पुरानो गीत आइदेऊ सुखी लाइदेऊ पीरतीको लय नकल गरेर सुखी माया शीर्षकमा गीत सार्वजनिक गरिएको दावी गरेको छन्। माया र उमाका अनुसार उक्त मौलिक गीत 2045-46 बजारमा आएको लमजुङ दरबार एल्बमको बी साइडमा समावेश छ। गीतमा माया गुरूङ, उमा गुरूङ, कृष्ण गुरूङ र नीर गुरूङको आवाज छ। यो गीत रेडियो नेपालबाट समेत प्रसारण भएको थियो। उक्त गीत 9 महिना अघि मात्रै माया गुरूङकी छोरी संगीताले उनी सहित कार्यक्रम इन्द्रणीमा गाएकी थिइन्। उनीहरू 2045 सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी लोकगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेको गाउँ शहरमा लमजुङ दरबार गीत मार्फत स्थापित कलाकार हुन्। उक्त सालमै युक्त गुरूङ सहित माया गुरूङ र उमा गुरूङले आइदेऊ सुखी लाइदेऊ पीरती गीतको रेकर्ड गरेको बताउनुभयो। युक्त गुरूङको एक दशक अघि निधन भइसकेको छ। गायिका दुवैले आफ्नो मौलिक सिर्जना अनुमति बिना नकल गरी सार्वजनिक गरिएको आरोप लगाउँदै बुधबार निवेदनसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल समक्ष न्यायको माग गरेका हुन्। निवेदनमा रेडियो नेपालमा समेत प्रसारण भएको उक्त गीतको मौलिक लय र संरचनालाई आधार बनाएर प्रतिष्ठानकै केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका रामजी खाँडको लय रहेको भन्दै प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य राज गुरूङले आफ्नो युट्यूब च्यानल मार्फत सुखी माया शीर्षकको गीत सार्वजनिक गरेकोमा गायिका दुवैले दुःख लागेको बताउनु भएको छ। सुखी मायामा रामजी खाँडको लय, भागीरथ चलाउनेको शब्द तथा राजु गुरूङ र शान्ता रानी परियारको स्वर रहेको छ। निवेदकहरूले उक्त गीतमा आफ्नो सिर्जनाको भाका लय तथा शैली प्रत्यक्ष रूपमा नक्कल गरिएको आरोप लगाउँदै छानबिन गरी न्याय दिलाउनका लागि प्रतिष्ठानसँग माग गरेका छन्। निवेदनको बोधार्थ प्रतिष्ठानको विकृति विसंगति न्यूनीकरण विभागका प्रमुख शिव हमाललाई दिइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले निवेदन प्राप्त भइसकेको पुष्टि गर्दै दुवै पक्षलाई राखेर छलफल गरिने बताउनुभयो। संस्थामा दर्ता भइसकेको छ। अब सम्बन्धित पक्षहरूसँग छलफल गरेर आवश्यक छानबिन गरेपछि मात्र निष्कर्षमा पुग्ने थापा मगरले बताउनुभयो। लमजुङ सुन्दर बजार 3 किरेन्ते बेसीमा कृषक लक्षित शुरू भएको आईपीएम कृषक पाठशालाको औपचारिक कार्यक्रम समापन भएको छ। कृषि विकास कार्यालय लमजुङले चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत स्थानीय समूहमा सञ्चालन गरेको संगम कृषक पाठशालाको बिहिबार औपचारिक समापन भयो। जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा औपचारिक समापन भएको हो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख गुरूङले कृषक पाठशालाको सिकाइपछि कृषकहरू व्यावसायिक बन्नुपर्नेमा जोड़ दिनुभयो। कृषक पाठशालाको सिकाइ अनुभवलाई व्यवहारत लागू गर्न सके कृषि पेशाबाट कृषकहरूले मनंगी आमदानी गर्न सक्ने जिल्ला समन्वय समिति प्रमुख गुरूङको भनाइ थियो। संगम आईपीएम कृषक पाठशाला अध्यक्ष कमला नेउपानेको अध्यक्षतामा भएको समापन कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डाक्टर सुनिल नेउपाने, कृषि अर्थविज्ञ मदन रेग्मी, कृषि प्रसार अधिकृत सरोज थापा, सुन्दर बजार 10 वडाध्यक्ष दीपक ढकाल लगायतको विशेष उपस्थिति रहेको थियो। समापन कार्यक्रममा 16 हप्तासम्म सञ्चालित तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथिहरूको तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। किरेन्ते बेसीमा गत माघदेखि जेठसम्म कृषक पाठशाला सञ्चालन भएको हो। हप्तामा एक दिन स्थानीय कृषकहरूलाई अभ्याससहित समय अनुकूल खेती प्रणालीको अध्ययनसँगै व्यवस्थित खेतीका लागि कृषक पाठशाला सञ्चालन हुने गर्दछ। कृषक पाठशालामा विशेष गरी गोलभेडा खेतीका बारेमा कृषकहरूलाई सिकाइएको थियो। गोलभेडाको बिउ रोप्ने, हुर्काउने, उत्पादन गर्ने र बजारीकरणसम्मका कुराहरू कृषक पाठशालामा सिकाइएको कृषि विकास कार्यालयले जनाएको छ। कृषक पाठशालामा व्यावसायिक खेती प्रणालीका लागि आवश्यक सिप तथा प्राविधिक सिकाइसँगै अनुकूल मौसम, माटो, रोग तथा किराहरूको प्रकोप व्यवस्थापन लगायतको विशेष कृषि पर्यावरण विश्लेषण पनि गरिएको ज्ञान केन्द्रले जनाएको छ। कृषकहरूले सामूहिक रूपमा खेतबारीमा व्यवहारिक ज्ञान सिप आर्जन गर्ने खोजपूर्ण सिकाएका तरिकाहरू अपनाई पर्यावरणीय विश्लेषणमा आधारित भई स्वस्थ एवं स्वच्छ बाली नाली तथा पशु पंक्षी उत्पादनका बारेमा सिक्ने र सिकाउने एउटा थलोको रूपमा कृषक पाठशाला सञ्चालन हुने गरेको छ। कन्टकी प्रदेश सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने तयारी गरिरहेको बेला लमजुङमा भने प्राकृतिक रूपमा उम्रिएका करिब 300 गाँजाको बोट नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय भोटेउडारका मैया कोइरालाको कमाण्डमा खटिएको महिला प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा सुन्दर बजार नगरपालिका 8 बलिथुम क्षेत्रमा उम्रिएका गाँजाका बोट फाँडानी गरी नष्ट गरेको हो। प्रहरीका अनुसार उक्त क्षेत्रमा प्राकृतिक रूपमा आफै उम्रिएका गाँजाका बोटहरू फेला परेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको हो। लागू औषध नियन्त्रण तथा कानूनी व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन अभियान स्वरूप गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। यता गण्डकी प्रदेश सरकारले भने औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमनसहित वैधानिकता दिने तयारी गरिरहेको छ। प्रदेश सरकारले यसअघि घरेलु मदिरा सम्बन्धी ऐन ल्याइसकेको छ भने गाँजा खेती तथा उत्पादनलाई नियमन गर्ने विधेयक प्रदेश सभाको चालू अधिवेशनबाट पारित गर्ने तयारी रहेको जनाएको छ। एकातर्फ गाँजा खेतीलाई औषधीय उपयोगको लागि कानूनी दायराभित्र ल्याउने प्रयास भइरहेको छ भने अर्कोतर्फ हाल प्रचलित कानून अनुसार अनाधिकृत रूपमा उम्रिएका वा खेती गरिएका गाँजाको बोटहरू नष्ट गर्ने कार्य निरन्तर जारी रहेको छ, जसले गाँजा सम्बन्धी नीतिगत बहस र कानूनी व्यवस्थाको कार्यान्वयन बीचको अवस्थालाई स्पष्ट रूपमा देखाइएको छ। लमजुङको सुन्दरबजार नगरपालिका 7 पाउदी स्थित कर्मज सिर्जना मंचको 58 प्रविधि मैत्री साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। मंचका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा साहित्यकार कलनिधि दहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दहालले कर्मज सिर्जना मंचले लमजुङको प्रवेशद्वारमा रहेको साहित्य भाषा र कलाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। वहाँले कर्मदा नदी किनारा निरन्तर बगेझै मञ्चले पनि साहित्य भाषा र कलाका गतिविधिलाई निरन्तरता दिँदै अझ सशक्त रूपमा अगाडि बढ़न शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा कलानिधि दहाल, डाक्टर बमबहादुर थापा जिताली, पुरूषोत्तम सिग्देल, दिल्ली प्रसाद मुन्तिउन, सुरेश चन्द्र घिमिरे, जनार्दन अधिकारी धड्कन, चन्द्र न्यौपाने, सूर्य कुमार पण्डित, बसन्त खनाल, रामकृष्ण अधिकारी, पवन कुमार बुढाथोकी, ध्रुवराज मिश्र लगायतका श्रष्टहरूले आफ्ना साहित्यिक सिर्जना वाचन गर्नुका साथै मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई साहित्यकारहरूले साहित्यिक गतिविधिले समाजमा सकारात्मक चेतना प्रवाह गर्ने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिएका थिए। मंचले नियमित रूपमा साहित्यिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको साहित्यकार लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरमा जातीय छुवाछुत मुक्त राष्ट्र कार्यान्वयनको अवस्था र चुनौती विषय अन्तर्क्रिया लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइयो। लमजुङका दुईजना सहित तीनजना पर्वतारोहीलाई सम्मान। लमजुङमा लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया सम्पन्न र लोकगीतको लय चोरेको भन्दै लमजुङी गायिका द्वै माया र उमा गुरूङद्वारा प्रतिष्ठानमा उजुरी। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999, 98477 69229, सेवा मोडल हस्पिटल प्राली विशेषर स्वास्थ्य।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी र कार्यक्रम स्वास्थ्य सरोकार एचजीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एन्ड स्केल अप अन्तर्गत तयार गरिएको कार्यक्रम हो र यो कार्यक्रम प्रत्येक हप्ता यसै समयमा तपाईँले रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेउडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र प्रत्येक रेडियोको फेसबुक पेज मार्फत र हाम्रो पात्रोबाट पनि तपाईँहरूले अलि सुनिराख्नु भएको छ। यस कार्यक्रममा हामीले विभिन्न रोगहरूको बारेमा, रोगीहरूको बारेमा र एचजीसीएस

0: महत्वपूर्ण विषयमा जानकारी दिन लागिरहेका छौ। र अहिलेको जमाना अथवा अहिलेको समय हेर्दाखेरि प्रत्येक घरमा जंक फूडहरू खाइरहेका हुन्छौ, र आज भने हामी जंक फूडदेखि अलि टाढा र हामी सानैदेखि बच्चालाई खुवाउने, ठूलालाई खुवाउने, बिरामी अवस्थामा खाने अनि सर्वोत्तम सातु अथवा मिक्स लिटोको बारेमा आज हामी कुराकानी गर्नेछौ। र आज हामीसँग कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ ज्योति आचार्य सर, हुनुहुन्छ खाद अनुसन्धान अधिकृत खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको सर हुनुहुन्छ, र उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। र स्वागत सँगसँगै उहाँसँग हामीले चाहिँ विभिन्न कुराकानी गरेका छौँ, र हामीले एजिसिएस नमूना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा भोटेवाडा सामुदायिक सिकाई केन्द्रमा चाहिँ 4 दिनको मिक्स सातुको तालिम भएको थियो, र त्यस तालिममा हामीले विभिन्न गतिविधिहरू गर्यौं। समुदायका महिलाहरूलाई र समुदायलाई चाहिँ हामीले लिटो बनाउने तालिमहरू दियौं, र त्यसै सन्दर्भमा लिटोको बारेमा अथवा स्वस्थ खानपानको बारेमा हामीले सरसँग कुराकानी गरेका। आउनुहोस् कार्यक्रममा हामी उहाँलाई अगाडि जोड्नेछौ। अब भने हामी कार्यक्रममा हामी हाम्रो गेस्टलाई जोड्नेछौ, र आउनुहोस् उहाँलाई स्वागत गरौं। सर, यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम।
0: सरको थोरै परिचय पनि बताइदिनुहोस् न।
1: ज्योति आचार्य, खाद्य अनुसन्धान अधिकृत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको कार्यालय प्रमुख, र मेरो विज्ञताको हिसाबले भन्नुपर्छ भने म खाद्य प्राविधिकीय, खाद्य प्रविधि विषयमा मेरो मास्टर्ससम्म अध्ययन रहेको छ भने ग्रामीण विकासमा पनि मैले मास्टर्स गरेका छु, र हाल चाहिँ एलएलबीको विद्यार्थी पनि रहेको छु, र समग्रमा यस क्षेत्रका गण्डकी प्रदेशका 5 जिल्ला लमजुङ, गोर्खा, तनहुँ, मनाङ र नवलपुरको खाद्य स्वच्छताको अवस्था चाहिँ हेर्ने, हामीले अनुगमन निरीक्षणबाट हेर्ने मेरो जिम्मा रहेको छ, र त्यसैमा लागि परिरहेको छु।
0: हजुर सर, यो जुन खाद्य स्वच्छताको हजुरले चाहिँ अनुगमन गरिराख्नु भएको छ, अनि अहिले चाहिँ यो जुन हाम्रो संसारभरि नै भनौँ न नसर्ने रोगहरूको चाहिँ एकदमै बढ़िरहेको छ, जुन चाहिँ खानपानले पनि एकदमै असर गर्ने भनेर सुनिन्छ नि त, होइन?
1: एकदमै नसर्ने रोग चाहिँ अहिले चाहिँ भयावह एउटा चाहिँ विश्वकै मृत्युको महत्वपूर्ण कारण भइरहेको छ, र यो चाहिँ एउटा चिन्ताजनक विषय पनि हो।
0: हजुर सर, नसर्ने रोगहरूमा चाहिँ यो खानपानहरूको कारणले गर्दाखेरि अथवा कस्तो किसिमको खानपानहरू खाँदाखेरि चाहिँ नसर्ने रोगहरू लाग्ने अथवा नसर्ने रोगहरू नलाग्ने भन्ने हुन्छ कि, नसर्ने रोग भनेको चाहिँ के हो सर?
1: मैले यस्तो छ, अब नसर्ने रोग भनेको नामै होइन, यसको काफी छ, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कुनै पनि माध्यमबाट सर्दैन, जेनरल साधारण माध्यमहरूबाट पनि यो सर्दैन, र अब यसलाई वैज्ञानिकहरूले त धेरै तरिकाले यसलाई व्याख्या गरेका छन्, तर समग्रमा बुझ्नुपर्छ भने नेपालको कन्डिसन र विश्वलाई हेरेर, डब्ल्युएचओको अवस्था हेरेर नेपालले चाहिँ 4 मुख्य विश्वले नै मानेको एनसिडिजहरू छन्, जस्तो कार्डियोभास्कुलर डिजिज भन्छ, यो मुटुका रोगहरू, त्यस पछाडि श्वास प्रश्वासका रोगहरू, क्रोनिक रेस्पिरेटरी डिजिज भन्छ, क्यान्सर र डायबिटिज, यो 4 चाहिँ एनसिडिजहरू विश्वव्यापी नै छन्। अब नेपालले चाहिँ यसमा तीनटा एनसिडिजलाई अझ थपेको छ, त्यसमा चाहिँ मुख सम्बन्धी समस्या ओरल हेल्थ र मानसिक समस्या मेन्टल हेल्थ र रोड सेफ्टीलाई पनि नसर्ने रोगको क्याटेगोरीमा राखेर अगाडि बढ़ाएको छ भने, अब यसको रिस्क फ्याक्टर के कति कारणले चाहिँ यो नसर्ने रोगहरू लागिरहेका छन् भन्दा, विश्वले नै मानेका कारणमा चाहिँ टोबाको युज भनेर भन्छ, जुन चाहिँ धुम्रपान मद्यपानको खराब बानी छ, त्यस्तै हार्मफुल युज अफ अल्कोहल, त्यो चाहिँ जुन रक्सीजन्य पदार्थहरू छन्, मदिराजन्य पदार्थको चाहिँ असर गर्ने तरिकाले यसलाई प्रयोग गरेर अनहेल्दी डाइट, अघि जुन हजुरले खानपानमा भन्नुभएको छ, यसपछि म यसमा आउँछु, त्यो पनि एउटा कारण र महत्वपूर्ण कारण रहेको छ भने, अर्को चाहिँ फिजिकल इनएक्टिभिटी भन्छ, त्यो चाहिँ शारीरिक व्यायामको कमीले पनि नसर्ने रोगहरूलाई बढ़ावा दिइरहेको छ। अब नेपालले चाहिँ फेरि यसमा पनि एउटा रिस्क फ्याक्टर थपेको छ, र त्यो चाहिँ इन्डोर एयर पोल्युसन भन्छ, घरभित्र हुने वातावरण प्रदूषण होइन, वातावरणको प्रदूषण, र समग्रमा यसलाई भन्नुपर्छ बुझ्ने भाषामा भन्दा, घरभित्र जुन चुलो बालिरहेका छौँ हामी, दाउराको प्रयोग गरिरहेका छौँ, यसले पनि एउटा रिस्क फ्याक्टर बढ़ाएको छ, र यो रिस्क फ्याक्टर चाहिँ क्रोनिक रेस्पिरेटरी डिजिज होइन, धेरै दमको समस्याहरू चाहिँ यसबाट आएको छ, र यसरी समग्रमा यो सम्पूर्ण कुराहरू चाहिँ अहिले नसर्ने रोगको चाहिँ एउटा निदान गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ यसलाई भनेर राज्य नै लागेको अवस्था छ, र एउटा खुसीको कुरा चाहिँ के हो भन्दा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जुन चाहिँ पहिला चाहिँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत थियो, सायद यस्तै धेरै कुराहरू चाहिँ खानपान स्वास्थ्यसँग धेरै जोडिएर होला, वर्तमान सरकारले चाहिँ यसलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राखेर होइन, अहिले चाहिँ तपाईँको चाहिँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनेको छ, र खाद्य स्वच्छताकै अर्थ के हो भन्दाखेरि, कुनै पनि खानेकुरा खाइसके सेवन गरिसके पछाडि हामीलाई रोग नलागोस्, हामीलाई चाहिँ असर नगरोस् शरीरमा भन्ने कुरा हो, र जुन यो नसर्ने रोग छ यसमा पनि

0: डाइट अर्थात असुरक्षित खाना अथवा अस्वस्थ खाना पनि यो चाहिँ नसर्ने रोगको कारक हो भनेर छ र यसका धेरै उदाहरणहरू पनि छन्। जस्तो हामी भन्न सक्छौँ कि पत्र पत्रिकाको प्रयोग चाहिँ हामीले मसीयुक्त पत्र पत्रिकाको प्रयोग खानेकुरामा गर्यौँ भने त्यो मसी सरेर त्यो चाहिँ हार्मफुल केमिकल्सहरू होइन त्यो चाहिँ हेभी मेटल्सहरू लिड जस्ता हेभी मेटल्सहरू चाहिँ ट्रान्सफर हुन्छ त्यहाँ सर्छ र त्यसले पनि हामीलाई असर गरिरहेको छ। धेरै तारेर भुटेर पकाएर खाइयो भने पनि अत्यन्तै बढी डढेका खानेकुरा खाइयो भने त्यो पनि राम्रो हुँदैन। त्यस्तै तपाईँको चाहिँ अब मासुहरू पकाउँदाखेरि त्यो ज्वालामा परेर त्यसमा चाहिँ त्यो बढी च्याड प्रोडक्ट हुन्छ हामी त्यो चाहिँ बढी कालो अँगार जस्तो भएको मासुहरू खाइयो भने पनि त्यसमा पनि कार्सिनोजेनिक तत्त्वहरू हुन्छन् होइन बेन्जोएपाइरिन जस्ता चाहिँ तपाईँको चाहिँ यो चाहिँ पिपिबी भनेको पार्ट्स पर बिलियन भन्छ एकदम थोरै मात्राले पनि असरदार गर्ने कुराहरू हुन्छन्। यी यस्ता कुराहरू छन् रङको चाहिँ अस्वाभाविक प्रयोग जस्तो चाहिँ पकाएर खानुपर्ने कुरामा रङ हाल्नु हुँदैन सिन्थेटिक फुड कलरहरू जुन चाहिँ तपाईँको चाहिँ नेचरल भनेको बेसार केसर जस्ता चिज चाहिँ नेचरल भए क्लोरोफिलहरू नेचरल भए तर त्यसदेखि बाहेक डाई रङ जुन छ सिन्थेटिक फुड कलरको रूपमा रहेका ती चाहिँ पकाएर खाने कुरामा खानु हुँदैन भनेको छ। यी यस्ता कुराहरूको चाहिँ हामीले जानी नजानी प्रयोग गर्दिनाले अहिले खानेकुरा चाहिँ गलत तरिकाले प्रयोग गरिदिनाले पनि नसर्ने रोगको जोखिम बढ़िरहेको छ।
1: हजुर सर, अहिले चाहिँ यो जुन प्याकेटको खानेकुराहरूको नि कुरा गर्छ सबै बजारहरूमा छ्यापछ्यापी आइरहेको छ अनि सबैजना मान्छेहरू चाहिँ एकदम अल्छीपनाले पनि अनि इजी फूड भइरहेको छ अनि यसमा चाहिँ हजुरको भनाइ के छ सर?
0: धन्यवाद। तर मेरो चाहिँ म एउटा खाद्य प्राविधिक भएको कारणले पनि मेरो थोरै यसमा चाहिँ रिजर्भेसन पनि रहेको छ। कस्तो कुरा भन्दाखेरि देख्ने बित्तिकै त्यो चाहिँ जङ्क फूड भनेर करार गरिदिने चलन छ। आज मात्र मैले फेसबुकमा एउटा स्ट्याटस देखाएको थिएँ खानेकुरा जङ्क हो कि खाने व्यवहार चाहिँ जङ्क हो होइन हाम्रो खाने प्याटर्न चाहिँ जङ्क हो कि खानेकुरा त आफैमा जङ्क नहुनु पर्ने भन्ने कुरा हो। अब प्रशोधित कुरालाई प्याकेटमा भएको कुरालाई डाइरेक्टली जङ्क भन्ने अथवा त्यो चाहिँ खानै हुँदैन भन्ने चाहिँ म मान्दिनँ। विज्ञानको प्रयोग र बिस्तारै हाम्रो होइन यो चाहिँ तपाईँको चाहिँ बिस्तारै चाहिँ औद्योगिक व्यवस्थातिर गएको सहरीकरणले अब हामीलाई प्याकेटका कुरा नखाइ बस्न सक्ने अवस्थै बनाएन कि। अब यसको त सुरुवात तपाईँको त म फेरि पनि कहिलेकाहीँ उदाहरण दिन्छु भात चाहिँ चामलबाट खाइरहेको मान्छेले चिउरा किन आविष्कार गर्यो त भन्दा पक्कै त चिउराको केही होइन। लामो बाटो हिँड्नु पर्दा अब जंगलमा चाहिँ तपाईँको चाहिँ दाउराहरू बाल्न कठिन हुने जंगल जनावरको डर हुने भएकोले उसले प्रशोधन गर्यो नि त घरैमा चाहिँ त्यसलाई चिउरा बनायो भुजा त्यसै गरी बनायो होला तराईतिर होइन जहाँ चाहिँ एकदम उखरमाउलो गर्मी हुन्थ्यो त्यही चामल चाहिँ भुटेर चाहिँ भुजा बनाउन सिक्यो होला भनिसके पछाडि त्यो पनि त प्रशोधन थियो। आज हामी अमिलोलाई चुक बनाएर खाइरहेका छौँ त्यो पनि प्रशोधनको एउटा हो चाहिँ त्यो उदाहरण हो। अब त्यसैको चाहिँ अब रोटी खानु पनि एक खालको प्रशोधनै गर्यो आटालाई त्यही रोटी त्यही आटाबाट बनेको चाहिँ अब चाउचाउ छ त्यसलाई चाहिँ त्यो चाहिँ जङ्कको खानै हुँदैन भन्ने अब नखाइ नसक्ने फेरि त्यो मान्छेको त्यो एउटा मस्तिष्क के हुन्छ जे चाहिँ कुरा लुकायो जति लुकाउन खोज्यो त्यतैतिर जाने बजारमा पनि पाउने हामीलाई उद्योगको विकास पनि चाहिने भनिसके पछाडि त अब त्यो चाउचाउ चाहिँ कसरी हेल्दी हुन्छ त भन्दा कहिलेकाहीँ खाने खाजा हो। म नेपालमा बेला बेला सुन्छु कि भातै जस्तरी खाइदिने हाम्रा चाहिँ विद्यार्थीहरू काठमाडौँतिर बस्ने डेरातिर बस्ने चाहिँ तपाईँको डाइटिङ गरेको छु भने चाउचाउ खाइदिने चाउचाउ मात्रै खाइदिने त्यसको कम्तीमा प्याकेट पनि नपर्दिने त्यसमा अन्डा हाल्नुपर्छ होला अथवा भेज खानेले सागको मात्रा बढाउनुपर्छ होला त्यो भनेको त एउटा बेस्ट प्रोडक्ट हो होइन फ्लोर हो त्यो मैदा हो भनिसकेपछि त्यसलाई चाहिँ कसरी हेल्दी बनाउने भन्ने कुरामा चाहिँ हामी बहस गर्नुपर्छ। तर फेरि अब यसो भन्दैमा चाहिँ होइन अब स्कुलको चाहिँ दैनिक खाजामा त्यही चिज मात्रै सातै दिन दिने भन्ने चाहिँ पक्कै होइन होइन हामीले रिफ्रेसमेन्टका लागि अब हामीले केही त चाहिने रहेछ नि त दिउँसो उखरमाउलो गर्मीमा भनिसकेपछि अब विभिन्न अन्तर्राष्ट्रिय प्रडक्ट भन्दा त हाम्रो मही पनि त्यही जस्तो छ है त्यसले पनि मिठाई दिन्छ भने चाहिँ मही त खानु पर्यो नि त अब भोलि त्यो त्यही मही चाहिँ तपाईँको प्याकेटमा आयो भने चाहिँ खराब हुने अब घरमा सारेर गिलासमा दिएको चाहिँ राम्रो हुने भन्ने तर्कले चाहिँ अलिकति म पनि त्यसमा चाहिँ रिजर्भेसन राख्छु। तर समग्रमा भन्दाखेरि सबभन्दा हाम्रो नेपाल भनेको चाहिँ अब हामी कृषि प्रधान देश हो हाम्रा धेरै कुराहरू ताजा रसिला छन् होइन त्यसमा पनि विषादीको प्रयोग गरिदिनु भएन होइन त्यसलाई यदि प्रयोगै गर्ने हो भने पनि कुन विषादी कति समयसम्म त्यो होल्ड गर्नुपर्ने त्यो गरिदिनु पर्यो रेसिडिभहरू रहनु भएन र त्यस्तै ताजा कुराहरू चाहिँ हाम्रा बालबालिकाहरूलाई बेलैदेखि खुवायौँ र प्रशोधित कुरामा चाहिँ कहिलेकाहीँ होइन कहिले कसो बाहिर घुम्दाखेरि अथवा अप्ठ्यारो पर्दाखेरि चाहिँ खाने बानी बसायौँ भने पक्कै पनि त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा राम्रो पनि असर गर्छ।
1: हजुर सर, अहिले चाहिँ यो नसर्ने रोगहरूको लागि मुख्य जिम्मेवार चाहिँ खानाको लागि नै मानिन्छ अहिले संसारभरि नै अनि विशेष गरेर अहिले यो चाहिँ नसर्ने रोग न्यूनीकरणमा चाहिँ एउटा असल खानपानमा सुधार गर्ने चाहिँ एउटा सर्वोत्तम पिठो पनि हामीले चाहिँ जुन तालिमहरू पनि दिँदै गरेका छौँ र सर्वोत्तम पिठो पनि पर्छ र सबैको घर घरमा चाहिँ सिजीको पहुँच छैन र गाउँमै अनि आफ्नो घरमा नै राम्रोसँग सर्वोत्तम पिठोहरू बनाएर आफ्नो बच्चालाई परिवारलाई कसरी गर्न सकेला सर?
0: धन्यवाद। मेरो यो चाहिँ कस्तो हो भन्दाखेरि सर्वोत्तम पिठो मिक्स सातु जे भने पनि हामीले सानैदेखि हाम्रा बालबच्चाहरूलाई विभिन्न प्रकारको अन्नहरूको पौष्टिकता चाहिँ एउटै गाँसमा केटाकेटीको बानी हामीले कस्तो हुन्छ मलाई पनि अहिले यो फुड न्युट्रिसन पढेको याद आयो। बिटेक पढ्दाखेरि हाम्रो मेडमहरूले भन्नुहुन्थ्यो कि अबको बच्चाहरू यस्तो छुकछुके भइसक्यो कि एकैठाउँ बसेर खाँदै खाँदैनन्। पहिला धेरै छोराछोरी हुँदा वरिपरि बसेर कसले खाने भनेर जसले छिटो त्यो हात पुग्यो होइन फुपूको आमाको हात मुखमा जसको पुग्यो त्यो अलि हृष्टपुष्ट हुने। अब अहिलेको चलन के छ भन्दा बसेर खाइदिए नखाइदिने अझ अहिले त रिल्ससँग खाइदिने त्यति छिटो भइसके। र केटाकेटीको स्वभावले तपाईँको शरीर एकदमै सानो हुन्छ उसलाई थोरै गाँसमै सम्पूर्ण पोषणहरू पुर्याएर दिन सक्यो भने चाहिँ बल्ल उसको पोषणको मात्रा पुरा हुन्छ। र त्यो अवस्थामा चाहिँ जुन अघि हजुरले कम्पनी भन्नुभयो नेपालमा त होइन राम्रै कम्पनी हो त्यो सकेसम्म तर सबैले त्यो पहुँच हुँदैन र अब सधैँ किनेर खाँदा फेरि त्यसको त्यो क्यापेसिटी पनि नहोला मान्छेको त गाउँघरमै भएका कुरालाई हामीले त्यो इन्ग्रिडियन्ट्ससँग होइन जुन हामीले सर्वोत्तम पिठो भनिरहेछौँ अथवा अहिले आहार पूरक खाद्य पदार्थ सबभन्दा राम्रो त आहार पूरक खाद्य पदार्थ भनेर बालबालिकाले आएको छ कम्तीमा 15% प्रोटिन हुनुपर्छ त्योभन्दा बढी प्रोटिन हुनुपर्छ भनेर मान्यता राखेको छ। र हाम्रो पनि सिकाइले मेरो पनि तालिमको अनुभवले र हाम्रो ट्रायलले पनि के देखाएको छ भन्दा गाउँघरकै कुराहरू चामल गहुँ होइन मकै तपाईँको चाहिँ जौ अनि कोदो फापर अब जुनेलो सकिन्छ जुनेलो मखाना यस्ता चिजहरू र तपाईँको भटमास चना अनि मुङ दाल अलिकति सिमी लगायतका होइन गाउँघरमै पाइने चाहिँ दलहन र गेडागुडीलाई एउटा मात्रा मिलाएर चाहिँ हामीले बनाउन सक्यौँ पिठोको रूपमा बनाएर सकेर त्यसलाई चाहिँ सुरक्षित ढङ्गले राखेर चाहिँ राम्रोसँग अलिकति तेलमा चाहिँ के अरे तपाईँको घिउमा चाहिँ भुटेर दुध पानी आवश्यकता अनुसार होइन राखेर थोरै गुलियो चाहियो भने मिश्री पनि राख्न सक्यो त्यसरी बनाइयो भने त्यो चिज चाहिँ एकदमै हेल्दी फुडको रूपमा आएको छ। र अब हामीले तालिममा पनि यो कुराहरूलाई हामी प्रेरित गर्छौँ किन भन्दाखेरि वास्तवमै अब यो चिज भनेको चाहिँ घरमै चाहिने कुरा भयो नि त प्रशोधित चिज पनि घरमा राख्दिनाले गर्दाखेरि लामो समय टिक्ने हो सिजनको बेला किनेर चाहिँ बनाएर राख्दाखेरि 2-4 महिना टिक्छ। त्यसकारण तपाईँले अघि जुन भन्नुभएको छ सर्वप्रथम पिठो मिक्स सातु बालबच्चाको लागि एकदमै पोषिलो आहार हो र यसतर्फ चाहिँ हामीले बालबालिकालाई खुवाइयो भने यो चाहिँ तपाईँको अहिले एनसिडिजमा सबभन्दा ठुलो चाहिँ ट्रान्सफ्याटको पनि इस्यु आइरहेको छ होइन औद्योगिक ट्रान्सफ्याट त हामीले 2% बढी हुनु हुँदैन भनेर नियमन गरिराखेका छौँ। रै पनि अब अझै पनि हाम्रो चेतनाले नै त्यस्ता चिजहरू चाहिँ जस्तो भन्छौँ नि बाहिर वनस्पति घिउबाट आएका र अब सेचुरेटेड फ्याट र अझ बढी चाहिँ तपाईँको तेललाई पटक पटक पारेर होइन अनि भुटेर खाएका कुराहरूमा ट्रान्सफ्याटको मात्रा बढी हुन्छ। त्योभन्दा सर्वोत्तम पिठो टाइपका चिज थोरै घिउमा चाहिँ भुटेर तपाईँ पानी दुध हालेर खुवाइयो भने हाम्रो यो चिल्लो होइन तारेका भुटेका खुवाउने समयमा त्यो चिजले चाहिँ नानीबाबुको पेट पनि भरिन्छ नानीबाबु मात्रै भएन ठुलै मान्छेले पनि सातुको रूपमा त्यसलाई प्रयोग गर्न सकिन्छ त्यो पहिल्यै भुटेर बनाइएको हुन्छ। त्यसकारण यी चाहिँ हेल्दी फुडमा पर्छन् र हेल्दी फुड सही र अझ न्युट्रिस फुडमा पनि यसलाई पर्छ। यो पोषिलो खानेकुरा हो पोषणयुक्त खानेकुरा छ र बच्चालाई खुवाउँदा त अझ म के जोड दिन्छु भने सबैले आफ्नो नानी बाबालाई कम्ती बालभिटा हालेर खुवाइदिनुहोस् नेपाल सरकारले त्यसलाई पनि होइन सबैतिर पहुँचमा पुर्याएको छ 2 महिनासम्म रेगुलर खुवाउने त्यसपछि ग्याप गर्ने भनेर स्वास्थ्य स्वयंसेविकासँग बुझेर त्यो चिजलाई चाहिँ मिक्स गर्यो भने अघि तपाईँले नाम लिनुभएको प्रोडक्ट जस्तै प्रोडक्ट चाहिँ हाम्रो गाउँघरमा पनि बन्न सक्छ घरैमा बन्न सक्छ यति मैले राख्न चाहे।
1: हुन्छ सर अब हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ अन्तमा त्यो व्यस्त समय हामीलाई दिनुभयो र के भन्न चाहनुहुन्छ हाम्रो चाहिँ तीनवटै रेडियोबाट एकैसाथ हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ अनि हाम्रो पात्रो बाटो बाटो पनि अनि तीनवटै रेडियोको फेसबुक पेज मार्फत पनि हामीलाई अहिले सुनिराख्नु भएको छ उहाँहरूको लागि के सन्देश दिन चाहनुहुन्छ?
0: म्याडम म चाहिँ यो नियमनकारी निकायमा बढी इन्भल्भ भएकोले धेरै समय चाहिँ मेरो नियमनकारी काममै हुन्छ अन्त बजारमा पनि डुलिरहेकै हुन्छु तर अब यो एउटा विज्ञताको हिसाबले म एउटा खाद्य प्राविधिज्ञ भएको हिसाबले कहिलेकाहीँ समाजमा गएर 2-4 कुरा आफूले जानेको कुरा राखौँ भन्ने मलाई पनि लाग्छ र यो मौका चाहिँ यो एचजिसिएस नमुना सामुदायिक अस्पताल जुन चाहिँ हाम्रो सुन्दर बजार छमा रहेको छ त्यहाँबाट हाम्रो हेमन्त सरले एउटा मौका जुराइदिनु हो त्यो एनसिडिजको मैले कार्यक्रम पनि गर्न पाएँ कुराहरू राख्न पाएँ साथै सर्वोत्तम पिठोका महत्वको बारेमा पनि केही दिन बसेर हामीले कुरा गर्न पायौँ र समग्र म्याडम हजुर आफै पनि हुनुहुन्छ हजुरलाई पनि म धेरै हजुरको मेन्टरसिपको लागि धन्यवाद दिन चाहन्छु र यो चाहिँ एउटा सामुदायिक हस्पिटल चाहिँ मलाई कस्तो लाग्यो भने एउटा चाहिँ यो ठाउँको लागि चाहिँ एउटा चाहिँ तपाईँको सोसियल वर्कमा पनि धेरै अगाडि बढेको र जति सक्दो तपाईँहरू चाहिँ निरोगी हुनुहोस् है हाम्रो बेड कम छ तपाईँहरू निरोगी भइदिनु भने पनि हामी चाहिँ त्यो चाहिँ हाम्रो असली सेवा हुन्छ भन्ने हिसाबले र चेतनाको स्तरमा यो आवश्यक पनि छ। हाम्रो बुझाइ के छ भन्दाखेरि हस्पिटल गयो भने चाहिँ गाह्रो हुन्छ भन्ने अनि साह्रै क्रोनिक भइसकेपछि हस्पिटल जाने अनि त्यो बिचरा त्यो लास्ट अवस्थालाई त होइन हामीलाई पनि ह्यान्डल गर्न गाह्रो हुन्छ. त्यसकारण केही सिम्टम देखिँदै त्यो स्क्रिनिङमा भाग लिएर चाहिँ एउटा स्वस्थ जीवनको लागि चाहिँ मैले भने पनि अस्ति होइन म अझै स्वस्थ हुन चाहिँ कसरी जान सक्छु त भन्ने कुरामा हाम्रो अहिले पुगेकै छैन क्या त्यो लेभलको हाम्रो हेल्थ फेसिलिटीमा. कम्ती बेला दाँतमा चाहिँ मैले सुनिरहेको छैन छ महिनामा एकचोटि डेन्टिस्टसँग भेट्नुपर्छ भने जस्तो यो जिउलाई पनि म ठिक छु अझै ठिक बनाउन बिस्तारै साथ छोड्छ नि त उमेर सँगसँगै कहिले काहीँ होइन त्यो एउटा जेनेटिक कारणले पनि हुनसक्छ बिरामी अवस्था. त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ अझै राम्रो हुने के गर्नुपर्छ डाक्टर साहब भन्ने हिसाबले चाहिँ यो क्याम्पेनहरू गरेको देखेँ र यो अवस्थामा चाहिँ त्यो एसजिसिएस नमुना सामुदायिक अस्पताल र यसको हाम्रो चाहिँ जुन सर म्याडमहरू हुनुहुन्छ उहाँहरू सबैप्रति म आभार प्रकट गर्दै आफ्नो कुराहरू राख्न दिनुभयो. यो तिनैवटा रेडियोले चाहिँ एउटा यो स्वास्थ्यलाई चाहिँ जोडेर चाहिँ यो कार्यक्रम प्रसारण गरिदिनु भएको छ. उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिँदै यस्तै कुराहरू बेला मौकामा उपभोक्ता स्वास्थ्यका कुरा उपभोक्ता हितका कुरा र जनस्वास्थ्यका कुराहरूमा आफ्ना कुरा राख्ने मौका म हजुरप्रति पनि आभार व्यक्त गर्दै आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु.
1: हुन्छ सरलाई धन्यवाद.

हजुर, हामीले कार्यक्रममा धेरै कुराकानी गरिसकेका छौँ। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ र आजको हाम्रो गेस्ट हुनुहुन्थ्यो ज्योति आचार्य सर, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीबाट। र हामीले यस कार्यक्रममा आज सर्वोत्तम पिठोको बारेमा र विभिन्न हेल्दी फूडहरूको बारेमा कुराकानीहरू गरिसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको हामी अपेक्षा गर्दछौ। तपाईँको सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाको लागि तपाईँले हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि एसजीसीएस नमुना सामुदायिक अस्पतालको फोन नम्बर रहेको छ 0663-590-448 र त्यस्तै गरी 40-21-23 र 40-21-24 यो जुनसुकै नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ भने रेडियोको फेसबुक पेजहरूमा पनि तपाईँले हाम्रो लागि सल्लाह सुझाव प्रतिक्रियाहरू छोड्न सक्नुहुनेछ। र अब आगामी हप्ता फेरि यस्तै कार्यक्रम र यस्तै विभिन्न जानकारी लिएर उपस्थित हुने वाचा गर्दै म कार्यक्रम सञ्चालिका शोभा ठकुरी पनि विदा माग्न चाहन्छु। रेडियो सुनेर बस्नुहुने तपाईँ तमाम श्रोताहरू लगायत तीनवटै रेडियोका प्राविधिक मित्रहरूलाई हृदयदेखि आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालिका म शोभा ठकुरी फेरि पनि विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: ढिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नु नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: झेल्दै आएको रासायनिक मलमा सरकारले 32.46 करोड़ रूपैयाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28.82 करोड़ रूपैयाँ विनियोजन भएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। यसै मध्येका एक हुनुहुन्छ काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ डुमरे। आजको कार्यक्रममा हामी उहाँसँग कृषि पशुपालन र कम्पोस्ट मल बारे कुराकानी गर्छौं। कार्यक्रमको शुरूमा मैले किसान डुमरेलाई सोधेको छु, तपाई आबद्ध फार्मबाट अहिले के कस्तो काम भइरहेको छ?
3: हजुर नमस्कार। हालसाललाई मैले कृषि क्षेत्रमा पशुपालन बाट शुरू गरिएको छ। पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन् र जसबाट हामीले पशुपालन सहित कृषि पनि गरिरहेका छौं। कृषिमा हामीले अहिले लगभग 18 रोपनी जति जग्गा हामीले लिजमा लिएर कृषि पनि सञ्चालन गरिरहेका छौं। अति नै चाहिने किसिमको कम्पोस्ट मल र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
2: कृषिसँग सम्बन्धित रहेर एउटा पशुपालन क्षेत्र छ, मलको क्षेत्र छ,
3: मलको
2: त्यो भनेको कम्पोस्ट मल।
3: कम्पोस्ट मल
2: यसलाई चाहिँ मैले गोठे मलका रूपमा बुझ्न सक्छु कि सक्दिन?
3: कम्पोस्ट मलहरूमा हाम्रो मैले अहिले 3 स्टेपहरू छन्। एउटा नर्मल रूपमा घरमा बनाइने किचन वेस्टहरूबाट बनाउने कम्पोस्ट छ, जुन कि कम्पोस्ट बिनबाट बनाइन्छ भने। अर्को त्योभन्दा माथि हाम्रो कृषि प्रधान देशहरूमा धेरैले गाईबस्तुहरू पालेका छन् र त्यो गाईबस्तुहरूबाट निक्लने जुन गोठे मलहरू छ त्यो गोठे मलहरूलाई पनि सुधार कसरी गर्न सकिन्छ र आधुनिकीकरणमा कसरी लान सकिन्छ एउटा त्यो भयो भने, अझ एउटा अझ महत्वपूर्ण कस्तो छ भने जति पनि कुहिने सड्ने गल्ने चीजहरूबाट हामीले ठूलो रूपमा इण्डस्ट्रियल रूपमा कम्पोस्ट मलहरू गराउन सकिन्छ। यसबारेमा मैले साउथ कोरियामा लगभग 13 अध्ययन गरेर फर्केको छु र हालसालै मैले चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 15 विष्णुदेवीमा विगत 1 ठूलो रूपमा जानको लागि प्रारम्भ मैले गरेको छु, जहाँ अहिले हामीसँग लोकप्रिय कम्पोस्ट मल उत्पादन भइरहेको छ।
2: लोकप्रिय कम्पोस्ट मल उत्पादन गरिरहनु भएको छ भनेपछि यो कारखाना हो कि अथवा पशुपालनसँग सँगै भइरहेको काम हो त?
3: अब यसलाई हामीले अहिले पशुपालन सहित शुरूआतमा अहिले हामीले सँगै लैरहेका छौं। हाम्रो उद्देश्य भनेको ठूलो कारखाना खोल्नु हो, ठूलो कारखानाको लागि पनि सानोबाट चाहिँ सञ्चालन गर्ने पर्ने हुन्छ। यो एउटा जराको रूपमा लिनुपर्ने एउटा सानो रूट प्रविधिबाट हामीले चाहिँ शुरू गरेका छौं। अब यसलाई विकसित गर्दै लगेर आगामी दिनहरूमा हामीले यसलाई ठूलो कम्पनीको रूपहरूमा लाने प्रयासहरूमा छौं। अहिले पनि हामीले शुरूआतमा घरकै गोठबाट शुरू गरेका थियौं भने अहिले विगतका नजिकका वार्डहरूबाट पनि हामीले कम्पोस्ट मलहरू जुन बाहिरबाट मलहरू लिएर आएर फेरि हामीले त्यसलाई प्रशोधन गरेर र चालेर राम्रो बनाएर बिक्री वितरणहरू गर्दै आइएको छ।
2: उसो भए तपाईँलाई किसान भन्ने कि व्यवसायिक किसान भन्ने कि अथवा अरू रूपमा चाहिँ चिन्ने त?
3: म किसानकै छोरा हुँ र नेपाली हामी अब पहिला किसान नै भयो। त्यसमा पनि मेरो अनुभवको आधारमा म एउटा एरोबिक कम्पोस्ट बनाउन जानेको र मेरो सिपहरूको उपयोग गर्दै किसान प्लस म कम्पोस्टको एरोबिक सिस्टम भन्नाले हावाद्वारा मल पकाउने विधि लाई मैले प्रयोग गरेर नेपालमा नयाँ प्रयोगहरू गरिरहेको छु। यस अनुसार हामीले जुनसुकै पनि सर्ने गर्ने चीजहरूलाई कम्पोस्टको रूपमा लान सकिन्छ। त्यसकारण म कृषिको लागि पनि मेरो अनुभवहरू थोरै छ। त्यसपछि गएर हामीले पशुपालनको लागि पनि म र अर्को एकजना साथी हुनुहुन्छ, उहाँले चाहिँ पशुपालन सम्बन्धी राम्रो काम गर्नुभएको छ भने अझ यसलाई हामीले तीनटै कुराहरूलाई सँगै लान सकियो भने रोजगार पनि हुने र एउटा कृषिमा पनि विकासहरू हुने र मलको पनि हामीले राम्रो उत्पादन गर्न सकिने र परीक्षण पनि हाम्रै ठाउँमा गर्न सकिने हुँदा यी तीनटै चीजहरूलाई हामीले अगाडि बढाइएको छ।
2: उसो भए समूहमा आबद्ध हुनुहुन्छ कि समूह अनि सहकारी पनि जोडिएको छ त यो काम गर्दाखेरि?
3: अहिले हालसालै हामीले समूहमा मात्रै गरिएको छ, अहिले हामी दुईजना तीनजनाबाट यो कामहरू गरिएको छ। यो विगत 10 वर्षभन्दा पहिलेदेखि नै मानुषी कृषि फर्महरू दर्ता भई आएको र त्यसैमा नै हामी फेरि अरू दुईजनाहरू जोडिएर यो फर्महरूमा हामीले अरू ऊर्जा थपेका छौं र मलमा पहिला कृषिबाट दूध उत्पादन मात्रै हुन्थ्यो र दूधहरू बिक्री मात्रै हुन्थ्यो भने अहिले हामीले दूध सहितको हामीले कम्पोस्ट मल र कृषिमा पनि लगानी गरेर अगाडि बढ़िरहेका छौं। अब यसलाई ठूलो गराउनको लागि अरू के कस्तो आवश्यकहरू पर्छ त्यसको खोजीमा छौं हामी।
2: यो कसरी आयो अवधारणा? यसरी काम गर्ने हो भने केही गर्न पनि सकिन्छ, किसान बन्न पनि सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ भन्ने एउटा अवधारणा हुन्छ नि, त्यो चाहिँ कसरी कहाँबाट आयो?
3: यसको लागि के छ भने कुनै पनि अवधारणा आउनको लागि एउटा सिपको आवश्यकता पर्दो रहेछ र जुन सिपको लागि मैले विगत 2008-22 म साउथ कोरियामा काम गर्ने एउटा अवसरहरू पाएँ ईपीएस मार्फत र त्यहाँ मैले कम्पोस्टिङ कम्पनीमा मेरो मेन्युफ्याक्चर कम्पनीहरूमा म परेको थिएँ र त्यहाँको देख्दाखेरिमा मलाई नेपालमा गएर पनि यस्तो किसिमको, नेपाल त एउटा कृषि प्रधान देश हो, नेपालमा चाहिँ मलहरूको हाहाकारहरू छ र यसमा गएर मैले केही थप योगदान गर्न सक्छु कि भन्ने आधारहरूमा म उहाँबाट फर्केर आइसकेपछि यो पेसामा चाहिँ लागेको छु र यसमा चाहिँ के छ भने कहिल्यै पनि हामी घाटामा पनि जान नजाने र यो मल उत्पादनले गर्दा सम्पूर्ण नेपालीहरूको स्वास्थ्यमा समेत यसले चाहिँ अति नै राम्रो असरहरू पार्न सक्छ, किनभने हामीले यदि मल उत्पादन गर्यौं भने र हाम्रा जति पनि उब्जाउ हुनेछन् तिनीहरूलाई आर्गेनिक रूपहरूमा लान सकिन्छ र त्यसबाट खाएका पौष्टिक तत्वहरूले हाम्रो स्वास्थ्य जीवनमा पनि फरक पार्दछ र साथसाथै नेपाल जस्तो देशहरूमा अहिलेसम्म रोजगारीहरूको धेरै समस्याहरू छ र हामीले यसरी उद्योग धन्दाहरू गर्दै गयौं भने हाम्रै देशको कच्चा पदार्थद्वारा, हाम्रै देशको म्यान पावरद्वारा र हाम्रो सिप पनि प्रयोग हुने यी तीनटै चीजहरूलाई जुटाएर जाँदाखेरिमा सम्पूर्ण विकासहरू हुने हुँदा म एउटा रिटायर 13 वर्ष जति साउथ कोरिया बसे पनि मैले अझै पनि फेरि घर आएर बस्नु हुँदैन, किनभने यो समय भनेको किम्मती छ। यत्रो वर्ष त कसरी गयो, अझै पनि हाम्रो एउटा सिकेको सिपहरूलाई हाम्रै देशहरूमा चाहिँ लगानी गर्नुपर्छ। विगतका उमेरमा विदेशमा बिते पनि अहिलेको यो बचेको उमेर चाहिँ मैले कृषिमा लागेर मलमा कृषिमा र पशुपालनमा मैले सकेसम्म सहयोग गर्छु भनेर त्यहाँबाट सिकेको सिपहरूलाई प्रयोग गर्नको लागि मेरो उत्साह जागेको
2: हो। काठमाडौँमा केन्द्रित रहेर तपाईँहरूले फर्म सञ्चालन गरेर चाहिँ पेसालाई चाहिँ अगाडि बढ़ाउनु भएको छ, पक्कै पनि तपाईँहरू बाहिरबाट यहाँ जोडिनु भएको, यो क्षेत्र रोज्नुको कारण चाहिँ केही छ कि त्यस्तो?
3: मैले चाहिँ कस्तो भयो भने उहाँबाट सिकेको सिपहरू भयो र मेरो म जन्म स्याङ्जा हो, स्याङ्जामा पनि कृषि कार्यहरू भइरहेको छ र त्यहाँबाट फेरि अहिले म बसाईसराई गरेर चन्द्रगिरीको 15 नम्बर वार्डहरूमा मेरो घर भएको हुँदा म यही बसेर अहिले मलाई यहीँबाट सहज हुने हुँदाखेरिमा र मेरो नजिकै गाई फार्म पनि भएको हुँदा मैले सहजताको आधारमा पनि र मैले गर्न खोजेको उद्देश्य पनि यहाँ सहज हुने हुँदा मैले यहाँ सुरु गरेको छु र यसैलाई यदि अगाडि बढ़ाउँदै गइयो भने हामीले फेरि यसलाई गाउँसम्म पनि लान सकिन्छ, त्यसकारण मैले अहिले यहाँ सुरु गरेको छु।
2: हो, धेरै किसानहरूले मल भनेर बुझ्ने हो भने एउटा चाहिँ अहिले चर्चामा रहने र किसानलाई आवश्यक पर्ने पनि रासायनिक मल भनेर बुझिन्छ, तपाईँले मल भनेर बुझ्नुभयो भने पेसाका रूपमा चाहिँ कम्पोस्ट मल, त्यसमा पनि अर्को दिन दैनिक घरबाट निस्कने फोहोरलाई कम्पोस्ट बिन त्यो अर्को भनेर यसरी जोड्नुभयो, जैविक मल भनेर पनि जोड्ने गरिन्छ, यो के छ यो भिन्नता यो बुझाइमा?
3: यो बुझाइमा कस्तो छ भने अहिलेसम्म नेपाली जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूलाई पूर्ण रूपमा अब धेरैलाई थाहा नभएको कुराहरू कस्तो छ भने मल भनेको गाई बस्तुले दिएका चीजहरू नै मलहरू हुन् भनेर भनिन्छ। तर मललाई के छ भने हामीले अध्ययन म पहिला सुरुमा पनि मैले त्यही भन्ने गर्थेँ, जब मैले बुझ्दै गएँ मलहरू एउटा कस्तो रहेछ भने मल भनेको त्यस्तो चिज हो जुन कि जीवाणुहरू सबैले खाएर बचेको चिज त्यो चाहिँ बल्ल मलमा परिणत हुन्छ र सुरुमा आएको जुन गाई वस्तुहरूको मलहरू छ त्यो मलहरू होइन। मलहरू बनाउनको लागि विभिन्न प्रोसेसहरू हुँदो रहेछ, प्राकृतिक रूपहरूमा पनि मलहरू बन्नको लागि कार्बन, नाइट्रोजन र पानी यी र हावा यी चार चीजहरूको मिश्रण रूपबाट मलहरू बन्ने प्रक्रियाहरू सुरु हुन्छ र हाम्रो सुरुको अवस्थामा आएको गाई वस्तुको जुन मलहरू छ त्यो मलहरू कच्चा हुन्छ, जुन किसानहरूले त्यसलाई मल भन्ने बुझ्नुहुन्छ। त्यो कच्चा मल यदि हामीले खेतबारीमा हामीले प्रयोग गर्यौं भने एउटा समस्या के आउँछ भने एउटा कीटाणुहरू त्यहाँ बढ़ी हुन्छन्। र अर्को समस्या भनेको के छ भने मलहरू जुन गाई बस्तुबाट पाएको जुन मल छ त्यसलाई चाहिँ कुहाउनको लागि नाइट्रोजनको आवश्यकता पर्छ। र यदि हामीले त्यो सिधै हामीले खेतबारीमा छर्यौं भने त्यसले खेतबारीमा आफ्नो मल दिनुको सट्टा त्यहाँबाट नाइट्रोजन आफूतिर लिएको हुन्छ, आफू जुन पच्नको लागि लिएको हुन्छ। त्यसकारण शुरूआती अवस्थाको त्यो मलहरू प्रयोग गर्न हुँदैन, त्यसलाई चाहिँ अलिकति पुरानो गराएर चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ। र मल भनेको त्यस्तो हो जुन कि किसानहरूले आफैले पनि चेक गरेर अनुभव गर्न सक्छन्। त्यो भनेको कस्तो हो भने हामीले एउटा हेरेर छुट्याइन्छ, एउटा गन्धबाट छुट्याइन्छ, एउटा प्रयोग गरेर पनि हुन्छ। जस्तै हेरेर छुट्याउँदाखेरिमा कुनै पनि मलहरूलाई यदि हामीले हातमा लिएर हेर्यौं भने त्यसमा भर्खरै दिशाहरूको कुनै पनि गन्ध हुनु भएन, एउटा दिशाहरूको गन्ध हुनु भएन। दोस्रो लेभलमा त्यसले त्यो मलमा के छ भन्ने चिजहरू मिसिएको देखिन भएन, त्यो मिश्रण भएको हुनु पर्यो। अर्को चाहिँ त्यो कम्पोस्टिङ भएर गलेको चाहिँ हुनु पर्यो। यदि तीन चार महिनादेखि लिएर छ महिना काटेको मलहरू हुन्छ भने त्यो मलहरूले मात्रै उत्पादन दिन सक्छ, नत्र भने त्यसमा चाहिँ कीटाणुहरू बढी हुने हुँदाखेरिमा त्यो मलहरू धेरै अलिअलि मल त होला तर चाहिँ 90% चाहिँ त्यसलाई मल मान्न सकिन्न, सडै गलेको मलहरूलाई मात्रै 90% हामीले चाहिँ मलहरू मान्न सकिन्छ। त्यसकारण किसानहरूको बुझाइमा पनि के छ भने मल भनेको यता थुप्रो देख्ने बित्तिकै यो मल हो भनिन्छ, त्यो होइन कि यो मलहरूलाई प्राविधिक रूपहरूमा हामीले चाहिँ डिकम्पोस्ट गरेर यसमा विभिन्न चिजहरू मिश्रण गराएर अथवा यसलाई चाहिँ अलिकति लामो समय पकाएर यदि प्रयोग गरियो भने हाम्रो श्रम पनि बोकेर लाने जुन हामीले धेरै हालेर थोरै गुणस्तर पाएका छौँ भने अब हामीले के गर्नुपर्छ भने लेबर कस्टहरू महँगो छ, थोरै प्रयोग गरेर पनि धेरै उपलब्धि हुने किसिमको मलहरू तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी चाहिँ कम्पोस्टमा लाएको हो र हामीले बनाएको कम्पोस्टमा के छ भने पहिला गोठे मलहरूमा जति पनि गाई बस्तुहरूले खाएका थिए त्यत्तिकै थुपार्ने गरिन्थ्यो भने अब हामीले ती थुप्रेका चिजहरूलाई पनि डिकम्पोस्टहरू गरेर त्यसमा विभिन्न मिनरलहरू हालेर चालेर त्यसको मसिनो चिजहरूलाई मात्रै लिएर जाँदा थोरै मात्राले ठूलो सहयोगहरू पुर्याउँछ, यसरी चाहिँ हामीले उत्पादन गरेका छौं।
2: आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, वहाँ मानुषी कृषि तथा पशुपालन फर्मका संचालक पनि हुनुहुन्छ। आज विशेष गरेर हामीले किसानसँग जोडिने, पशुपालनसँग जोडिने र मलको कुराकानी जोडिरहेका छौं र अहिले हामीले रासायनिक मल भन्दा पनि गोठे र त्यसमा पनि राम्रो भइसकेको चाहिँ कम्पोस्ट मलको कुरा यहाँनिर जोडिरहेका छौं। जस्तो पशुपालनबाट जुन मलमूत्र आउँछ त्यसलाई चाहिँ हामीले मल भनेर सामान्य भाषामा चाहिँ बुझ्छौं, तपाईँहरूले परिभाषित गर्दाखेरि त्यो पनि अझै पाकेको मल भनेर भन्नुहुन्छ। यो पाक्न के तरिका के पद्धति चाहिन्छ र तपाईँहरूले अहिले उत्पादन गर्ने चरणमा पुग्दाखेरि के गर्नु भएको छ त?
3: यो कम्पोस्ट मलहरू बनाउनको लागि विभिन्न किसिमका प्रयासहरू भइरहेका छन्, इण्डियामा, नेपालमा, अरू देशहरूमा पनि छन्। विभिन्न केमिकलहरूको प्रयोगहरू पनि भएको छ र हामीले नेपालमा एउटा हाम्रो साधारण तरिकाबाट कसरी कम्पोस्टिङ गर्न सकिन्छ भन्ने विधिको बारेमा म आज कुरा गर्न गइरहेको छु। यो कम्पोस्ट गराउनको लागि के छ भने सबैभन्दा राम्रो तत्त्व भनेको हाम्रो कम्पोस्टहरूमा धेरै किसानहरूले चाहिँ नगर्नु भएको कस्तो छ भने
2: तपाईँको आफ्नै फर्ममा चाहिँ भइरहेको उदाहरण दिँदा पनि हुन्छ।
3: मेरै फर्ममा भएको के हो भने मैले के गर्छु भनेर किसानहरूले के गर्नु आएको छैन भन्ने मैले बताउन गइरहेको। किसानहरूले जुन पिसाबहरू छ त्यो गोठेमलहरूमा त्यसलाई गिलो हुन्छ भने पिसाबहरू चाहिँ त्यसलाई फेक्नु भएको छ। सबैभन्दा पहिला पिसाबहरूलाई हामीले संकलन गर्नु पर्यो,
2: एउटा चाहिँ
3: पिसाबहरू संकलन गर्नु पर्यो र त्यसपछि हामीले गोठेमलहरूलाई एक ठाउँमा राखिसकेपछि त्यसको समय हुन्छ एक महिनाको अथवा हामीसँग कति उत्पादित छ त्यसलाई सेपरेट रूपमा राख्नु पर्यो। सबै वर्षौंसम्म एकै ठाउँमा गोबरहरू मिसाउनु भएन, एक महिना अथवा दुई महिना तीन महिनाको भयो भने पनि त्यसलाई सेपरेट रूपहरूमा राख्ने र त्यसलाई कार्बन रेसियो हुन्छ त्यो रेसियोहरू मिलाउनु पर्छ। गिलो मात्रै भए पनि गोबर मल बन्दैन, सुक्खा भयो भने पनि मल बन्दैन। हाम्रो समस्या के छ भने माथि सुक्खा तल गिलो हुनेछ। यसलाई के गर्नु पर्यो भने मलहरू बनाउनको लागि सिएन रेसियो भन्छ कार्बन र नाइट्रोजनहरूको रेसियोमा हावाको प्रवेश भयो भने बल्ल मल भन्ने प्रक्रियाहरू हुन्छ। त्यसकारण हाम्रो मलहरूमा चाहिँ यदि कार्बन तत्त्वहरूको अथवा सुक्खा तत्त्वहरूको कमी छ भने सुक्खा चिज मिसाउनु पर्यो, र यदि पानीहरूको कमी छ भने हामीले चाहिँ जुन किसिमको पिसाबहरू छ त्यसलाई प्रयोग गरेर मलहरूलाई फर्काएर तलको माथि माथिको तल गरेर छानो भन्दा मुनि चाहिँ राख्नु पर्यो। त्यसलाई सिधै छानामा मुनि राखियो भने त्यो सेपरेट हुन्छ, नत्र पानी पर्यो भने घाम लायो भने नाइट्रोजनहरू उडेर जान सक्छ, मलहरू राम्रो हुँदैन। त्यसकारण हामीले के गर्दैछौँ भने हाम्रो गोठहरूबाट उत्पादित भएको सबभन्दा पिसाबहरूलाई कलेक्सन गर्ने, त्यो पिसाबहरूलाई कलेक्सन गरिसकेपछि त्यसमा अरू चिजहरू हामीले थप्छौँ। जस्तै त्यसमा हामीले यो ब्याक्टेरियाहरू बाहिरबाट लिन पनि सकिन्छ, जस्तै इएम झोलहरू भनेर भन्छ, त्यो एउटा ब्याक्टेरियाहरूको संकलन हो। यदि हामीसँग त्यो पनि छैन भने हामीले घरमै पनि साधारण घरहरूमा हुने दुध दही, दुध नभए दही, अमिलो किसिमको दही छ भने दहीमा थोरै पानीहरू राखेर त्यसमा चाहिँ हामीले अरू बेसनको पिठोहरू र गुड अथवा सखर अथवा नभए चिनी गुलियो चिजहरू राखेर घोलेर दुई चार दिन हामीले राख्यौं भने त्यसैमा चाहिँ ब्याक्टेरियाहरू उत्पन्न हुन्छन् र त्यो ब्याक्टेरियाहरूलाई हामीले त्यो मलहरूमा छर्किनु पर्छ।
2: भनेको दही सामान्य अमिलो,
3: सामान्य अमिलो दही, त्यसमा थोरै पानी राख्ने र त्यसमा चाहिँ गुड सक्खर
2: सक्खर हालेपछि ब्याक्टेरियाहरू
3: उत्पन्न हुन्छ,
2: आफूले
3: जम्मा गर्न सकियो
2: अनि मलमा लगाएर
3: छर्किदिने।
2: त्यो भनेको हप्ता दस दिन पन्ध्र दिनमा छर्किने कि जहिले राख्दा पनि हुने?
3: मलको आवश्यकता हुन्छ, जस्तै हामीसँग कति छ, एक क्विन्टल छ कि दुई क्विन्टल छ, कति छ त्यो आवश्यकता हेरेर हामीले फर्काउने बेलामा मलहरूलाई जब हामीले पल्टी गरिन्छ, पल्टी गरिने बेलामा सिएन रेसियो भने कार्बन र यदि गिलो छ भने कार्बनिक तत्त्व राख्नु पर्यो, पात पतिङ्गरहरू राख्नु पर्यो, यदि पात पतिङ्गर पनि छैन भने हामीले काठको धुलोहरू जुन यो मिलहरूमा पाइन्छ काठको धुलो राख्ने, अझ अहिले त के छ भने कृषकहरूलाई पातहरू पतिङ्गर पनि प्रयोग हुन सक्छ, अझ एउटा नयाँ विधि के आएको छ भने चारकोल बनाउने एउटा विधि आइरहेछ, जंगलहरूमा रहेका अलिकति दाउराजन्य वस्तुहरूलाई चारकोल भनेको चाहिँ पहिला हामीले कोइला गराउने भन्थ्यौं, त्यो चारकोलको रूपमा पोलेर पनि त्यसलाई फेरि हामीले संकलन लिएर आएर पनि त्यसमा मिसाइयो भने अझ राम्रो त्यसले चाहिँ गुणस्तरहरू दिन्छ। यसरी चाहिँ सेन्द्रेसियो मिसाइसकेपछि कार्बन र नाइट्रोजन र हावा, त्यो हावा पस्नको लागि त हामीसँग अरू प्रविधि छैन, ठूलोमा जाँदा हामीसँग खर्चिलो हुन्छ, त्यसले गर्दा त्यसलाई फर्काउने लगभग दसदेखि पन्ध्र अथवा एक महिनामा भए पनि त्यसलाई फर्काइयो भने तलको माथि हेर्ने, गिलो छ भने सुक्खा चिज राख्ने, सुक्खा छ भने पानी अथवा पिसाबहरू राखेर त्यसलाई फर्काउने प्रविधिहरूबाट चाहिँ हामीहरूले मल गराइयो भने घरहरूको गोठेमल पनि राम्रो हुन्छ र अरू मलहरू पनि हुन्छ। तर मेरो उद्देश्य भनेको गोठेमल सहित फेरि अझ विभिन्न किसिमका नगरपालिकाहरू वार्डहरूबाट निस्केका फोहोरहरूलाई पनि डिकम्पोस्ट गर्नको लागि एरोबिक सिस्टमबाट तलबाट हावा दिएर सिएन रेसियो मिसाएका जति पनि हाम्रा सर्ने गल्ने चिज छन् तिनीहरूलाई एक ठाउँमा राखियो भने त्यहाँ पनि हामीले चाहिँ मलहरू गराउन सकिन्छ। उद्देश्य ठूलो छ, सानोबाट सुरु गर्ने।
2: अब उदाहरणको लागि तपाईँले स्याङ्जा घर भनेर भन्नुभयो विगतको अथवा पहिला बसेको,
3: हजुर,
2: त्यहाँनिर बुवा आमाले पशुपालन गर्दै गर्दाखेरि उत्पादन गर्ने मल र अहिले तपाईँले चाहिँ काठमाडौँमा कम्पोस्ट मल चाहिँ उत्पादन गर्दै गर्दा गर्ने मल, यो दुईटा भिन्नता अहिले पनि किसानको रूपमा तुलना गर्ने भने के कति फरक छ, अन्तर कति छ?
3: अहिले मैले प्रयोग गर्दा म त्यतिखेर पनि मलाई के लाग्थ्यो भने हामीले एक दिन लाएर मान्छेहरू लगाएर लगभग 100 डोका मल बोकिन्थ्यो, 100 डोका मल बोक्दाखेरिमा त्यो मलमा के हुँदो रहेछ त हामीले लगाएर घोप्ट्याउने चलनहरू थियो, त्यसपछि घाममा सुकाएर फेरि छर्ने सिस्टम थियो। त्यसो हुँदाखेरिमा त्यतिखेर पनि हामीले के भने हामीलाई त्यो अनुभव थिएन कि हाम्रो समय हुँदा पनि हामीले गोठे मललाई पल्टाइएन,
2: एउटा
3: पल्टाइएन, झाउटाहरू भएको नराम्रो मलहरूलाई डोकामा मात्रै बोकेर यही हो मल भनेर चाहिँ गरियो, जुन कि फ्री रूपमा हाम्रो थियो, जो दिलो पनि हुने त्यसरी चाहिँ प्रयोग गरिया थियो।
2: अर्को अहिले हामीले पशुपालनले जुन गोबर मल र पिसाब दियो त्यसलाई व्यवस्थापन गर्न जानिएन, अनि छोप्ने भन्ने त हाम्रो अहिले पनि अभ्यास
3: भएन, बरु सुकाउने, बरु घाममा सुकाउने, छोप्ने भन्ने चाहिँ थिएन। त्यसले गर्दा त्यो मलहरूमा के थियो भने मात्रा धेरै गुणस्तर थोरै थियो। अहिले हाम्रोमा के छ भने प्रविधि अनुसार हामीले त्यही मलहरूलाई जुन झाङकटहरू नभएको भए पनि त्यो गलिसकेपछि के हुन्छ भने मसिनो हुन्छ र हामीले डिकम्पोस्ट गर्दा छिटो गर्न फेरि त्यतिखेर एक वर्षसम्म भए पनि पाकी थिएन भने अहिले हामीले तीनदेखि छ महिनाभित्र त्यसलाई पकाउनको लागि चाहिँ हामीले इएम झोलहरू प्रयोग गरेका हुन्छौँ। अझ त्यसको न्युट्रिसनहरू चेक गरेर कमी छ भने हामीले त्यसमा पिनाम एड गरेका हुन्छौँ। अब यो सखर त हामीले चाहिँ गुलियो त हामीले मात्रै खाने भन्थ्यौँ, त्यो चाहिँ त्यहाँका ब्याक्टेरियाहरूले जीवाणुहरूले खाँदा रहेछन्, ती पनि त्यहाँका खेतारा आएछन्, ती खेताराहरूलाई उत्साहित गराउनको लागि हामीले गुण प्रयोग गर्नु रहेछ र अहिले हामीले मात्रै काम नगरेर हामीले चाहिँ यी ब्याक्टेरियाहरूलाई काम गराउने विधि अनुसार त्यो मलहरू अति राम्रो बन्छ र पहिलाको 20 डोका मल बराबर अहिलेको एक डोकाले चाहिँ काम गर्छ, त्यति फरक पर्न जान्छ।
2: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, वहाँ मानुषी कृषि तथा पशुपालन फार्मका संचालक पनि हुनुहुन्छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले आज विशेष गरी पशुपालन र पशुपालनबाट उत्पादन हुने मलमूत्र त्यसको चाहिँ व्यवस्थापन गरेर बन्ने राम्रो पाकेको मल अथवा उपयोगी गुणस्तर मल कम्पोस्ट मल अहिले चाहिँ हामीले यो चर्चा गरिरहेका छौं। खास कुरा गोठे मलसँग नै जोडिएको छ, त्यसको व्यवस्थापनको पाटो नै हो। खास गरी अब यो उद्देश्य राखेर चाहिँ काम शुरू गर्दै गर्दा तपाईँहरू समूहमा बसेर चाहिँ काम शुरूआती चुनौतीहरू त्यस्ता चाहिँ के आए, अब अहिले त अलि लामो समय भइसक्यो, कसरी चाहिँ समाधान हुँदै गए, गर्न सकिने रहेछ भन्ने त भयो।
3: यो शुरूआती चरणहरूमा म ठूलो उद्योगहरूमा काम गरेर आएको फर्किएको मान्छे, साउथ कोरियामा लगभग दिनको चाहिँ 8-10 हजार बोरासम्म पेकिङहरू हुन्थ्यो र मेरो त्यहाँ छँदा चाहिँ नेपालमा गएर पनि यत्रै खोल्न सकिन्छ भन्ने ठूलो सोचका साथ म फर्किएको थिएँ। तर नेपालमा आउँदा चुनौती के रहेछ भने एक त हामी जमिनदारहरू भइएन, त्यसमा पनि नयाँ ठाउँमा आएर बसिएको छ भने सबैभन्दा चुनौती भनेको हामीले काठमाडौँमा उपयुक्त जग्गा नपाउनु, एउटा त्यो समस्याहरू भयो। त्यो समस्या भइसकेपछि अर्को सरकारी तरहरूबाट पनि वातावरणहरूबाट पनि कम्पोस्ट मलको लागि अहिलेसम्म सुनिश्चितता त्यस्तो नियमहरू नभइसकेको र हामीले फोहोरहरू जस्तै सर्ने गर्ने चिज पाए पनि त्यसलाई चाहिँ फेरिमा पाएका चिज हामीले प्रयोग गर्न सकिएको छैन र हामीले किनेका चिजहरूबाट प्रयोग हामीले मलहरू गराउँदा महँगो परेको छ। जस्तै कालीमाटीमा म गए भने मलाई त्यहाँको सरहरूले भन्नुहुन्छ हजुरलाई कति चाहिन्छ, यहाँको फलफूलहरू चाहिँ तपाईँहरूले फलफूल तरकारीहरूको जुन वेस्ट छ त्यसलाई लिएर गएर प्रयोग गर्नुहोस् भन्नुहुन्छ, जुन कि उहाँहरूले फ्रीमा डेलिभरी सहित हामीलाई दिन्छ भन्नुभएको छ। यदि हामीले त्यो फ्रीमा लिएर आएर हाम्रो कम्पनीहरूमा यदि युज गरियो भने गाईको मल त हामीले 10% मात्रै राखे पनि त्यो मलहरू बन्छ। यदि त्यस्तो गर्न सकेको भए हाम्रो यो कम्पोस्टको अहिले चाहिँ मूल्यहरूमा पनि धेरै कम सस्तोमा हामीले दिन सकिन्थ्यो। सबैभन्दा पहिला के छ भने हामीले जमिनहरू नपाउनु र वातावरणीय हिसाबहरूले पनि कम्पोस्टको लागि हेर्ने दृष्टिकोणहरू यहाँकाको त्यति राम्रो नदेखिनु र बनिसकेपछि पनि कम्पोस्ट मलहरू प्रयोगकर्ताहरूलाई सरकारहरूले दिने किसिमको जुन अनुदानहरूको छ नि, जस्तै युरिया डीएपीहरूमा अहिले सरकारले कति लगानी गरेको छ, अरबौं लगानी छ भने त्यसको 50% मात्रै सरकारले यदि कम्पोस्ट कम्पनीहरूमा लगानी गर्छ भने अहिले नेपालभरि नै कम्पोस्ट कम्पनीहरू खुल्छन्, जुन कि यसले 50% नेपालको कृषिमा 50% चाहिँ जुन डीएपी र युरियाको मागलाई डाउन गर्छ, एकैचोटि 100% हुँदैन। यहाँका किसानहरूको पनि एउटा सोच के छ भने कम्पोस्ट हाल्ने बित्तिकै डीएपी युरिया हाल्नु पर्दैन, युरिया डीएपी हाल्ने बित्तिकै कम्पोस्ट हाल्नु पर्दैन भन्ने किसिमको सोच छ। यसमा कस्तो हुन्छ भने बाली नाली हेरेर कृषकहरूले आफ्नो अनुभवको आधारहरूमा कम्पोस्ट मलहरू हालिसकेपछि पनि केही मात्रामा हामीले ती सप्लिमेन्टहरू दिनपर्ने हुन्छ, किनभने हाम्रा खेतबारीहरू चाहिँ अहिले कस्तो भइसक्यो भने युरिया खाइसकेका डीएपी खाइसकेका छन्, तिनीहरूलाई त्यही स्वाद चाहिँ अलिअलि चाहिन्छ। त्यसले गर्दा हामीले सुरुवाती अवस्थामा 50% कम्पोस्ट मलहरू प्रयोग गर्ने, त्यसपछि गएर त्यो युरिया र डीएपीहरूको मात्रा घटाउँदै गइयो भने सस्तो पनि पर्दै जान्छ, सरकारले पनि यस सम्बन्धी लगानी गर्यो भने समस्याहरू हुँदैन। हाम्रो सबैभन्दा समस्या भनेको जग्गा उपलब्ध नहुनु,
2: त्यो भनेको तपाईँहरू जस्तो जसले चाहिँ फार्मका रूपमा काम गर्न चाहनुहुन्छ,
3: हजुर हामी जतिले फार्ममा गर्न चाहन्छौ एउटा त जग्गा नपाउनु, अर्को चाहिँ नजिकका बस्तीहरूले चाहिँ स्वीकृति नदिनु, यसको चाहिँ नियमहरू छ। कम्पोस्ट कम्पनी गर्नको लागि 4 किल्लाको स्वीकृति लिनुपर्ने, वार्डहरूबाट स्वीकृति दिनुपर्ने, यी विभिन्न छन् भने यस्तामा चाहिँ हामीले गर्न खोजियो कसैले दियो भने पनि एउटाले रोक्ने किसिमको प्रविधि छ। त्यसकारण यदि पाइन्छ भने हामीले व्यक्तिगत रूपहरूमा अथवा हामीले लिन्छौं, यदि त्यस्तो भएन भने कम्पोस्टको लागि सरकारले भिन्दै जुन जंगलहरूको क्षेत्रहरू छ त्यहाँ पनि असर नपुग्ने गरी बस्तीबाट 1.5 किलोमिटरको अलिकति पल्तिरपट्टि एउटा व्यवस्था गरिदियो भने लिजकै रूपमा भए पनि त्यस्तो जग्गा छुट्याइदियो भने हामीले ठूलो रूपहरूमा कम्पोस्ट कम्पनीहरू खोल्न सक्छौं र अन्य समस्याहरू त छन् त्यसलाई चाहिँ हामीले अगाडि गर्न सक्छौं।
2: अहिले तपाईँले अघि शुरूआतमा जोडेको चाहिँ तपाईँहरूको फार्म जुन अहिले सञ्चालन भइरहेको छ 18 रोपनीमा त्यो पर्याप्त हो कि होइन कि अझै थप्नुपर्ने के के छ?
3: अहिलेको लागि त्यो हामीलाई पर्याप्तै छ, अहिलेको लागि
2: त्यो लिजमै हो
3: तर त्यसमा चाहिँ पर्याप्त भएको ठाउँमा हामीले चाहेका चिजहरू लान सकिएन। जस्तै मैले भने नि हामीसँग 18 रोपनीमा पनि कसैले समस्या नदिने हो भने त्यो पर्याप्त थियो। मैले जस्तै सर्ने गर्ने चिज कालीमाटियर भने नि त्यो लिएर जान पाउने हो भने त्यसैमा, तर त्यो बस्तीको नजिक भएको हुँदा हामीले यदि त्यही 18 रोपनी मध्येको जग्गामा पनि यदि हामीले आफूले आफ्नो इच्छा अनुसार हाम्रो प्रविधि अनुसार काम गर्न पाउने हो भने अहिलेको लागि ठिकै थियो, तर त्यो अनुसार हामीले काम गर्न पाइँदैन किनभने वातावरणीय हिसाबहरूले पनि त्यसले चाहिँ त्यहाँ बस्ती एरिया भएको हुँदा समस्या हुन्छ। तर सानो रूपहरूमा अहिले जुन किसिमले हामीले चलेका छौँ त्यो किसिमले चल्नको लागि ठिकै छ, तर समस्या व्यक्तिगत जग्गा भएको हुँदा हामीले केही अलिकति राम्रो संरचनाहरू गराउन सकिएको छैन। जस्तै 5 वर्षको लागि, 10 वर्षको लागि, 15 वर्षको लागि हामीले अलि लङ उहाँहरूले एग्रीमेन्ट दिने हो भने हामीले थाई संरचना गराएर राम्ररी जान्थ्यौं। उहाँहरूले 2 वर्ष 3 वर्ष भन्नुहुन्छ त्यसपछि त्यो एग्रीमेन्टहरू तोडिन्छ कि भनेर हामीले अझै ढुक्क भएर अगाडि बढ्न सकेका छैनौं।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि, पशुपालन र कम्पोस्ट मलबारे उद्यमी किसान लोकनाथ डुम्रेसँग गरिएको थप कुरा कानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ उद्यमी किसान लोकनाथ डुम्रे। उहाँले उत्पादन गर्ने गरेको कम्पोस्ट मलको गुणस्तर र बजार अवस्था के छ,
3: यसको लागि हाम्रो उद्देश्य नै धेरैजनालाई मल उपलब्ध गराउने उद्देश्य
2: भनेको सजिलरी बुझौं बेच्ने हो,
3: बेच्ने नै हो। हामीले आफ्नोमा प्रयोग गरेर हेर्ने र अरूलाई बेच्ने उद्देश्यका साथ हामीले चाहिँ यो मलहरू उत्पादन गरिरहेका छौँ। अहिले हामीसँग लगभग 15
2: भनेको कम्पोस्ट मलै हो,
3: कम्पोस्ट मलै हो। त्यो भनेको एरोबिक सिस्टम हावाद्वारा यहाँ धेरै कस्तो छ भने भर्मिङ कम्पोस्ट भनेको गडेउलाले खाएर बनाएको मलहरू हो, एरोबिक कम्पोस्ट भनेको हावामा फर्काएर विभिन्न गल्ने चिजहरू राखेर बनाइएको हो। त्यो थोरै मात्रै विधि फरक हो तर त्यसले काम गर्ने चाहिँ एउटै हो। र यसको लागि हामीले बिक्रीको लागि उत्पादन गरेको हुँदा यसको गुणस्तर चेक पनि हुन्छ। हामीले गुणस्तर चेक आस्था रिसर्च सेन्टरबाट चाहिँ हामीले गुणस्तर चेक गरेर लिएका
2: छौँ।
3: त्यसको नतिजाहरू हाम्रो राम्रो छ। जुन पनि मापदण्ड छ मापदण्ड अनुसार चाहिँ हाम्रो अति नै राम्रो छ। आज पनि म यहाँ आउनुभन्दा पहिला कृषि ज्ञान केन्द्रमा गएर त्यहाँ भेटघाट गरेर चाहिँ आएको थिएँ र उहाँहरूलाई मेरो रिपोर्ट पनि देखाएको थिएँ। राम्रो रहेछ, यो गुणस्तरलाई हजुरहरूले कायम राख्नुहोस्, त्यसको लागि के गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ। अलिकति समस्या के छ भने गाउँघरमा अहिलेसम्म किन्ने वातावरणहरू उहाँहरूले चाहिँ डिएपी र युरियाहरू किन्न सक्नुहुन्छ। कम्पोस्टहरू अहिलेसम्म गोठे मलहरू उठाएर लगेको हुँदाखेरिमा अहिले हामीले 20 रुपियाँ किलोमा उपलब्ध गराइरहेछौँ। 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो। अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामी जसरी पनि हामी लड्न सक्थ्यौं, तर सरकारले अनुदान दिएको मल र त्यसको फेरि केमिकल र हाम्रो यो जुन प्राङ्गारिक छ त्यसमा थोरै ढिलो र चाँडोहरू हुन्छ। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ र हाम्रो मल भनेको बिक्रीको लागि हो र अहिले हामीले चन्द्रगिरी नगरपालिकाका विभिन्न वार्डहरूमा हामीले चाहिँ यसलाई बेचिरहेका छौँ। त्योभन्दा माथि लेलेसम्म पुर्याएका छौं र अन्य गाविसहरूबाट पनि हाम्रो मल नगरपालिकाबाट पनि हाम्रो मलहरूको अर्डरहरू आइरहेको छ। विभिन्न कृषि फर्महरूले पनि लैरहनु भएको छ र उहाँहरू सन्तुष्ट हुनुहुन्छ र हामीले अझ राम्रो कसरी गर्न सकिन्छ भनेर प्रयत्नहरू गरिरहेका छौँ।
2: हो, तपाईँले प्रयत्न गरिरहेका छौं भनेर भन्दाखेरि अब लामो समय पनि भइसक्यो काम थाल्नु भएको, चाहिँ गुणस्तरको कुरा अब समस्या रहेन, हामी चाहिँ गुणस्तरमै छौं भनेर पनि भन्नुभयो। कति प्रमाण पनि त्यो छ, देख्न सकिन्छ। अब यो हिसाब हेर्दाखेरि तपाईँहरूलाई लगानीको लागतको भोलि चाहिँ कमाईको अर्को एउटा पाटोको चिन्ता होला। नजिकका चाहिँ नगरपालिका अथवा कृषिका शाखा सरकारले चाहिँ रासायनिक मलमा अनुदान दिएछ भनेर तपाईँले जोड्नुभयो, तपाईँहरूले के पाउनु भएको छ त, छ कि छैन?
3: हालसम्म कुनै पनि हामी एकजना जसले हाम्रो जुन कृषि दर्ता गर्नुभएको छ उहाँ चाहिँ दार्जिलिङको हुनुहुन्छ। उहाँहरूको बसाई सराई नभएको कारणले गर्दा यहाँको जुन हेर्ने दृष्टिकोणहरू छ बाहिरबाट आएकाहरूलाई उहाँहरूलाई कुनै पनि ठूलो अनुदानहरूको अहिलेसम्म कार्यक्रम रहेन छ। त्यसमा म चाहिँ अहिले त्यसमा जोडिएको छु र म यहीँको अहिले बासिन्दा भएको छु। बसाई सराई ल्याइसकेपछि जोडिसकेपछि अब यसलाई कसरी अगाडि लाने भनेर म चाहिँ त्यसमा लागि परेको छु र अझै पनि अनुदानको कार्यक्रमहरू नेपालमा के छ भने कागजी रूपमा मात्रै भएकाहरूले पाइरहेको र अब अहिलेको नयाँ सरकारहरूले जहाँसम्म लाग्छ निरीक्षण गरेर जसले राम्रो गरेको छ त्यसलाई दिनुहुनेछ र त्यो प्रक्रियाको लागि हामीले आफ्नो प्रोसेसहरू अगाडि बढाइरहेका छौँ। अहिलेसम्म कुनै पनि सरकारी तर्फबाट सहयोगहरू भएको छैन। हामीलाई आशा छ हामी पनि पूर्णत निपुण हुनु पर्यो र सरकारले पनि हामीलाई हेर्नेछ भनेर मैले विभिन्न ठाउँहरूमा कुरा राखेको छु र अरूले पनि विश्वास गरिदिनुहुन्छ। जस्तै कम्पोस्ट सम्बन्धी हाम्रो मलहरू हेरेर हाम्रा कुराहरू सुनेर सबैले चाहिँ विश्वास गरिदिनुहुन्छ भन्ने आशा छ।
2: हो, यो तपाईँले राख्नुभएको आशा भयो र अब पक्कै पनि एउटा चाहिँ व्यावसायिकतामा गएपछि काम गर्ने लगानी गर्ने सबै कुराहरू र लगानी चाहिँ ल्याउने फिर्ता ल्याउने कुराहरू पनि धेरै रहन्छन् अब।

0: किसानहरूले 2 लाख रुपैयाँ जनै नगद
1: पाए, जसमा मेरै सिङ्गा जिल्लाबाट मेरै भाइ चन्द्रकान्त डुम्रे पुरस्कृत हुनुभएको थियो र म त्यहाँ जाने अवसर पाएको थिएँ र मैले त्यहाँ गएर सम्पूर्णलाई मेरा कुराहरू राखेँ र उहाँहरूका कुराहरू पनि सुने र यो गोठेमल अथवा यो चाहिँ प्राङ्गणिक यी मलहरूलाई अब हामीले के गर्नुपर्छ भन्दा उहाँहरूलाई मैले आफ्नो फोन नम्बर पनि दिएको छु। यदि हजुरहरूलाई यो टाढाबाट ट्रान्सपोर्टेसन गर्दा गोरुङ्गो चिजहरू महँगो पर्न सक्छ, प्रत्येक विकास क्षेत्रहरूमा प्रत्येक ठाउँहरूमा हामीले यो कम्पोस्ट कम्पनी त्यहीको कच्चा पदार्थबाट उत्पादन हुने हुँदा टाढाबाट लिएर जाँदा महँगो पर्न सक्छ, प्रत्येक ठाउँहरूमा डिस्ट्रिक्टहरूमा गएर हामीले तालिमहरू दिएर त्यहीका कृषकहरूलाई एउटा अनुभवी गराएर पनि त्यही गराउन सकिन्छ। यदि उहाँहरूले चाहिँ प्रारम्भिक रूपहरूमा नजिक छ आउँदाखेरिमा जान सहज छ भने हाम्रै उद्योगबाट पनि मलहरू लान सक्नुहुन्छ। जुम्लाको साथीहरूले पनि भन्नुभएको थियो कि हामीले यहाँबाट लान अलिकति टाढा पर्यो, गाह्रो छ, त्यही भएको वस्तु चिज हामीसँग जंगल छ, सबै चिज छ भने हजुरहरू सिकाइदिनु पर्यो भन्नुभएको थियो। मैले आफूले जानेको सक्दो सहयोग म जुनसुकै ठाउँहरूमा पनि गर्छु भनेर उहाँहरूसँग आश्वासन दिएको छु। त्यसकारण नजिक पर्ने ठाउँहरूमा हामीले यहीँबाट वितरण गर्छौं, यदि टाढा छ भने पनि उहाँहरूले त्यही नजिकको आर्गेनिक ठाउँहरूबाट कम्पोस्ट लिन सक्नुहुन्छ। त्यसमा पनि आफ्नै ठाउँमा बनाउन चाहनुहुन्छ र उहाँहरूलाई प्राविधिकहरूको कमी छ भने हामीलाई सम्झनु भयो भने आएर हजुरहरूलाई तालिमहरू दिएर त्यो आफ्नै ठाउँहरूमा आफ्नै गोठहरूलाई पनि सुधार गर्ने कार्यक्रमहरू हामी सञ्चालन गर्दैछौं।
0: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका सञ्चालक पनि हुनुहुन्छ। विशेष गरी कृषि पशुपालन र गोठेमलसँग जोडिएको विषयलाई हामीले आजको कुराकानीमा जोडिरहेका छौं। तपाईँहरूले फार्म मार्फत चाहिँ उत्पादन गर्नुभयो, नतिजा राम्रो छ भनेर पनि भन्नुभयो, यसलाई चाहिँ बजार विस्तारको कुरा पनि जोडेर जोड्नुभयो। काठमाडौँभित्र खेती हुने क्षेत्रहरू पनि छन्, उपत्यकाभित्रै पनि खेती हुन्छ, भलै कतिपय अब शहरीकरणको उसमा पुगिसक्यो, बजारको सम्भाव्यता के देखेर चाहिँ शुरूआत गर्नुभयो र अहिले अवस्था के पाउनुभयो?
1: बजारको लागि मैले धेरै ठाउँमा डुल्दा उहाँहरूले के भन्नुहुन्थ्यो भने कृषिविदहरूले पनि नेपालमा काठमाडौँमा मलहरू बिक्दैन भन्ने मैले सुन्थे। तर मैले जब उत्पादन गरेको छु नि, मलहरू हामीले यहाँका कृषकहरू कृषकलाई नभएर एउटा घरमा गमला प्रयोग गर्नेहरूलाई पनि पुर्याउन सकिँदैन। यदि हाम्रो मल लिइदिने हो भने उहाँहरूको लिने किसिमको वातावरण चाहिँ हुनु पर्यो।
0: त्यो भनेको त एउटा बुझाइ नै रह्यो
1: हजुर,
0: जसले चाहिँ घरमै पौसीमै खेती गरे पनि मल कुन प्रयोग गर्ने भन्ने बुझाइ चाहियो।
1: बुझाइ चाहियो, सबभन्दा पहिला उहाँहरूको बुझाइमा परिवर्तन हुनु पर्यो। हामीले डिएपी र युरिया भन्दा कम्पोस्ट मलहरूको प्रयोग गर्नुपर्छ। यसले एक सिजनलाई नभएर 2-3 सिजनहरूलाई माटोको मुटु हो के यो जुन कम्पोस्ट मल छ, माटोलाई परिचालन गर्ने नै मुटु हो। यदि हामीले यो कम्पोस्ट मललाई त्यहाँ राख्यौँ भने त्यसको धड्कन शुरू हुन्छ र त्यसले चाहिँ त्यहाँबाट आफूले मात्रै होइन माटोलाई पनि काम गर्न सिकाउँछ र एक बालीलाई होइन 2-3 बालीहरूसम्म यो मलहरूले चाहिँ प्रोत्साहन गरेर ती बोट बिरुवाहरू चाहिँ फल्ने फुल्नेहरू हुन्छ। यदि युरिया डिएपी हाल्यौँ भने त्यो चाहिँ एक सिजनको लागि हर्लक्क हुन्छ, कुनै पनि चिज बढ्नको लागि लामो समय चाहिन्छ। यो कम्पोस्ट मलले के छ भने बिस्तारै बढाउने र ढल्न नदिने र बिस्तारै चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ भने युरिया डिएपी भनेका के हुन् भने धेरै पर्ने बित्तिकै हर्लक्क देखाउने, त्यसपछि फेरि तिनीहरूको गुणस्तरहरू जान्छ। त्यसकारण बिक्रीमा कुनै पनि समस्या छैन, बुझाइमा एउटा समस्या भयो। सुरुवातमा म के बानी पार्नको लागि के हुन्छ भने सरकारले कमसेकम 25%-50% एक दुई वर्षको लागि अनुदान दिने किसिमको मलमा, जसरी डिएपी युरियामा चाहिँ अनुदान दिएको छ, यो मलहरूमा पनि थोरै अनुदानबाट कृषकहरूलाई बानी पारियो भने उनीहरू बानी पारेपछि त चियाको लत जस्तै उहाँहरूले त्यो मलहरू अर्को मल हाल्दै हाल्नुहुन्न। अलिकति मान्छेहरूमा जनचेतना र यो कम्पोस्ट नै प्रयोग गर्नुपर्छ भन्ने सिकाउनको लागि प्रोत्साहन स्वरूप सरकारबाट यो जति पनि गणेली मल अथवा यो चाहिँ भर्मी यो जुन गोठे मलहरू छन् अथवा एरोबिक सिस्टमबाट बनेका मलहरू छन् त्यसलाई अलिकति अनुदान छुट्याएर प्रत्येक कृषकहरूसम्म यो मलहरू पुर्याउन सकियो भने उहाँहरू आगामी वर्षमा चाहिँ उहाँहरूले त्यो मल खोज्नुहुन्छ। यो यहाँ मात्रै नभएर मैले अरू देशहरूमा पनि देखेको छु, प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, तलब त दिन सकिएन भने, अहिले भत्ता त दिन सकिएन भने, कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
0: भनेपछि जेठ 15 चाहिँ बजेट आयो, त्यो बजेटले तपाईँहरू जस्तो युवा उद्यमीको चाहनालाई समेट्यो कि समेटेन? त उसो भए कति कुरा चाहिँ परे त
1: हजुर।

0: यो अहिलेको जुन कार्यक्रमहरू आएको छ यसमा पूर्ण रूपमा हामीले सानो किसानहरूलाई सबभन्दा निम्न स्तरकोहरूलाई सिधै देखिने किसिमको कार्यक्रम देखिँदैन, अलिकति त्यसबाट आन्तरिक कुराहरू होलान्, तर अहिले चाहिँ जुन 40% दिने 2 करोडसम्मको लगानी भनेको छ, केही ठूलो लगानीकर्ताहरूलाई एकमुष्ट गरेर सरकारले चाहिँ त्यस मार्फत दिन खोजे जस्तो चाहिँ देखिन्छ।
1: तपाईँहरू पर्नुहुन्छ कि हुन्न अब त्यो क्याटेगोरीभित्र, त्यो समूहभित्र?
0: हजुर,
1: के छ
0: त्यसमा पर्नको लागि हामीले त्यही किसिमको क्राइटेरियामा पुग्नको लागि कोसिस गरेका छौं, किनभने 2 करोड भनेको हामी साधारण किसानहरूको लागि त्यहाँ पुग्नको लागि चाहिँ ठूलो लगानीहरू हुन्छ, त्यसको लागि प्रयत्न छ। सरकारले 2 करोड मात्रै नभएर त्योभन्दा निम्न स्तरका जति पनि साना कम्पोस्ट सम्बन्धी उद्योगहरू 1 करोड अथवा 1 लाखसम्मको उद्योगलाई पनि यति % चाहिँ अनुदान दिने भन्ने किसिमको वातावरण भइदिएको भए अति राम्रो हुने थियो, तर एकैचोटि ठूलो उद्योगहरूलाई भन्ने मात्रै देखिएको छ होला आन्तरिक रूपहरूमा त्यो पनि गृह कार्यहरू, बाहिर सुन्दा हामीले ठूलोको मात्रै सुनियो भने यदि बजेट छुट्टिएको छ भने सबभन्दा पहिला हामीले जरो सानो किसानहरूलाई पनि छुन सकिने किसिमको साना कम्पोस्ट कम्पनीहरू प्रत्येक वार्डहरूमा एउटा कम्पनी भइदियो भने त्यो वार्डले चाहिँ अन्तबाट ल्याउनु परेन नि, त्यहाँका कृषकहरूले त्यहीबाट चाहिँ डेलिभरी चार्ज लागेन प्रयोग गर्न सक्छन् र अनुदान पनि सिधै कम्पनीलाई नदिएर जुन किसानले जति प्रयोग गर्छ वार्डले त्यसको चाहिँ निगरानी राखेर कति किसान हो कि होइन चिनेर त्यसपछि उसले कति मल प्रयोग गर्छ त्यो मलको आधारमा त्यो कम्पनीहरूबाट मलहरू किन्ने त्यस्तो भइदियो भने प्रत्यक्ष रूपमा सेना किसानहरूले चाहिँ पाउने थिए। र अहिले शुरूआती अवस्थामा हामीले ठूलो रूप मात्रै देखिएको छ, यसको सूक्ष्म रूपहरू अध्ययन गर्नुपर्ने हुन्छ, सायद यो सरकारले चाहिँ सेनालाई पनि हेरेको होला आशा छ। अब तल्लो सेना वर्गले पनि 1 लाखसम्म लगानी गर्नेहरूले पनि त्यो प्राथमिकतामा पराउन र सरकारको पनि यस विषयमा ध्यान जाओस्।
1: हो, अहिले माटोको स्वास्थ्य, माटोको चाहिँ पुनर्भरण, पुनर्जागरण, माटो मर्छ त्यसलाई चाहिँ जोगाउनु पर्छ भन्ने चर्चा बहसहरू भइरहेको सन्दर्भमा एउटा त बजेट मार्फत रासायनिक मलमा नै प्राथमिकता पर्यो, जुन पोहोर 28 अर्ब बजेट रासायनिक मललाई छुट्टिँदा यसपालि त्यो बजेट पनि बढेर 32-33 अर्ब पुगेको अवस्था छ, र जैविक मलका कुराहरू पनि जोडिएका छन्, जुन प्राङ्गारिक खेती अभ्यासका कुराहरू पनि जोडिएका छन्। यसमा तपाईँलाई केही छ लागेको भन्न, त्यस्तो केही छ विषय?
0: मलाई के लागेको छ भने जसरी हामीले बाहिरबाट आयातित गर्ने चिजहरूमा यत्रो रकमहरू छुट्टिएको छ भने बरु त्यसमा कम गर्दै गएर, एकैचोटि त कम गर्न चाहिँ हुँदैन, बरु त्यसको बजेटहरूमा थोरै कम गर्दै गएर यहाँका अर्ग्यानिक जति पनि उत्पादनहरू छन् त्यसहरूमा हामीले चाहिँ अनुदानहरू बढाउने हो भने अवश्य पनि त्यसको लगानीहरू उताबाट विदेश जाने पैसा नेपालमै खर्च हुन्छ, नेपालमै उत्पादनहरू हुन्छ। अब हामीले बाहिरबाट आउने चिजहरूलाई घटाउने र यहाँको कम्पोस्टहरूलाई बढाउने गर्नुपर्छ, त्यो नीतिहरूमा सरकारले चाहिँ बजेटहरूमै पहिले किसानहरूलाई भन्नुपर्छ कि अब तिमीहरूले रासायनिक मलमा प्रयोग गरे यति अनुदान, अथवा यदि कम्पोस्ट मल प्रयोग गर्यो भने यसरी हुन्छ भन्ने किसिमको सरकारले पनि विभिन्न कार्यक्रम ल्याउनु पर्यो, र विदेशबाट किन्ने चिजहरूलाई पनि कम गर्दै नेपालको जुन कम्पोस्ट कम्पनीहरूलाई चाहिँ नेपालले बजेट छुट्याएर सेना लगानीकर्ताहरूलाई उत्साहित गर्यो भने अवश्य पनि सफल हुन्छ।
1: व्यावसायिक किसानकै रूपमा रहनुभएका किसान लोकनाथ डुम्रे यो कुराकानीमा हामीसँग हुनुहुन्छ। के लाग्छ तपाईँको बुझाइ चाहिँ के छ, किसान अहिले पनि रासायनिक मलमै निर्भर हुनुहुन्छ, अब धानको सिजन शुरू भयो, रासायनिक मलको चाहिँ माग बढ्ता हुन्छ, धेरै हुन्छ, माग गरिन्छ, यो अवस्था अहिले पनि किन छ होला त?
0: यो अवस्था हुनुमा कस्तो छ भने
1: तपाईँको आफ्नो बुझाइ,
0: मेरो आफ्नो बुझाइ कस्तो छ भने विगतदेखि कृषकहरूले सजिलो मात्रै खोज्नुभयो,
1: सहज
0: खोज्नुभयो, किनभने डोके मलहरू अरू मलहरू बनाउनलाई असहज भयो, सरकारले दिएको अनुदानको मल एक बोरा लिएर गएर एक बिघामा छोडिदिए भयो,
1: डोके मलको लागि पशुपालन
0: चाहिँ गर्नु पर्यो, त्यो घर छैन, त्यो चाहिँ भनेको ठाउँमा किन्न नि पाइँदैन, त्यसकारण चाहिँ कृषकहरूको लत बसिसक्यो के,
1: त्यो भनेको माटोको पनि,
0: माटोको पनि उहाँहरूले त्यस्तो वातावरण बनाइसक्नुभयो कि युरिया र डीएपी बाहेक अरू मलै होइनन्, यी दुईटा हालिदिएपछि हुन्छ भन्ने एउटा उहाँहरूको सोचाइ भयो। अर्को समस्या के छ भने नेपालमा सबभन्दा ठूलो समस्या भनेको धेरै कृषकहरू जति छन् नि उहाँहरूको आफ्नो जग्गा छैन, जति कृषकहरूले जग्गा लिजमा अथवा गर्नुभएको छ भने उहाँहरूलाई त्यो माटोप्रति पनि धेरैलाई माया नभएको हुन सक्छ, किनभने एक वर्ष गरेपछि अर्को वर्ष अर्काको गर्ने हो के अरे भन्ने हुँदा माटो
1: लिजमा लिनेहरूलाई,
0: लिजमा लिनेहरूलाई चाहिँ कस्तो छ भने यो अर्कैको हो के अरे माटो मरे पनि मरोस् जिए पनि जियोस् मेरो उत्पादन हुनु पर्यो भन्नुहुन्छ नि आफ्नै। भए त अलिकति माया हुन्छ नि, जस्तै 15 वर्ष 20 वर्ष एउटैले लिजमै लिएर पनि लामो समय गरेछ भने माटो बनाउने प्रयास गर्छ। अब कृषकहरूले अलिअलि बुझ्न लाग्नु भएको छ, उहाँहरूले पनि यो माटो बचाउनको लागि हामीले चाहिँ कम्पोस्ट प्रयोग गर्नुपर्छ र डिएपी र युरियाहरू कम गर्दै जानुपर्छ भने उहाँहरूले बुझ्नु भएको छ। र धेरैले चाहिँ मलको यो हाहाकार भनेकै कस्तो छ भने जुन किसिमको हाम्रो आफ्नै मललाई प्रयोग नगर्नु, विदेशबाट आएको र सरकारले चाहिँ छुट्याएको मलहरूलाई मात्रै पर्खेर बस्नु, अरूकोमा आत्मनिर्भर आफ्नो आत्मनिर्भर नभएर अरूमा डिपेन्ड भइसकेपछि त अर्काले दिए खानी हो नदिए खानी हो, सधैँ चाहिँ यो समस्या आइरहन्छ। त्यसकारण अब सरकारले सबैभन्दा पहिला यदि मलको चाहिँ आपूर्ति मलको समस्या समाधान गर्ने हो भने प्रत्येक ठाउँहरूमा सेना मजौला उद्योगहरूलाई सरकारले अनुदानको व्यवस्था गरेर कम्पोस्ट जुन युरिया र डिएपी पनि मात्रा अनुसार यदि तिमीहरूले कम्पोस्ट यदि प्रयोग गरेका छौ भने यति दिने, तिमीहरूको खेतहरूलाई पहिला कम्पोस्ट उसले प्रयोग गरेका छ गरेकै छैन भने त्यसलाई युरिया र डिएपी मात्रै नछुट्याउने दिन नमिल्ने, त्यस्तो भइदियो
1: भनेको सन्तुलनको पाटो,
0: सन्तुलनको पाटो युरिया डिएपी दिँदाखेरिमा कम्पोस्ट उसले प्रयोग गरेका छ कि छैन त्यो त्यसलाई पनि हेरिनु पर्यो। सरकारको बजेटमा पनि युरिया र सबैभन्दा युरिया डिएपीलाई भन्दा गोठे मल र प्राङ्गारिक मलहरूलाई चाहिँ प्राथमिकता दिएर उनीहरूको उद्योग सञ्चालन गर्दा मिसिनहरू किन्दाखेरिमा र सरकारले सिधै कृषकहरूलाई पनि प्रति किलो यति किन्दा चाहिँ अनुदानको व्यवस्था भइदियो भने यो समस्याहरू 5-10 वर्षमा चाहिँ समाधान हुन्छ। युरिया डिएपी आफ्नो तरिकाले आवश्यक पनि हुन्छ त्यो पनि आउँछ भने हाम्रो देशको उत्पादनहरू पनि बढ्छ र रोजगारीको संख्याहरू बढ्दै जान्छ।
1: कृषि पशुपालन र गोठेमलसँग सम्बन्धित रहेर यो कुराकानीमा हामीसँग हुनुहुन्छ किसान लोकनाथ डुम्रे। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारले रासायनिक मललाई चाहिँ प्राथमिकतामा राख्दै गर्दा किसान युवा उद्यमी किसानले चाहिँ के भन्न खोज्नु भएको छ, के गर्न खोज्नु भएको छ भन्ने पाटोमा चाहिँ हामीले चर्चा गरिरहेका छौं। तपाईँले अलिकति धेरै चर्चा चाहिँ कम्पोस्ट मलको चाहिँ गर्नुभयो। हाम्रो किसानको आफ्नो एउटा अभ्यास चाहिँ छँदैछ, फोहोरलाई पनि जुन घरमा उत्पादन हुने र अरू क्षेत्र व्यवसायको क्रममा चाहिँ उत्पादन हुने फोहोरलाई पनि मल बनाउन सकिन्छ भनेर पनि तपाईँले अलिकति चर्चा जोड्नुभयो। तपाईँहरू जस्तै युवा उद्यमीले लगानी गर्ने हो भने अबका यी क्षेत्र कति सम्भावनाका चाहिँ क्षेत्रहरू हुन् र कुन आधारमा टेकेर अब चाहिँ यसतर्फ चाहिँ लगानी गर्ने त?
0: यो अहिले हामी जस्ता युवाहरूले लगानी गर्नको लागि उनीहरूलाई प्रोटेक्सन सरकारले तिमीहरूले लगानी गर, तिमीहरूलाई के सुविधा चाहिन्छ भन्ने एउटा चाहिँ हुनु पर्यो। त्यो भइदियो भने के छ भने कम्पोस्ट त हाम्रो देशहरूमा भन्यो नि अहिले लगभग 100 कम्पनी अहिले खोले पनि 100 जनाले चाहिँ 5 जनाले रोजगार पायो भने 500 जनाहरूले तत्काल रोजगारहरू दिन सकिन्छ।
1: एउटा रोजगारको पाटो
0: भयो। अर्को चाहिँ यसले माटो सुधार्ने हुँदा माटोको सुधारको पाटोहरू भयो। अर्को विदेशबाट आउने जुन युरिया डिएपी छ त्यसलाई चाहिँ जुन विदेशी मुद्रा बाहिर गएको छ त्यसलाई नेपालमै युज गर्ने भयो। अर्को स्वास्थ्य सम्बन्धी पाटो पनि के छ भने अर्ग्यानिक चिजहरूमा जब मान्छे बानी पर्छ त्यसको स्वादहरू लिन थाल्छ र मान्छेले उत्पादन पनि त्यतातिर लाग्छ। र सबै युवाहरूले अबको भनेको हामीले अरू जे जे गरे पनि पहिला खानु त पर्यो। खाना कहाँबाट आउँछ भन्दा जमिनबाट आउँछ, त्यो केले दिन्छ भन्दा मलले दिन्छ। त्यो मल भनेकै हाम्रो छैन भने हामी अरू देशमा अरूसित लिएर हुँदैन। त्यसो हुँदा यसमा रोजगारको अवसर पनि छ, बजारको पनि यसमा खुला रूपमा बजार पनि राम्रो छ, सम्भाव्यता छ। हाम्रो देशमा भएको जंगललाई सदुपयोग गर्नु पर्यो। जंगल, पानी, बिजुली र श्रम र फोहोर यी सबै चिजहरूलाई प्राकृतिक चिजबाट पाएकालाई प्राकृतिक चिजबाट लिने र हाम्रो श्रमहरूलाई पनि प्रयोगहरू गरेर यदि हामीले कम्पोस्ट मल उत्पादन गरियो भने यहाँ रोजगारको पनि सिर्जना हुन्छ र खेतीयोग्य जमिनहरू पनि बढ्छ र हामीले कृषिबाट उत्पादन गरेका चिजहरू अब बाहिरबाट ल्याउने होइन कि हामीले यहाँबाट बाहिर पठाउने किसिमको कार्यक्रमहरू यदि सरकारले चाहन्छ भने 5 वर्षभित्र नेपालले आफ्नो उत्पादन क्षेत्रलाई बढाएर विदेशमा निर्यात गर्न सक्ने किसिमको क्षमता छ। युवकहरू पनि त्यतिकै काम खोजिरहेका छन्। यो वातावरण चाहिँ सरकारले ल्याउनुपर्छ, युवाहरूले थाल्नुपर्छ र थालेपछि चाहिँ सम्भावना अति राम्रो छ, गरिसकिन्छ।
1: किसान लोकनाथ डुम्रे कुराकानीमा हुनुहुन्छ। तपाईँहरूले तपाईँ आफै पनि कोरियाबाट फर्केर चाहिँ काम थालेको भनेर भन्नुभयो। अब कतिपय युवाहरू बाहिरै हुनुहुन्छ, रोजगारीको सिलसिलामा हुनुहुन्छ, उहाँहरू आखिर फर्किने नै हो। फर्केपछि काम गर्ने गरे उहाँहरूलाई समेट्न चाहिँ अहिले त नजिकमा चाहिँ पालिका सरकारहरू छन्, उहाँहरूले केही अभ्यास थालनी गर्नुपर्ला? तपाईँको आफ्नै सल्लाह सुझाव त्यस्तो केही छ?
0: अहिले चाहिँ नयाँ सरकार बनिसकेपछि मैले विभिन्न ठाउँहरूमा तपाईँहरूको विज्ञता के छ, तपाईँहरूले के चिजहरूमा जान्नुभएको छ, तपाईँहरू कहाँ बसेर आएको, के गरेको भनेर अहिले कुराहरू चलेको रहेछ। चन्द्रगिरि नगरपालिकामा पनि मैले अस्ति भर्खर एउटा नगर कमिटीहरू गठनहरू भइसकेपछि त्यहाँका कृषकहरू अथवा सबै चिजहरूलाई विभिन्न क्षेत्रमा मान्छेहरूलाई बोलाएर सोध्नु भएको थियो र त्यो सोधे
1: भनेको पालिकासँग जोडिँदै हुनुहुन्छ।
0: हजुर, पालिकासँग जोडिएर मैले यो क्षेत्रमा चाहिँ यो गर्न जानेको छु र मलाई हजुरहरू चाहिँ यहाँबाट जानेको विज्ञले पनि सहयोग गर्नुहोस् अथवा मैले पनि यो पालिकालाई के गर्नुपर्छ भन्ने कुराहरू गरेको छु। शुरूआत भएको छ विज्ञताको आधारमा। हामीलाई अलिकति समस्या भनेको के भने नेपालमै सर्टिफिकेटहरू खोज्ने चलन हुँदो रहेछ। हामी विदेशबाट विज्ञता गरेको र यहाँको सर्टिफिकेट हामीसँग खासै चाहिँ
1: विज्ञता पनि अनुभवमा गरेको
0: अनुभवमा गयो भएन। त्यसमा त हामीले गर्न जिरोदेखि माथिसम्मको चाहिँ एउटा ठूलो कम्पनीहरूको अनुभव छ, तर यहाँ चाहिँ कता कति तपाईँको केमा विज्ञता छ भन्छन्, पढाइको आधारहरूमा अथवा डिग्री गरेको आधारमा नेपालमा कुनै पनि विज्ञताहरू पेश गर्न सकिएको छैन। तर पनि उहाँहरूले मेरो अनुभवको आधारमा
1: धेरै किसानको चाहिँ समस्या नै हो।
0: हजुर, मैले आज पनि कुराहरू राखेर आएँ। हामी जस्तो जाने यहाँ जति पनि कृषि विज्ञहरू हुनुहुन्छ, यदि उहाँहरूलाई मल गराउनुहोस् भन्ने हो भने उहाँहरूलाई समस्या छ, किनभने आफै त गर्नु आएको छैन। हामीलाई फेरि के छ, उहाँसँग विज्ञता छ, हामीसँग अनुभव छ, त्यसकारण चाहिँ हामीले जुनसुकै ठाउँमा पनि खटेर काम गर्न सक्छौं र उहाँहरूले विज्ञता मात्रै लिखित रूपहरूमा दिन सक्नुहुन्छ। त्यसकारण चाहिँ हामी जस्ता प्रयोगत्मक किसिमले सफल भएका र जानेका युवाहरूलाई पनि सर्टिफिकेट मात्रै नहेरेर हाम्रो कार्यक्षमताको आधारमा सरकारले खोजियोस् र त्यो ठाउँहरू दियोस् जहाँ कि हामीले पर्छ भने, मैले भने नि यत्रो वर्ष म विदेशमा बसेँ, विदेशको चाहिँ मैले काम गरेँ भने यो नेपालमा यदि सरकारले चाहन्छ भने म निशुल्क रूपमा पनि मेरो अब रहेको समय सरकारलाई दिन चाहन्छु अथवा नगरपालिकाहरू उसमा कसैले पनि मेरो ज्ञानशिपहरू सिक्न चाहनुहुन्छ भने म आफ्नो क्षेत्रबाट गर्नको लागि चाहिँ तयार छु। तर यहाँ कस्तो छ भने निशुल्क रूपमा पनि हामी गएर काम गर्न नपाइने अवस्था रहेछ।
1: अहिलेको
0: समय त्यस्तो छ र अब आउने सरकारले अवश्य पनि यसको मूल्याङ्कन गर्नेछ र हाम्रा सिपहरूलाई प्रत्येक गाउँहरूसम्म लगेर, प्रत्येक नगरपालिकासम्म, महानगरपालिकामा लगेर यसलाई, यो हाम्रो ऊर्जा हो नि, जो यत्रो वर्ष 50-56 वर्ष भइसक्यो, यो ऊर्जा आजसम्म सिकेको सिपहरूलाई हामीले प्रयोग गर्न पनि नपाउनु त यो दुर्भाग्य हो कि। त्यसकारण मैले यत्रो सिकेको सिपहरूलाई निशुल्क रूपहरूमा अथवा शुल्क लिएर अथवा के गरेर हुन्छ, सरकारले यदि खटाउँछ भने आफूले जानेका चिजहरू हामी दिनको लागि आतुर छौं, किनभने समय भनेको बदलिँदो छ, यही सिपहरू पनि हामीले अब पछि गएर दिन सकिँदैन। त्यसो हुँदा समय सधैँ विदेशबाट फर्केका अन्य विज्ञ टोलीहरू जतिहरू हुन्छ उहाँहरूलाई सम्मानका साथ सरकारले डाकेर तपाईँहरूको ज्ञानशिपहरू के छ त्यसमा लगानी गर्नुहोस् अथवा नेपालमै पनि अनुभवको आधारमा कसैले केही गरिरहेछ भने उहाँहरूलाई प्राथमिकता दिएर सरकारले यो सम्बन्धी योजना ल्यायो भने अवश्य पनि परिवर्तन छिटै हुन्छ।
1: त्यो पनि कृषि क्षेत्रमा
0: हजुर
1: परिवर्तन सम्भव छ,
0: सम्भव छ।
1: हाम्रै आफ्नै उत्पादनलाई हाम्रै आफ्नै मल प्रयोग गरेर पनि अगाडि बढाउन सकिन्छ। हामी कार्यक्रमको अन्तिममा छौं, किसान र उपभोक्तालाई पनि केही भन्नु छ कि तपाईँको?
0: म किसान र उपभोक्ताहरूलाई पनि के भन्छु भने, मैले एउटा थोरै कुरा छुटेको के छ भने, मैले अहिले यो कृषि बाहेक अहिले घरबाट निक्लने जति पनि फोहोर मैलाहरू छन्, किचन वेस्ट भन्छ, तिनीहरूलाई पनि कम्पोस्ट मल कसरी गराउने, हामीले बेच्ने मात्रै नभएर कृषकहरू अथवा घरमा भएका, अहिले त कृषकहरू भन्दा पनि शहरमा बस्ने मान्छेहरूमा खेती किसान गर्ने जग्गाहरू छैन, तर उहाँहरूले छतमा गमलाहरू राख्नुभएको छ भने आफूसँग भएका फोहोर मैलाहरूलाई आफ्नै छतमा कम्पोस्ट बिन भन्ने एउटा चाहिँ भाँडोहरू पाइन्छ, यदि त्यो पनि किन्न सक्नुहुन्न भने प्लास्टिकका चाहिँ ग्रो ब्यागहरू पाइन्छ, तिनीहरूमा राखेर पनि हामीले कम्पोस्ट बनाउन सकिन्छ र त्यो कम्पोस्ट बिनहरूको सम्बन्धी तालिमहरू पनि मैले दिने गरेको छु, युट्युबहरूबाट पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला आफूले नै घरमा भएको जुन सर्ने गल्ने चिज छ त्यसलाई कम्पोस्टिङ गर्नुहोस्, त्यसपछि यदि हामीले अरू कृषि कर्महरू गरिएको छ भने पनि अब हामीले युरिया डिएपीमा मात्रै भर पर्ने होइन, हामीले कम्पोस्टलाई चाहिँ प्रयोगहरू गर्ने हो। यदि हाम्रो यही चन्द्रगिरि नगरपालिका आसपासमा यदि कोही हुनुहुन्छ भने, यदि किसानलाई किसानसँग यदि बजेट छैन भने पनि मैले के सोचिरहेको छु भने, यदि भरपर्दो माध्यम हुन्छ भने कृषकलाई आफ्नो उत्पादन नहुन्जेलको लागि हामीले मलहरू दिन सकिने किसिमको वातावरणहरू गराउने इच्छा छ। जस्तै उहाँसँग बजेट छैन, जग्गा छ, उहाँलाई मल चाहियो, सुरुमै मलको पैसा बुझाउन सक्नु भएन भने त्यहाँको वालले सिफारिस गरिदियोस् कि फल्नु कृषक हो, त्यो कृषकलाई चाहिँ यति मल दिँदा चाहिँ समस्या हुँदैन, यसले उत्पादन गरेर तिर्छ भन्ने किसिमको सम्म वातावरण भइदियो भने ती कृषकहरूलाई मैले निशुल्क अहिले सुरुमा पैसा नलिइकन पछि लिने गरी उत्पादन भइसकेपछि लिने गरी पनि मलहरू वितरणहरू गर्ने र अन्य पालिकाहरूमा पनि यो गर्ने र सबै ठाउँको किसानहरूलाई म के अनुरोध गर्छु भने कम्पोस्ट मल आफै बनाउन सिक्नुहोस् पहिला, त्यो पनि सम्भव छैन भने तालिमहरू लिनुहोस्, त्यो पनि सम्भव छैन भने हामीले बनाएका कम्पोस्ट मलहरूलाई हजुरहरूले किनेर भए पनि प्रयोग गरेर हेर्नुहोस्। यसले हजुरहरूको जुन समय छ, अब रिटायर समय हुन्छ, अरू समय हुन्छ, त्यसमा के हुन्छ भने जब माया बस्छ नि, माया बसेपछि के हुन्छ भने मायामा थकावट हुँदैन। यदि हामीले कृषि कर्मलाई माया गरियो भने यदि गमलामा आफ्नो श्रीमतीले फुल लाछ भने फुलहरूमा पानी हालिदैन, यदि म आफै लगाएछु भने त्यसलाई दिनको एकचोटि हेर्न मन लाग्छ कि। माया भनेको के भने आफूले गर्न लागेको चिजहरूमा आफ्नो चाहिँ के हुनु पर्यो भने लगाव हुनु पर्यो। यदि उहाँहरूले पनि कृषि कर्ममा लाग्नु भएको छ भने आफ्नो पनि मेहनत, आफ्नो पनि पसिना चुहेको छ भने त्यसलाई हेर्न मन लाग्ने हुन्छ। त्यसो हुँदा घरमै गमलाहरू परेको रहेछ भने पनि आफै पनि एक दुईवटा बिरुवाहरू लगाएर हेर्नुहोस्, त्यसपछि छतमा जान मन लाग्छ, त्यो बिरुवालाई हेर्न मन लाग्छ, त्यसपछि कस्तो भयो भनेर चाहिँ रमाइन्छ भने अन्य कृषकहरूले पनि एउटा आफू कृषि कर्म गर्दाखेरिमा पुरानो प्रविधि मात्रै नभएर अब नयाँ प्रविधिहरूमा पनि हामी जानुपर्छ, मल्चिङ प्रविधिहरू र अन्य प्रविधिहरूको लागि पनि हामीले अगाडि बढाउँदै जानुपर्छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ डुम्रे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
3: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
4: मोबाइल 97460-00-454
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 98-13-09-49-32।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 9 बजेको छ।
9: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्र मन्त्री खनाल भने दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह। ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ। आजै परराष्ट्र मन्त्री सिसिल खनाल 3 दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ। भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँको भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। भेटमा दुवै पक्षले व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रहरूमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर, हीट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र त्योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस रहेको थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा स्वास्थ्यकर खाना मात्र खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अरू हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपालतर्फका संयोजक डाक्टर भेष बहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै प्रतिवेदन राखेको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो। 10 वर्ष अघि नेपाल र भारतले यो समूह गठन गरी 2 वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सिरहामा माध्यमिक शिक्षा परीक्षा एसईईमा चिट चोर्ने प्रयोग गरिएको आरोपमा बरामद गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच नष्ट गरिएको छ। गएको चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन, 489 वटा विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो पानीमा राखेर नष्ट गरिएको हो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको छ। केही अभिभावकले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए, तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनी मध्ये एक एन्थ्रोपिकका सह संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ। अहिले एआई उद्योगसँग गति बढ़ाउने ग्यास पेडल भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ब्रेक पेडल नभएको वहाँको भनाइ छ। बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोग बिना आफ्नै प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो। वहाँका अनुसार एन्थ्रोपिकको च्याट बोट क्लाउड सञ्चालनका लागि प्रयोग हुने कोड मध्ये अहिले करिब 80% कोड एआईले आफै लेखिरहेको छ। आउँदो 2 वर्षभित्र यो संख्या 100% पुग्न सक्ने वहाँको भनाइ छ। यदि एआईले आफ्नै कोड आफै लेख्ने र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ। यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउनु पर्ने उहाँले बताउनु भएको छ। क्लार्कले एआईको विकासलाई 100 वर्ष अघिको तेल उद्योगसँग तुलना गर्नुभएको छ। तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय निकाय बनाइए जस्तै एआई का लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाई छ। एआई का कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाण्डौको ललितपुरको च्यासलमा चलिरहेको छ। हिजोदेखि शुरू भएको प्रतियोगिताको लीग चरणमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल डोरी तान संघका महासचिव विमल पौडेलका अनुसार लीग चरणको प्रतिस्पर्धाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। संघको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज बिहान 11 बजेदेखि सेमी फाइनल खेल सञ्चालन हुनेछ। पहिलो सेमी फाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल बीच हुँदैछ भने दोस्रो सेमी फाइनल लुम्बिनी प्रदेश र नेपाल प्रहरी बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल पनि आजै हुने आयोजकले जनाएको छ। विजेता टोलीले 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। चार बन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह। ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआई को तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज।
4: नेपाल

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: Bunnia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: होइन दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
16: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: औधी क्या राम्रो देखिएको, झन् त्यो गलामा लगाएको सिलको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला?
1: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
3: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: सुवर्ण अवसर सुवर्ण अवसर।
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन। कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846693152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेरा फिल्म हल्चो, क्लमजुङ।

0: Stefania.
1: Extreme energy drink.
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 9846019018, 9846019018।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
8: होइन, यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा।
9: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजे छ कुण्डेडी हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज।

0: ठिलाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
5: सम्पर्क मोबाइल नम्बर 9857013375
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
7: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
1: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसीसहर नगरपालिका 8 13 लम्जुङ प्रोपाइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414848।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै बेसी शहरमा जातीय छुवाछूत मुक्त राष्ट्र कार्यान्वयनको अवस्था र चुनौती विषयको अन्तर्क्रिया। लमसुङको दोर्दीमा विशेष कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइयो। लमसुङका दुईजना सहित तीनजना पर्वतारोहीलाई सम्मान। लमसुङमा लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया सम्पन्न र तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
0: अब समाचार विस्तारमा। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। यसै गरी लमसुङमा पनि विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। हिजो सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एप सार्वजनिक गर्दै यो एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सकिने बताउनुभयो। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर र ओटीपी प्रयोग गरी आफ्नो आवेदकको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने विभागले जनाएको छ। एप मार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीले सम्पर्क नम्बर समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। मेरो किता सेवा मोबाइल एप वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। सिराहामा माध्यमिक शिक्षा परीक्षा एसईमा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच नष्ट गरिएको छ। गएको चैतमा सम्पन्न एसई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन, 499 वटा विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा संचालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो नष्ट गरिएको हो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको छ। केही अभिभावकले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए, तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। मध्य प्रदेशमा एसई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर, हिटवेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभाग का धेरै थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बर्दाघाट, सुस्ता, पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, चितौन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानुपरे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान र साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ सुल खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ। हिजो त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ। गण्डकीका अमित थापा, आर्यन राणा मगर, अंकित राणावाट र सुदीप भण्डारीले 3:27.9 सेकेण्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। त्यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ। सुरुषी मुक्तान, अनिसा थारू, भगवती खड्का र शर्मिला विकको टोलीले 4:18.1 सेकेण्डमा दूरी पार गरे। लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ सुल खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 विधाका खेल प्रतिस्पर्धा भइरहेको छ। साथै प्रदेशका 686 खेलाड़ी सहभागी यस प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ। लमजुङमा जातीय छुवाछुत अन्त्य सम्बन्धी कानूनी व्यवस्था, यसको कार्यान्वयन अवस्था तथा विद्यमान चुनौतीबारे अन्तर्क्रिया कार्यक्रम भएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा लमजुङले लमजुङको आयोजना तथा वेशिसर नगरपालिकाको सहयोगमा बिहिबार वेशिसर स्थित उद्योग वाणिज्य संघको सभाहालमा कार्यक्रम भएको हो। राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा अध्यक्ष सरोज विश्वकर्माको अध्यक्षता र वेशिसर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गुरूङले संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरे पनि समाजमा अझै पनि जातीय विभेद र छुवाछुतका घटनाहरू पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो। सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जातीय छुवाछुत तथा भेदभाव विरूद्ध कानूनको कार्यान्वयनमा राज्य प्रतिबद्ध रहेको बताउनुभयो। विशेषकर नगरपालिकाका कार्यपालिका सदस्य एवं प्रवक्ता हिरा विश्वकर्माले दलित समुदायले अझै पनि विभिन्न क्षेत्रमा विभेद र अवसरको असमानताको सामना गरिरहेको बताउनुभयो। कार्यक्रममा लमसुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी घटनामा प्रहरले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो। कार्यक्रममा संचारकर्मी किसान संगीत नेपालले जातीय छुवाछुत तथा भेदभाव कानूनी पक्ष तथा सामाजिक सचेतना अभिवृद्धिबारे प्रस्तुतिकरण राख्नु भएको थियो। अन्तर्क्रियामा सहभागीहरूले जातीय छुवाछुतका घटनालाई न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय, संचार माध्यम तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रमको संचालन संघका सचिव राजन परियारले गर्नुभएको थियो। कार्यक्रमले जातीय विभेद मुक्त, समानतामूलक र समावेशी समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ। लेखा परीक्षणको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित लम्सुङमा अन्तर्क्रिया सम्पन्न भएको छ। महालेखा परीक्षकको कार्यालयले लम्सुङको बेसी शर्मा लेखा परीक्षणको गुणस्तर तथा प्रभाव अभिवृद्धि र नागरिक सहभागितामूलक लेखा परीक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा आयोजना गरेको हो। सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर प्रमुख कोइराला तथा प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद खनालले लेखा परीक्षण प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सबै सरकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिहरूले लेखा परीक्षणको अवधारणा, संवैधानिक तथा कानूनी व्यवस्था, उद्देश्य, प्रक्रिया, गुणस्तर तथा यसको प्रभावका विषयमा विस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो। साथै महालेखा परीक्षकको कार्यालयले आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे पनि छलफल गरिएको थियो। अन्तर्क्रियामा कार्यालयका निर्देशक यज्ञप्रसाद राई, टीकानाथ अर्याल र लेखा परीक्षण अधिकारी दीपक आचार्यले लेखा परीक्षणमा सूचना प्रविधिको प्रयोग, बेरोजगार सम्परीक्षणका लागि जवाफ तथा पुस्टाई लेखन अभ्यास लगायतका विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरकारवालाहरूले लेखा परीक्षण प्रक्रियामा नागरिक सहभागिता बढ़ाउँदै सार्वजनिक वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखेका थिए। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरूमा सुशासन, वित्तीय अनुशासन तथा जवाबदेहिताको प्रवर्धन गर्ने उद्देश्यले यस्ता अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ दि समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: यामा पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: डिभिजन वन कार्यालय लम्सुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लम्सुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लम्जुङ।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
10: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
10: ल भइहाल्छ नि नानी।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
12: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
13: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: मर्सेंग एफएम 95 मेगाहर्ट्ज
1: विवाद अतिक्रमण सट्टापट्टा र राजनैतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियानमा उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम आदेश आएको छ। महानगरले जेठ 25 संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गाधनीको निवेदनमा सुनवाई गर्दै तत्काल संरचना नभत्काउन आदेश दिएको हो। बसपार्कभित्रका जग्गाधनी योगेन्द्र देवी श्रेष्ठ पालिकीले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेकी थिइन्। न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले जेठ 21 गते जिल्ला प्रशासन कार्यालय कास्की सहित विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको थियो। अदालतले निवेदकको नाममा रहेको पोखरा महानगरपालिका अवस्थित किता नम्बर 14 जग्गामा बनेको घर तथा अन्य भौतिक संरचना तत्काल नभत्काउन र नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको छ। छयत्तरौं अन्नपूर्ण आरोहण दिवसको अवसरमा लमसुङको दोर्दी गाउँपालिका 3 श्रीमनज्याङ लामा गाउँमा विशेष कार्यक्रम भएको छ। पर्यटन प्रवर्धन क्षेत्रमा विशेष काम गर्दै आएको ट्रेकिङ एजेन्सी एसोसिएशन नेपालको आयोजना तथा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम भएको हो। गण्डकी प्रदेश पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमालको प्रमुख अतिथितामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै मन्त्री रिमालले मुलुकको समृद्धिका लागि प्रदेशभित्रका सबै पर्यटकीय सम्भाव्यताको खोजी, प्रवर्धन र विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो। पर्यटन क्षेत्रको समुचित विकासका लागि अझै पनि स्पष्ट नीति र कार्यविधि नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको भन्दै मन्त्री रिमालले प्रदेश सरकार नीति निर्माणमा लागि परेको उल्लेख गर्नुभयो। कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङ, प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले मन्तव्य राखेका थिए। सोही अवसरमा अन्नपूर्ण एवं सगरमाथा आरोही पूर्णिमा श्रेष्ठसँगै सगरमाथा आरोहण गर्ने लमसुङका नरेन्द्र साही र मनराज गुरूङलाई विशेष सम्मान गरिएको थियो। टानका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, पर्यटन व्यवसायी एवं सरकारवालाहरूको सहभागिता रहेको थियो। हरेक वर्ष जून 3 अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइन्छ। सुरक्षित आप्रवासन सामी कार्यक्रमको प्रगति अनुगमन सुपरिवेक्षण तथा समीक्षा कार्यक्रम भएको छ। लमसुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं कार्यक्रममा नेपाल सरकार श्रम, युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको विशेष उपस्थितिमा समीक्षात्मक बैठक भएको हो। बैठकमा जिल्लामा सञ्चालित सामी कार्यक्रमको हालसम्मको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक नीतिगत सुधार, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती, सेवाग्राहीको पहुँच, अभिवृद्धि, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने सूचना तथा परामर्श सेवाको गुणस्तर सुधार लगायतका विषयमा सहभागीहरूले आफ्नो धारणा राखेका थिए। सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सुरक्षित, मर्यादित र सूचनामा आधारित वैदेशिक रोजगारीका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारिता अझ बढ़ाउन स्थानीय तह, प्रशासन, संचार क्षेत्र तथा सम्बन्धित निकायहरूबीच थप समन्वय हुनुपर्ने सहभागीहरूको सुझाव थियो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थम्मन सिंह गौतम, सामी हेलबेटासका टीम लिडर टंक अर्याल, सामी प्रदेश संयोजक उमाकला शर्मा, कार्यक्रम अधिकृत शिव रेग्मी लगायतको उपस्थिति रहेको थियो। अग्रज लोक गायिका माया गुरूङ र उमा गुरूङले आफ्नो मौलिक सिर्जना लोकगीतको लय हुबहु नक्कल गरी नयाँ गीत सार्वजनिक गरेको आरोप लगाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा उजुरी दिएका छन्। गायिका दुवैले प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरलाई सम्बोधन गर्दै दर्ता गराएको निवेदनमा आफ्नो पुरानो गीत आइदेऊ सुखी लाइदेऊ पिरतीको लय नक्कल गरेर सुखी माया शीर्षकमा गीत सार्वजनिक गरिएको दावी गरेका छन्। माया र उमाका अनुसार उक्त मौलिक गीत 2045-46 सालतिर बजारमा आएको लमसुङ दरबार एल्बमको बी साइडमा समावेश छ। गीतमा माया गुरूङ, उमा गुरूङ, कृष्ण गुरूङ र नीर गुरूङको आवाज छ। यो गीत रेडियो नेपालबाट समेत प्रसारण भएको थियो। उक्त गीत 9 महिना अघि मात्रै माया गुरूङकी छोरी संगीताले उनीसहित कार्यक्रम इन्द्रणीमा गाएकी थिइन्। उनीहरू 2045 सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी लोकगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेको गाउँ शहरमा लमजुङ दरबार गीत मार्फत स्थापित कलाकार हुन्। उक्त सालमै उक्त गुरूङ सहित माया गुरूङ र उमा गुरूङले आइदेऊ सुखी लाइदो पिरतीको गीत रेकर्ड गरेको बताउनुभयो। लामसुङ सुन्दर बजार तीन किरिन्ती बेसीमा कृषक लक्षित शुरू भएको आईपीएम कृषक पाठशालाको औपचारिक समापन भएको छ। कृषि विकास कार्यालय लामसुङले चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत स्थानीय समूहमा संचालन गरेको संगम कृषक पाठशालाको बिहिबार औपचारिक समापन भएको हो। जिल्ला समन्वय समिति लामसुङका प्रमुख गुणबहादुर गुरूङको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै विशेष प्रमुख गुरूङले कृषक पाठशालाको सिकाइपछि कृषकहरू व्यावसायिक बन्नुपर्नेमा जोड़ दिनुभयो। संगम आईपीएम कृषक पाठशालाका अध्यक्ष कमला नेउपानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा कृषि विकास कार्यालय लामसुङका प्रमुख किरण सिग्देल, भेटेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लामसुङका प्रमुख डाक्टर सुनिल नेउपाने, कृषि अर्थविज्ञ मदन रेग्मी, कृषि प्रसार अधिकृत सरोज थापा, सुन्दर बजार दशका वडाध्यक्ष दीपक ढकाल लगायतको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा 16 हप्तासम्म संचालित तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। गण्डकी प्रदेश सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने तयारी गरिरहेकी बेला लामसुङमा भने प्राकृतिक रूपमा उम्रिएका करिब 300 गाँजाका बोट नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय भोटेवाडबाट प्रहरी सहायक निरीक्षक मैया कोइरालाको कमाण्डमा खटिएको महिला प्रहरी टोलीले स्थानीय वासीको सहयोगमा सुन्दर बजार नगरपालिका 8 बलिथुम क्षेत्रमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेका हुन्। प्रहरीका अनुसार उक्त क्षेत्रमा प्राकृतिक रूपमा आफै उम्रिएका गाँजाका बोटहरू फेला परेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको हो। लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइके कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशस्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त युद्ध विरामका लागि सहमति जनाए लगतै हिजबुल्लाहको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यस सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाहले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लड़ाकु समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै विशेष शर्मा जातीय छुवाछुत मुक्त राष्ट्र कार्यान्वयनको अवस्था र चुनौती विषयको अन्तर्क्रिया। लमसुङको दोर्दीमा विशेष कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाइयो। लमसुङका दुईजना सहित तीनजना पर्वतारोहीलाई सम्मान। लमसुङमा लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया सम्पन्न र तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँको आफ्नै रेडियो रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको निउरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने स्प्रेहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
5: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
1: हाम्रो शाखा बेसीसर नगरपालिका 7, एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: बच्चा सहित महिला हराएको सूचना। बेसेसहर 3 मूलपानी प्लेन डाँडा निवासी 26 वर्षीय लक्ष्मी गुरूङ कुमाल, 7 वर्षीय छोरी आहना कुमाल र 6 वर्षीय छोरा ऋषि कुमाल सहित मिति 2083 जेठ 3 गतेदेखि हराएको हुनाले देख्नु हुने वा भेट्नु हुने महानुभावहरूले उहाँको श्रीमान भोजबहादुर कुमालको फोन नम्बर 9804485912 वा नजिकैको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: नेशनल सिटी हॉस्पिटल
1: अत्याधुनिक सुविधा संपन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
2: विशेषज्ञ चिकित्सक र सेवाहरू
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
2: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
3: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
2: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
2: फिजिसियन डाक्टर गौरीराम महतो
1: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
2: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
2: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी
3: इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
2: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0564996111
1: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
4: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 9856774486
7: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने अन्यथा रूट खारेज हुनेछ गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ आफ्नो गाडीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाडा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ ट्राफिक नियम पालना गरौं सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ
8: गुड मर्निङ मिस
9: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
10: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
9: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
11: डडेलोका कारण बोट बिरुवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ। मिस
12: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
13: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Insomnia Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका, लमजुङ।

0: me a extreme energy drink.
1: Bulat gal balum pinguna lana dula.
2: Nepal rin khapai bhi mangacha. Kyalbolum pravidhi se soba aluminium coated. Sadathin rangin jasta pata. Bulas dura color. Chhanmanda pinguna badi viswasniya pratirodhatmak thin lanan tubamila.
1: Pinguna lana dula.
2: Bulas musam arkutil damaise.
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846098 9846098।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
8: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
9: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
8: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
9: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
8: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
9: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
8: प्रत्येक दिन ईसीजी सेवा,
9: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
8: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
9: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
8: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
9: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
8: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
9: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
8: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
9: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
8: परिवार नियोजन सेवा,
9: मनोसामाजिक परामर्श सेवा।
8: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर स्वाद, सानीमा बैङ्कको ठिक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।

0: सदर गुरिल उद्योग, विश्वेश्वर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
1: प्रोप्राइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
6: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
6: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: नान्सी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846692406 र 9816674372।
1: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउनो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका यसलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: सूचना सूचना

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसर नगरपालिका सात, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816734372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
6: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
7: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
8: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
9: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
8: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
9: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
8: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
9: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
10: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका साथ, त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
11: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
12: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
13: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
14: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
15: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0635200004, 98400506063।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7 भीमसेन थान चोक, फोन 0635200120, मोबाइल 98460774745।
2: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: स्तरीय बिरामी भर्ना सेवा
1: हप्ताको सातै दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्ट द्वारा भिडियो एक्सरे यूएसजी सेवा
0: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथमा 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा
1: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा
0: प्रत्येक दिन ईसीजी सेवा
1: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श
1: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण
0: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श
1: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श
0: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श
1: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा
0: अन्य सेवा अन्तर्गत रेबिस टिटानस इन्फ्लुएन्जा लगायतका खोप सेवा
1: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा
0: परिवार नियोजन सेवा
1: मनोसामाजिक परामर्श सेवा
0: नोट घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्रणाली बेसीसर स्वाद सानीमा बैङ्कको ठिक अगाडि
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
3: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
4: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 98465256233 र 98016177246
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
1: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
9: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209973 मोबाइल 97463 06501
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850063780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्साङ डे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने हामीलाई टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिपेशले र सम्पूर्णलाई विश्व वातावरण दिवसको एकदमै धेरै शुभकामना छ वातावरण जोगाउन चाहिँ सबैले आफ्नो तौरबाट चाहिँ एकदमै कार्यहरू चाहिँ गर्नुहोला लागि पर्नुहोला भन्न चाहन्छु साथै एकदमै गर्मी छ तपाईँले कार्यक्रम कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यसको जानकारी पनि तपाईँले गराउन सक्नुहुनेछ र आज शुक्रबार बसाइमा छौं शुक्रबार बसाइमा आठवटा गीतको ट्र्याक लिएर हामी उपस्थित भएको छौं भने तपाईँले कुनै पनि एउटा अंक रोज्न पाउनुहुनेछ यहाँले रोज्नु भएको अंकको ट्र्याक हामी बजाउनेछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ आजको बसाइमा र फोन गर्नको लागि 0665200020 तपाईँले डायल गर्नुपर्ने हुन्छ कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँले आफ्नो साथीहरू सम्झिन पाउनुहुनेछ कार्यक्रम कस्तो लाग्छ तपाईँलाई केही सुझावहरू छ भने पनि यहाँले चाहिँ दिन सक्नुहुनेछ र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं एक बजेदेखि दुई बजेसम्मको समय लिएर आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा यहाँले कथा कविता गजल मुक्तक शायरी जस्ता लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ भने शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्छ यो हाम्रो सात दिनको बसाई यसै अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाइमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छु स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज हामी शुक्रबारी बसाईमा छौं। शुक्रबारी बसाईमा तपाईँले ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, पक्कै पनि डेडिकेट गरिदिनेछौ। याम सारू मगरजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, सुनेर साथ दिन्छु ल सिस्टर भन्नुभएको छ। नमस्ते, गुड आफ्टरनून यामसारूजी, फोन गर्नै छोड्नुभयो त, एकदमै चटक्कै माया मारेर कतातिर जानुभएको छ यहाँ? मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतको जय होस्, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन, फेरि भेटौंला भन्नुभएको छ। नमस्कार जीवनजी, एकदमै सन्चै छौ हामी चाहिँ, यहाँ पनि सन्चै आरामै हुनुहुन्छ होला र यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज शुक्रबारी बसाईमा छौ, शुक्रबारी बसाईमा 8 गीतको ट्र्याक लिएर हामी उपस्थित भएको छौं भने तपाईँले कुनै पनि एउटा अंक रोज्न पाउनुहुनेछ। तपाईँले रोज्नु भएको नम्बरको ट्र्याक हामी बजाउनेछौ, यहाँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ आजको बसाईमा। र एकदमै गर्मी बढ़ेको छ यो अवस्थामा, तपाईँ जुन अवस्थामा काम गर्दै हुनुहुन्छ, जेसुकै गरिरहनु भएको छ, पानी पिउन चाहिँ नबिर्सिनु होला, पटक पटक पर्याप्त मात्रामा पानी चाहिँ पिउनु होला भन्न चाहन्छु। र यति बेला आजको पहिलो कलर हामीसँग जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्ते विवशजी, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै हजुर, एकदम ठिकै छु हजुर। हजुर रेडियो मर्सङ्गी परिवार पनि ठिकै हुनुहुन्छ नि?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ। अहिले त विवशजीले फोन गर्नुभएको छ, अब त झन् सन्चो छु भन्नुपर्छ है विवशजी।
1: हजुर हजुर, अनि म पनि सहभागी जनाउनु पाएँ, अब झन् राम्रो हुने भयो। आज मौसम धेरै दिनपछि हजुर आज फेरि यताको मौसम एकदम राम्रो भएको छ, शीतल पनि भइरहेछ
0: भनेपछि एकदम ठिक छ मौसम आजको।
1: हजुर हजुर,
0: अनि एकदमै राम्रो मौसममा कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला पक्कै पनि?
1: कार्यक्रम साक्षी अलिकति छुटिहाल्यो हजुर, अहिले भर्खरबाट सुन्दैछु।
0: हजुर एकदमै धेरै खुसी लाग्यो, त्यति टाढाबाट कार्यक्रममा जोडिनुहुन्छ, सुन्नुहुन्छ, माया गर्नुहुन्छ। अनि आजको बसाईको बारेमा विवस्तीलाई जानकारी छ कि छैन विवस्ती?
1: आज त ट्र्याकहरू हुन्छन् क्यार होइन हजुर?
0: हजुर एकदमै
1: सबै बाँकी छन् कि हजुर?
0: हजुर हजुर नै पहिलो कलर हुनुहुन्छ, सबै बाँकी नै छ 1-8।
1: अस्ति मैले लकी नम्बर 7 रोजेको थिएँ भने आज 1 रोजौ हजुर।
0: हजुर हुन्छ, हामी ट्र्याक नम्बर 1 बजाउनेछौ, यहाँले चाहिँ मजाले सुन्नुहोला र पत्ता लगाउनु होला है त विवशजी।
1: हुन्छ हजुर
0: हजुर हुन्छ।

0: हजुर विवशजी,
1: हजुर,
0: यो कुन गीतको ट्र्याक हो जस्तो लाग्छ?
1: गीत त यो ठ्याक्कै अलिकति आइहाल्यो होइन?
0: हजुर,
1: ए है म तिमीलाई हेरी हेरिरहँ हेरी हेरिरहँ भन्ने नै हो हजुर,
0: यो गीत नै हो जस्तो लाग्छ है।
1: हजुर हजुर
0: विवशजी, एउटा क्वेसन सोध्छु है।
1: हुन्छ हजुर।
0: न ढाँटे किन भन्नुपर्ने हुन्छ है त? यदि यो ट्र्याकको अगाडिको थोरै भाग गीत नबजेको भए यहाँले पत्ता लगाउन सक्नुहुन्थ्यो कि हुन्थेन?
1: यो चाहिँ एकदम मलाई धुनबाटै थाहा थियो हजुर।
0: ओहो, खुसी लाग्यो त्यसो भने त। अनि यो गीत बजाउनेछौ, बधाई छ, पहिलो कलर हुनुहुन्छ, ठ्याक्कै पत्ता पनि लगाउनु भएको छ। साथीहरू सम्झिनु पर्दा यहाँले कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ हजुर, साथीहरू सम्झिनु पर्दा पुष्प चामलिङ, राजकाले मगर, अमिना सुनवार, राई अनिता, हरपल रोशनी, सुमिल लिम्बू, शमशेर लिम्बू, नीताराम चौधरी, गगन पेरोथुमे, राजेश कुमार माझी, शेखर प्रसाद श्रेष्ठ, धेरै थुप्रै साथीहरू हुनुहुन्छ, सबैजनालाई धेरै धेरै सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, सुनसरीबाट विवशजी हुनुहुन्थ्यो, उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो र उहाँले पत्ता पनि लगाउन सक्नु भएको छ। साथी सम्पूर्ण साथीलाई सुनाउन चाहन्छु भनेर आजको बसाइबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न सक्नुहुनेछ र तपाईँ आफै नै ट्राई गर्न चाहनुहुन्छ भने यो गीत बजे पश्चात मात्र यहाँले फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: गुड आफ्टरनुन सजल, नमस्कार।
0: नमस्ते, गुड आफ्टरनुन, कृष्णजी सन्चै हुनुहुन्छ?
2: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ आज?
2: हजुर, एकछिन सुतेर हामी उठेर प्रोग्राम सुन्नु लाग्यो।
0: ओहो, यस्तो चर्को घाममा सुतिरहँदा फेरि बिरामी पर्ला नि कृष्णजी, धेरै नसुत्नु होला है।
2: घाममा सुत्यो त बिरामी हुन्थ्यो होला, शीतलमा सुतेको निन्द्र पनि मिठो लागेको एकछिन त।
0: ओहो, अनि यहाँ कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन?
2: हजुर, जानकारी भएर मैले सुरुमा फोन नगरेको, मैले पक्कै पनि आउँदैन भनेर।
0: ओहो, त्यसो भनेर कहाँ हुन्छ कृष्णजी, ट्राई गर्नु पर्यो नि, फ्राइडे भनेकै ट्राई गर्ने दिन हो त, अनि तपाईँले गेस्ट नगरेर हुन्छ त?
2: पत्ता लगाउन सक्दैन, त्यही भएर अब सुनिरहेको नि।
0: पत्ता लगाउन नसक्नु भए पनि केही फरक पर्दैन, तपाईँले पैसा तिर्नु पर्दैन, हामीले पैसा तिर्नु पर्दैन, त्यो त ट्राई गर्ने हो नि, होइन र?
2: हो, भन्नु त।
0: अर्को पालिदेखि चाहिँ यस्तो नगर्नु होला है, फुर्सद मिल्छ भने सुरुमै फोन गरिहाल्ने।
2: हस्,
0: अनि हुन्छ, अहिले चाहिँ विवशजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुपर्ने हुन्छ। या यो गीतबाट तपाईँले कसलाई चाहिँ सम्झिन चाहनुहुन्छ?
2: हजुर, सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई।
0: हजुर, धन्यवाद।
2: प्राविधिकमा साथ दिने दिपेशजीलाई, अनि मर्चङ्गी होल टिमलाई, अनि साथीहरू अब अगाडि आउने पछाडि आउने कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन्छु। हस् त, बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो र उहाँले चाहिँ विवशजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 1 नै समर्थन गर्नुभएको छ। साथै सम्पूर्णलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाईबाट विदा भइसक्नु भएको छ। आज शुक्रबारे बसाईमा छौ, यहाँले पनि फोन ट्राई गर्दै गर्नुहोला। यति बेला हामी विवशजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 1 र कृष्णजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 मा। आज हामी शुक्रबारे बसाईमा छौ। शुक्रबारे बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौ भने तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ र यहाँले पत्ता लगाउन नसक्नु भए तापनि केही पनि फरक पर्दैन, मजाले फोन गर्न सक्नुहुनेछ। यहाँले पत्ता लगाउन सक्नुभएन भने अर्को साथीले चाहिँ पक्कै पनि पत्ता लगाउनुहुनेछ र प्रत्येक दिन फरक फरक बसाईको साथमा कार्यक्रममा उपस्थित हुने गर्छौं। आज शुक्रबारे बसाईमा उपस्थित भएको छौं। यहाँले कार्यक्रमको बसाईको बारेमा थाहा पाइसक्नु भएको छ। फोन गर्न चाहनुहुन्छ भने पनि यहाँले फोन गर्न सक्नुहुनेछ, कमेन्ट पनि पठाउन सक्नुहुनेछ। रेडियो मर्स्याङदीको फेसबुक पेजबाट लाइभ प्रसारण भइरहेको छ। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, सुन्दैछु म तनहुबाट। मौसमी अवस्था, बिहान हल्का मझौला पानी पर्यो र अहिले टन्टलापुर घाम लागेको छ। पानी पिउनको लागि निरन्तरता दिनुहोला। अब बस्ने मिठो मन छुने भाका हजुरलाई र मेरो सम्पूर्ण साथीहरूलाई सुनाउँदै भन्नुभएको छ। नमस्ते, गुड आफ्टरनून टेकुजी, फोन पनि गर्न सक्नुहुनेछ यहाँले र घाम एकदमै चर्किरहेको छ र यहाँले भने जस्तै पानी पिउन चाहिँ नबिर्सिनुहोला, निरन्तर पानी चाहिँ पिउनुहोला। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हजुर गुड आफ्टरनून, खुशी लाग्यो। रामजी घिमिरेजीलाई लेख्नु भएको छ, नमस्कार सबैमा, सम्झना चितवनबाट भन्नुभएको छ। रामजी, यहाँलाई लमजुङको सम्झना पनि छ भन्न चाहन्छु, फोन पनि गर्न सक्नुहुनेछ यहाँले कार्यक्रममा। कृष्ण मगरजीले लेख्नु भएको छ, नमस्ते सबैजनामा, मिठो सम्झना ल भन्नुभएको छ। नमस्ते कृष्णजी, फोन पनि गर्न सक्नुहुनेछ। दुर्गा गुरूङजीले लेख्नु भएको छ, नमस्ते दर्शन छाजालो हजुर भन्नुभएको छ। नमस्ते दर्शन दुर्गाजी, फोन गर्न सक्नुहुनेछ आजको कार्यक्रममा 0665220020 मा डायल गरेर। साथै आज विश्व वातावरण दिवस पनि रहेको छ। यहाँहरू सम्पूर्णलाई विश्व वातावरण दिवसको एकदमै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आफ्नो तवरबाट चाहिँ सकेको संरक्षण गर्ने कोसिस चाहिँ गर्नुहोला। साथै एकदमै गर्मी बढ़िरहेको छ, प्रशस्त मात्रामा पिउनुहोला। सकभर अनावश्यक रूपमा घर बाहिर चाहिँ ननिस्किनुहोला। काम परेर निस्किनुभयो भने चाहिँ एकदमै सुरक्षित तवरले निस्किनुहोला। तपाईँले छाताहरू पनि प्रयोग गर्न सक्नुहुनेछ र एकदमै प्रशस्त मात्रामा पानी चाहिँ पिउनुहोला। जुन अवस्थामा हुनुहुन्छ, जसरी काम गर्दै हुनुहुन्छ, पानी पिउन चाहिँ नबिर्सनुहोला भन्न चाहन्छु। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: दिदी अल्मलाई पढ्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
5: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
5: मलाई त एकदमै मन पर्यो
4: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छड्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
6: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0675245475475 विश्वास तपाईँको सेवा हाम्रो
8: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेको छु
9: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
10: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
9: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तना डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसिसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
10: सम्पर्क मोबाइल 9846019018 9846019018
12: घर आँगन होस् वा सडकको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फुल बिरुवा बनाऊ हराभरा
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
12: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
12: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसिसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244

हजुर, यो मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। आज हामी शुक्रबार बसाईमा छौं। शुक्रबार बसाईमा तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ। त्यसको लागि 0665200020 यहाँले फोन गर्न सक्नुहुनेछ। साथै तपाईँले कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाउन सक्नुहुनेछ। विष्णु खनालजीले लेख्नु भएको छ, हेलो गुड आफ्टरनून, के छ खबर, सन्चै हुनुहुन्छ? इट्स मी विष्णु खनाल फ्रम तेराथुमबाट, मिस यू अल, गुड डे, बाई बाई लेख्नु भएको छ। गुड आफ्टरनून विष्णुजी, सन्चै हुनुहुन्छ? हामी एकदमै सन्चै छौं र यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। फोन पनि गर्न सक्नुहुनेछ है यहाँले। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज वीरता मोर्चा पगर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सञ्जय गुरूङ र दीपिका बयम्बुको गीत बजाइदिनुहोस् यस कार्यक्रममा।

सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी। तर आज चाहिँ गीत रोज्ने दिन होइन, आज चाहिँ ट्र्याक पत्ता लगाउने दिन रहेको छ र यहाँको छोरीको बर्थडे पनि रहेछ। जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु रेडियो मर्स्याङ दि होल युनिटको तर्फबाट। र देवेन किशोर अञ्जनजीले लेख्नु भएको छ, शब्द शब्दमा चाल बनौ सधैँभरि लाइरहने समुद्र झै छाल बनोस्, सुन्दर जीवनको हाल बनोस्, आहा कति सुन्दर जीवन, दुनियाँले हेरेर आँखा झोलोस्, सबैको नजरमा सुन्दर संसारको भाव बनोस्, यहाँहरूको आजको दिन हाँसी खुशी र उमङ्गका साथ बिदोस्, शुभ दिनको कामना देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। एकदमै मिठो शब्द लेख्नु भएको छ देवेनजी, एकदमै खुशी लाग्यो, कति सकारात्मक सोच लेखेर पठाउनु भएको छ यहाँले। युनिसा चामलिङ राई मिस यु अल भनेर लेख्नु भएको छ, हामीले पनि यहाँलाई सम्झिरहेको छौं। शान्ता भुजेल आईडीबाट कमेन्ट आएको छ, सुषमाजी हुनुपर्छ पक्कै पनि। नमस्कार लक्ष्मी बुनु, सुन्दैछु है, म पनि सन्चै हुनुहुन्छ। मलाई त अझै ठिक भइसकेको छैन तर पनि लाइभमा सुनेको छु। अब बज्ने गीत मेरा प्यारा भाइ बहिनीलाई सुनाउन र म पनि सुन्न चाहन्छु है। नाम लिनै पर्दा सर्वप्रथम हजुरहरू रेडियो परिवार सबैलाई अनि सुनिता गुरूङ, मुना गुरूङ, सलिना गुरूङ, कृष्ण गुरूङ, कृष्ण लामा, सूरज किङ, सनिसारा राणा, रोजिना राणा, सनिसारा राणा, रोजिना राणा, जीवन मगर, जीवन कार्की, राम पाण्डे, शंकर श्याम अधिकारी, देवगौली, सरस्वती सुनार, विनिता सुनार, चिजा भुजेल, सिर्जना भुजेल, सबिना भुजेल, उषा भुजेल, अप्सरा भुजेल, अन्जु खड्का, सम्झना खड्का र मलाई चिन्ने नचिन्ने सबै सबैले सुनाउन पनि चाहन्छु, सुन्न पनि चाहन्छु, फेरि पनि नमस्कार, धेरै धेरै सम्झना भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै सम्झिरहेको छौं सुषमाजी, एकदमै मिठो आवाजले सम्झिरहेको छौं। पक्कै पनि यहाँ चाहिँ सन्चो भएपछि चाहिँ पक्कै पनि फोन गर्नुहोला र स्वास्थ्य लाभको एकदमै धेरै कामना, छिटोभन्दा छिटो चाहिँ तपाईँ निको हुनुहोला। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङटीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। कल्पना साम्पाङजीले लेख्नु भएको छ, भोजपुर घर हाल काठमाडौँबाट गुड आफ्टरनून, नमस्ते हजुर। अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाली शर्मिला राई, अग्रिम ह्याप्पी बर्थडे टु यू। मामु अन्जान यात्री, प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, स्नेहा चामलिङ, मनिषा बान्तवा, रंजित राई, रमला साम्पाङ, एमपी विवस लिम्बु, प्रेम भण्डारी, हरपल रोशनी, गरिमा राई, रमिला राई, हरि रुम्बा, अनुष्का राई, लक्ष्मी राई, लवली किरात, गगन तेराथुमे, ढकाल धर्मराज, घायल अभिमान सुनवार, सानु सम्झना, माया राई, राई अनिता, सुदीप बान्तवा, राजेश कुमार माझी, दादा रामकुमार थापा, दादा माधव ढुंगेल, इतराम चौधरी, गणेश श्रेष्ठ, देवेन किशोर अन्जान, योगेन्द्र बस्ने, दादा रत्नबहादुर थापा, दादा चक्रबान्तवा, हेकमत शाही, जीवन कार्की, दादा सुक्रिम बान्तवा, याम चामलिङ राई, दादा राजन बान्तवा, दादा राई अनमोल बान्तवा एण्ड अल फ्रेण्डसलाई मिस यू अल बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ कल्पनाजी, फोन पनि गर्न सक्नुहुनेछ। मुना घिमिरे कान्छीजीले लेख्नु भएको छ, म पनि सुन्दैछु है दी भन्नुभएको छ। एकदमै खुशी लाग्यो मुनाजी, फोन किन नगर्नु भएको त नि सुन्दै हुनुहुने मान्छेले। बोकेदारी आईडीबाट कमेन्ट आएको छ इतारामजीले, नमस्ते हजुर, सुन्दैछु इटहरी 10 म इताराम चौधरी, साथी सम्झिनु पर्दा सागर पुमा राई, रोशन फुलाङ, राज घले मगर, गगन तेराथुमे, दिनेश चौधरी, कला लिम्बु, सुमनिमा चौधरी, एलिसा लिम्बु, फूलमाया राई, मन कुमारी कान्छी, कला लिम्बु, हर्पल रोशनी, प्रतिमा लगायत सम्पूर्ण साथीहरूलाई बस्ने गीत सुनाउँदै विदा भए ल भन्नुभएको छ। थ्याङ्क यू सो मच इतारामजी, कार्यक्रममा कमेन्ट गर्नुभएको छ, एकदमै खुशी लाग्यो। नियमित रूपमा यसरी नै कार्यक्रममा जोडिएर साथीहरूलाई सम्झिन सक्नुहुनेछ, आफ्नो प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु। र यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छु, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कर्णप्रिय केसीजीले लेख्नु भएको छ, नमस्ते, सन्चे हुनुहुन्छ, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी, संगीत घर दाङ तुलसीपुर, कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगाए सम्पूर्णमा मिठो सम्झना भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ कर्णप्रिय केसीजी, एकदमै खुशी लाग्यो। गुरूङ टेकजीले लेख्नु भएको छ, नमस्कार, रेडियो मर्स्याङले सुनेर बस्नुहुने सम्पूर्णलाई भन्नुभयो छ। नमस्कार टेकजी, यहाँलाई पनि। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने भेला भइसकेको छ। आज एकदमै न्यून मात्रामा साथीहरू जोडिनु भएको थियो, गर्मी पनि छ, साथीहरू व्यस्त त भएको कारणले गर्दाखेरि नजोडिनु भएको होला भन्ने चाहिँ हामीलाई लागिरहेको छ। यहाँहरू चाहिँ आज नभ्याउनु भए तापनि, आज फोन नगर्नु भए तापनि आगामी बसाईमा चाहिँ पक्कै पनि गर्नुहोला। आज विवशजी र कृष्ण लामाजी मात्रै जोडिनु भएको थियो प्रत्यक्ष फोन मार्फत, उहाँहरू दुवैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु फेरि पनि, र एकदमै मिठो कमेन्ट पठाउनुहुने यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। जुनसुकै स्थान र जुनसुकै माध्यमबाट कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु, र कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिपेशलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। गर्मी बढेको छ, चिसो पानी पर्याप्त मात्रामा पिउनुहोला, घरबाट बाहिर निस्कनु पर्यो भने चाहिँ एकदमै सुरक्षित साथ मात्रै निस्कनुहोला भन्न चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
3: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
2: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
3: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
2: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
3: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
2: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
3: मोबाइल 97460054।
2: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
4: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
0: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
6: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772.

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सरकारले संसदमा 8 अध्यादेश स्वीकार गर्ने प्रक्रिया नै अगाडि बढ़ाएको छैन। संसदको अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ। यस अनुसार सरकारले विभिन्न 8 अध्यादेश ल्याएको थियो, जस अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेर 3 अध्यादेश आएका थिए। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र सार्वजनिक खरिद अध्यादेश प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत हुन्। यसबाहेक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने भनेको आदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, अर्थ मन्त्रालय अन्तर्गत सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश आएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन्। उनी केही बेर अघि भ्रमणका लागि विमानस्थल पुगेका हुन्। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको नियन्त्रणमा परराष्ट्र मन्त्री खनाल 22-24 जेठसम्म भारत भ्रमणमा निस्किएका हुन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समितिका सदस्यहरू छनौट प्रक्रिया अघि नबढ़ाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू कुमार रिग्मी र श्रीकान्त पौडेलको इजालतले पर्यटन मन्त्रालय नेपाल वायु सेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढ़ाउन भनी अन्तरिम आदेश दिएको हो। सुन चाँदीको भाव आज पनि घटेको छ। आज सुन तोलामा 2,100 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 200 रूपियाँ मात्रै घटेर 3,11,100 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 55 रूपियाँले घटेको छ। हिजो तोलाको 5,285 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,230 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मापदण्ड विपरीत इन्चार्ज टू इन्चार्ज सरूवा भएका एसएसपी शान्तिराज कोइरालाको सरूवा रोकिएको छ। 18 जेठमा मात्रै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसह पथमा सरूवा भएका एसएसपी थापाको सरूवा रोकिएको हो। उनको ठाउँमा ट्राफिकको नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरूवा गरिएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीप शमशेर जबरलले बताउनुभयो। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठरीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण पछिल्लो 3 आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो। अत्यावश्यक औषधिको रूपमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट पार्न उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई 3 दिनभित्र आवश्यक विवरण बुझाउन पत्रचार गरेको थियो, तर केही पैठरीकर्ताले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो। दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
4: ओ अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
5: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
6: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
6: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
6: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
7: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
8: आकर्षक ज्वेलरी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
9: प्रोप्राइटर प्रकाश विश्वकर्मा, मोबाइल 9845656233 र 9801177246।
10: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
12: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
13: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665252209।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: विशेष हररी खोलिब रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाब कुए खैमु खोइन ति गल्छ्यो
7: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छ्यो
8: क्यों यु आफै रेडियो मर्सिङ दि एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845076780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी?
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania
1: Extreme Energy Drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्रीराम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
10: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
11: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
10: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
11: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
10: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
11: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु।

0: फेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
0: केयर फार्मेसी बेसीसर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906683 मोबाइल 98490 68924 र 98450 86780।

0: California.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेशनल सिटी हॉस्पिटल, अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
0: विशेषज्ञ चिकित्सक र सेवाहरू,
5: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
0: पेट, कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
0: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
0: फिजिसियन डाक्टर गौरीराम महतो,
5: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
0: हार जोनी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
5: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
0: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
0: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0654-93-611।
6: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने, प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़, देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकर औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। 5 दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनीयतापूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओमप्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूलमर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली मध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए र अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डुमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कको वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायको पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाण्डु उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनको कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाण्डुका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाण्डुका सड़कमा झण्डै 200 विरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको हो। अध्ययन विदा तथा साधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधिक गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन बीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्लापत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुल्लापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1 करोड़ 50 लाख टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढ़ी हो। अध्ययनका अनुसार टोली समर्थक र संचारकर्मीको संख्या बढ़ेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ़नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता
8: तपाईँको आफ्नै रेडियो मर्सेङ्गी एफएम 95 मेगाहर्ज।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज के मेथि वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
6: अनि बैंकरी
7: बैंकरी
6: चर चाहिँ तली लल्पर्दी चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाइ विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब दक्या जोगिना
8: सिद्धार्थ ब्याङ्क दक्याले जनहितरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी।
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bunnia. Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै विश्वस्तरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
4: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846909018 9846909018।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्सुङ
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
3: थप जानकारी को लागि सम्पर्क 0665909999 98477969229 सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ सानीमा बैंकको ठीक अगाडि लमजुङ कालिका यातायात सञ्चालक प्राली बेसी शहरको सूचना यस प्रालीमा दर्ता भएका सवारी साधनहरू प्रालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने अन्यथा रूट खारेज हुनेछ गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो जाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा ट्रान्स गर्नुपर्नेछ यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ ट्राफिक नियम पालना गरौ सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ लमजुङ कालिका यातायात सञ्चालक प्राली बेसी सर लमजुङ

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसीसहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि तयो कागज केमा थियो?
8: झिल्काई केही पर्सनल नम्बर ब्लक लैबी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
9: बैंगरी चढ चाहिँ तली ललपर्दी
7: चमललपर्दी न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देवी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
9: सतर्क तन ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ बैंक क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
12: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
13: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
12: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
13: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
14: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
15: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
15: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: sip on ya.
1: Extreme energy drink.
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
4: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: एसपी कन्सल्टिङ तथा सोनोलोजिस्ट द्वारा भिडियो एक्सरे यूएसजी सेवा
1: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथमा 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा
0: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा
1: प्रत्येक दिन ईसीजी सेवा
0: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी
1: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श
0: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण
1: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श
0: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श
1: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श
0: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा
1: अन्य सेवा अन्तर्गत रेबिस टिटानस इन्फ्लुएन्जा लगायतका खोप सेवा
0: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा
1: परिवार नियोजन सेवा
0: मनोसामाजिक परामर्श सेवा
1: नोट घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्रणाली बेसिसर स्वाद सानीमा बैङ्कको ठिक अगाडि
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209
4: जय श्री राम जय श्री राम
5: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
4: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
4: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
5: हो नि भाउजू
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
3: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074
6: बच्चा सहित महिला हराएको सूचना बेसेसहर 3 मूलपानी प्लेन डाँडा निवासी 26 वर्षीय लक्ष्मी गुरुङ कुमाल 7 वर्षीय छोरी आहना कुमाल र 6 वर्षीय छोरा ऋषि कुमाल सहित मिति 2083 जेठ 3 गतेदेखि हराएको हुनाले देख्नु हुने वा भेट्नु हुने महानुभावहरूले वहाँको श्रीमान भोजबहादुर कुमालको फोन नम्बर 98024 85912 वा नजिकैको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
8: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
10: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
11: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका

0: का साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
0: नोट फल सिलिङ कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
2: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: Azai pani sozdechu de karma.
1: Hello, Kansi, garbanoni kam suru bhayo.
2: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
2: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
4: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
5: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
4: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
5: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
4: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
7: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
6: सम्पर्क फोन 9849068924 9850086780
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर साथ लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर साथ लमजुङ सम्पर्क 0665200004 9840050663

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Laconia Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चो खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
9: सन्तोष जी तपाईँले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त
10: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा
11: धन्यवाद सञ्जय जी हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
10: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
12: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टिल रेलिङ स्टिल भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
13: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
7: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
12: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: Siliconia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेको छु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
0: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी।

0: थिएटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
1: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
2: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
1: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
2: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
1: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
2: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
2: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9850860780।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: नेशनल सिटी हॉस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरी राम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर, सम्पर्क 0564-93-611।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665-2209।

0: sip on ya. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
2: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
7: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
8: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0664204497
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
9: खाना खाने बेला भयो ल आउनुहोस् न
10: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
9: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
11: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
8: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861823284 र 9921980746
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
14: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। पाँच दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्कदै।
14: मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन।
15: दुई दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सट्टा विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
16: शनिबार आइतबार विदाले चाहिँ इफेक्ट गरेको छ। सरकारी हस्पिटल जाँदै भेट्दै छ।
17: दुई दिन बिराउन धेरै माफ पनि यस्तो ठाउँमा नै एक दिन मात्रै गरे हुने हो।
14: रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
15: र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
18: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
18: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
15: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
18: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
19: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
18: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौं भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
18: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने। पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
15: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 सम्पर्क गर्नुहुन अनुरोध छ।
14: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानुभएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानुभएको हो। नयाँ दिल्ली पुग्नुभएका वहाँलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल भूटान हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। यसैबीच सोमबार 5 भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज राति स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान वहाँ अयोध्या पुग्नुभयो। भारत भ्रमणको क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो।
15: नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने बारे पनि सिफारिश गरेको छ।
14: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम गरी देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको छ।
15: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
14: सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 769 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट 775, नुवाकोटको पासाङलाई सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया चलेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने भएका छन्।
20: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको तीन दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन भनिएको छ।
21: पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूलमर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणाली मध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहसपत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दुई दिनको सार्वजनिक विदाले बिरामीलाई परेको शास्तिसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
22: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
23: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
22: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
24: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
25: फोन 056-494-330 493-555।
26: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
27: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
21: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई पाँच दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्किँदै मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो, सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका 779 गाड़ीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा लागू गरेपछि विशेष गरी बिरामीलाई शास्ति हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा संचालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा संचालन गर्न अनि सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। दुई दिन विदा हुँदा अस्पतालमा बिरामीको चाप बढ़ेको छ। साथी विकास सापागाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईँले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
1: मेरो कृष्ण प्रसाद गर्छु, म त यही काठमाडौँबाटै हो। ग्यास्ट्रिकको लागि दुःख चाहिँ बढी भयो, सस्तो महँगो भन्दा पनि अब तपाईँको दुःखले चाहिँ समस्या भयो कि अब पालो लिएर आइसकेपछि सहजीकरण हुनु भएन। अब कोही कता अल्मलिया छ, कोही कता अल्मलिया छ, अब कसैलाई तपाईँको यो कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो, काउन्टरबाट आयो, माथि आयो, पालो कुर्दा कुर्दा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेको छ। त्यो अब समस्या यही छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँको कस्तो भयो भने अब एक दिन भयो भने अलिक सहज हुने ठाउँ, एक दिन बढ्यो नि त्यसको लागि चाहिँ अब विदाले नै अब प्रेसर चाहिँ झन् बढ्यो। अब लगभग अब तपाईँको हप्तामा पब्लिक अरू विदाहरू पर्दाखेरि त अब दुई दिनको ठाउँमा चार दिन विदा थप्यो। अब यता आइतबारले गर्दाखेरि झन् चापै बढ्यो, विदाले झन् समस्या नै बढायो।
2: दुई त परिया, म आमालाई लिएर त धारिङ आएको, आमाको अब त्यो पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन। हेर्दै हेर्नुहुन्न हामी झमेलामा परेर आज दुई दिन भइसक्यो, खाना खान पनि जान सक्नुहुन्न। आमा चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै नहिँड्दाखेरि गाह्रो परेन। आज आफूलाई बढी भइरहेछ, गाह्रो छ, बार परेन, डाक्टर भेटिँदैन भनेर हामी अब हट्न पर्यो होइन, घरमै बस्नु।
3: मेरो नाम पूर्णबहादुर नौकर, बेलगढगढी। म अब यतै भोक्स हो अनि उपचार गर्न अब यसो बेला बेलामा यसो बेहोस हुने होइन, अब धेरै समय लाग्दो रहेछ। ओ अस्तिको अब चाहिँ बिहिबार ऊ गरेको, अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको, हिजो पनि कामै भएन, ऊ अहिलेसम्म बस्नु परिरहेको छ। समस्या त अब यसै समस्या भएको, अब हामीसँग त्यति जाम हुँदैन, सरकारी भन्यो अब सरकारी झुल्या झुल्याइ घुमे घुमे गराउने।
4: रोनिसा पौडेल, म कलङ्कीबाट। उपचार गराउन नै त राम्रै छ, अब यसमा धेरै मान्छेहरू हुन्छन्, लाइन बस्नुपर्छ, एकदम प्याक हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुने हो। नत्र डक्टरहरू त राम्रो हुनुहुन्छ, असर त गरिहाल्छ। अब एकदम इमर्जेन्सीहरू परेको बेला, अब केही परेको बेला डक्टरहरू अभाइलेबल नहुन सक्नुहुन्छ, त्यस्तो हुन्छ, त्यही भएर गाह्रो त पर्छ।
5: उमेश स्थापित, कस्तो मन नपिन्छ यहाँ अब समस्या भने यो विधाहरूलाई आउनलाई पनि अब एकदमै गाह्रो छ। अब विधाहरू हेर्ने भनेर अलि अलगै ठाउँ छैन, अब यो सबै एकै ठाउँमा हेर्नु पर्छ, हेर्दाखेरि धेरै जस्तो बिराम पनि परिरहेको छ। अब यहाँ भन्नु पनि के भन्ने होइन, अलिक कठिनाइ छ। अन्त जाँदा भने त अब पैसा धेरै खर्च गरिसक्नु पऱ्यो, मेन त्यही हो। अब यो सरकारीमा अब कमै छ होइन, विधाहरू सबै देखाउनु आउँदा अब त्यहाँ जस्तो सुविधा त के दिउँ, अब सरकारले पनि होइन बिरामी अब दुई दिन बिरा भन्यो, अब सानो मान्छेहरू परिरहेको छ नि बिराले गर्दा नि, आइतबार बिराले नभएको भए त्यो पनि हेर्न आउँथ्यो, अलिकति कमै मान्छे हुन्थ्यो। अब दुई दिन बिरा छ भनेर हस्पिटल केही खुल्दै खुल्दैन, अनि त्यही भएर झन् मान्छे पनि बढेछ।
6: कमला उप्रेती शर्मा, बाघोजा। खासै राम्रो छैन, दुई माग्ने लाइन लाग्नुपर्छ, टिकट काट्नेलाई लाइन लाग्नु पर्यो, जताउन लाइन लाग्नु पर्यो, बिल तिर्न लाइन लाग्नु पर्यो, एक घन्टाको ब्रेक छ, अब त्यो पर्खेरै बस्नु पर्यो, त्यति बेलासम्ममा अब पालो कुर्नै पर्यो होइन। सबै सिस्टम त्यति राम्रो छैन, तर अब शनिबार आइतबार विदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ। बिरामीहरूका लागि नि अब त्यस्तो समस्याहरू, अब इमर्जेन्सीमा त हुन्छ, अब अरू पनि त बिरामी हुन्छ नि त होइन, सरकारी हस्पिटल जहीँ भिड त्यही छ, निजी अस्पतालमा उपचार गराउन अब धेरै खर्च लाग्छ होइन, त्यो त अब समस्या त्यस्तै छ। अब यिनीहरूलाई नि अब बिमाहरू बिमामा सबैलाई सहुलियत गराइदिएर चाहिँ गरेको थियो।
17: दुई दिन बिदा हुन धेरै माफ गर्ने, यस्तो ठाउँमा चाहिँ एक दिन मात्रै गरे हुने हो।
21: दुई दिने सार्वजनिक विदाले बिरामीलाई शास्तिपछि फेरि पनि स्वास्थ्यकै खबर। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्नु भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो।
0: सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डुमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायले पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाण्डु उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाण्डुका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाण्डुका सड़कमा झण्डै 200 विरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
21: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा
8: विशेषज्ञ ओपीडी सेवा
9: निशुल्क औषधि वितरण
8: सशुल्क फार्मेसी सेवा
9: फिजियोथेरापी सेवा
8: अकुपंचर सेवा
9: योग परामर्श सेवा
8: क्रियाकल्प सेवा
9: पूर्व कर्म पंचकर्म सेवा
8: छार सूत्र सेवा
9: जलौका सेवा
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
21: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, पालिका, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति, कार्यक्रम, राहत, क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव संकलन गरिने बताउनुभयो।
21: आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,832,585,62,56,11,823 रूपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ़दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झण्डै 1 अर्ब बढ़ेको छ। अघिल्लो दिन हिजो 4,70,00,00,000 कारोबार भएको थियो। अस्ति सामान्य घटेको शेयर बजार हिजो पनि दोहोरो अंकले घटेको थियो।
0: काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरूआ भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्यूरोमा काज सरूआ गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरूआ सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरूआ सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्यूरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
21: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावित खुलापत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल

0: नान्सी, गर्भनोने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिटेबल क्याश डिस्काउन्ट अनि अन बिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजाज शोरूम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98654531331 र 98460969956।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसी सहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसी सहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसी सहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसी सहर नगरपालिका लमजुङ।

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्व वातावरण दिवस, लमजुङका विभिन्न स्थानमा वृक्षारोपण, विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम, लमजुङका स्थानीय तहको बेरुजू मध्ये 81 लाख रूपियाँ भन्दा बढ़ी असूल गर्नुपर्ने, सबैभन्दा बढ़ी दौड़दीमा, ओल्ड भिजनको सहयोगमा आरसीडीसीद्वारा एक बाल बालिका एउटा रूख अभियान संचालन, र लमजुङको एकमात्र पत्रिका लमजुङ दर्पण दैनिकको 13 औं स्थापना दिवसमा पत्रकारिता तालिम शुरू।

अब समाचार विस्तारमा विश्व वातावरण दिवसको अवसरमा लमसुङका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ। शुक्रबार विशेश्वर नगरपालिका 11 स्थित रामचोक बेसीको त्रिवेणी धाममा रहेको त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण भएको हो। डिभिजन वन कार्यालय लमसुङ ले जन्मदिनमा वृक्षारोपण अभियानको समन्वयमा कार्यक्रम गरेको हो। डिभिजन वन कार्यालय लमसुङका प्रमुख दीपक प्रसाद पण्डितको अध्यक्षता एवं प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा खनालले वातावरण र मानव जीवनबीच घनिष्ठ अन्तर्सम्बन्ध रहेको उल्लेख गर्नुभयो। वातावरणीय सन्तुलन बिग्रिए मानव जीवनलाई जोखिममा पर्न सक्ने भन्दै प्रज्ञा खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको धारणा राख्नुभयो। वातावरण सन्तुलन कायम राख्न र वरपरको क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रज्ञा खनालले रोपिएका बिरूवाको संरक्षण गुणमेल तथा नियमित हेरचाह गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी नेपाल गुल्मा हेडक्वार्टर लम्स

0: मनाइँदैछ। दिवससँगै आयोजना गरिने यस्ता कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा स्थानीय स्तरमा सरसफाई व्यवस्थापन प्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। लमजुङका स्थानीय तहहरूको बेरुजु रकम मध्ये 81 लाख भन्दा बढ़ी रूपियाँ रकम असुल गर्नुपर्ने महालेखाको 63 औं प्रतिवेदनले देखाएको छ। जिल्लाका 8 वटा स्थानीय तहहरूमा आर्थिक वर्ष 2081-82 कुल बेरुजु रकम मध्ये 81,67,147 रूपियाँ असुल गर्नुपर्ने देखिएको महालेखा प्रतिवेदनले देखाएको हो। महालेखाको प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी रकम दोर्दी गाउँपालिकाबाट असुल हुनुपर्ने देखिएको छ। दोर्दी गाउँपालिकामा मात्रै 38,48,013 रूपियाँ असुल हुनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ। मध्य नेपाल नगरपालिका जिल्लामा रकम असुली गर्नुपर्नेमा दोस्रोमा रहेको छ। सार्वजनिक भएको विवरण अनुसार मध्य नेपाल नगरपालिकाबाट 9,89,494 रूपियाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको विशेषर नगरपालिकाबाट 8,43,599 रूपियाँ असुल गर्नुपर्ने शीर्षकमा रहेको छ भने सुन्दरबजार नगरपालिकाबाट 7,84,545 रूपियाँ, मर्स्याङदी गाउँपालिकाबाट 6,54,803 रूपियाँ, दुधपोखरी गाउँपालिकाबाट 4,18,090 रूपियाँ असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। जिल्लाको रायनस नगरपालिकामा बेरुजु देखिएको कुल रकम मध्ये 3,23,603 रूपियाँ असुल गर्नुपर्नेमा देखिएको छ भने सबैभन्दा कम कोलासोथर गाउँपालिकाको असुल गर्नुपर्ने रकम 3 लाख रूपियाँ मात्रै रहेको छ। महालेखाको प्रतिवेदनले स्थानीय तहहरूले कुनै पनि योजना तथा कार्यक्रमहरूमा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको, मापदण्ड विपरीत कर्मचारी भर्ना गरी तलब दिएको, मापदण्ड भन्दा बढ़ी भत्ता वितरण दिएको जस्ता शीर्षकहरूमा असुल गर्नुपर्ने देखाएको छ। मापदण्ड भन्दा बढ़ी रकम भुक्तानी दिएका व्यक्ति वा समितिसँग रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र आरसेडिस नेपालले प्रकृतिको प्रेरणा जलवायुको ऐन हाम्रो उज्जवल भविष्य एक बालबालिका एक रूख अभियान शुरू गरेको छ। विश्व वातावरण दिवसको अवसरमा शुरू भएको अभियान अन्तर्गत वृक्षारोपण तथा विरूवा वितरण कार्यक्रम हुनेछ। शुक्रबार शनिबार र आइतबार गरी विभिन्न स्थानमा 2,200 विरूवा रोप्ने कार्यक्रम रहेको आरसेडिसले जनाएको छ। अभियानको पहिलो दिन शुक्रबार वेशिसर नगरपालिका 11 स्थित जनकल्याण माध्यमिक विद्यालय चिती, वेशिसरको मैगुम र गाउँ सहर क्षेत्र, सुन्दर बजारको महादेवी आधारभूत विद्यालय, बाल आदर्श माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयमा वृक्षारोप रोपण गरिएको छ। यसै गरी दोर्दी गाउँपालिका 8 स्थित जयदेवी माध्यमिक विद्यालय तथा दोर्दी 9 स्थित बरहामिना नादरबुत विद्यालय परिसरमा समेत विरूवा रोपिएको छ। कार्यक्रम अन्तर्गत ओल्ड भिजनमा दर्ता भएका 1,900 बाल बालिकालाई सुन्तला, ओखर, लिची, एभोकाडो तथा अस्ट्रेलियन कटरस लगायत विभिन्न जातका फलफूल तथा बहुपयोगी विरूवा वितरण गरिएको छ। ती विरूवाहरू बाल बालिकाले आफ्नै घर तथा समुदायमा रोप्ने गरी प्रदान गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङका अनुसार अभियानको पहिलो दिन मात्रै करिब 450 विरूवा वितरण तथा रोप्ने कार्य भएको छ। बाल बालिकालाई प्रकृतिसँग जोड्नुका साथै पोषणयुक्त फलफूल उत्पादनतर्फ प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार सुन्तला, ओखर, लिची, एभोकाडो लगायतका विरूवाले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै भविष्यमा बाल बालिकाको पोषण सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकाहरूलाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया, जिम्मेवारी र दायित्वबोध गराउँदै वातावरणीय संरक्षकका रूपमा विकास गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। अभियानले बाल बालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी बोध गराउनुका साथै हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। बाल बालिकाको सक्रिय सहभागितासहित सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणको सन्देश समुदाय स्तरसम्म पुर्याउने विश्वास गरिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी, तपाईंले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्याट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भने त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्याटहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र

0: उत्कृष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडी टेंट जेन्स टेलरिंग सेंटर सुट स्पेशलिस्ट बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई बैंक को ठीक अगाडि। प्रोपाइटर लक्ष्मी परियार रामजी परियार। सम्पर्क 9841692406 र 9816774372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा। गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
4: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसिसर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसिसर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसिसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
5: बेसिसर नगरपालिका लमजुङ।
6: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
7: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: मानव विकास तथा सामुदायिक सेवा SGCS को उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
8: मर्स्याङ्गदी FM 95 मेगाहर्ज। विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ तर्पण दैनिकको 13 स्थापना दिवसका अवसरमा सदरमुकाम बेसी शर्मा दुई दिने पत्रकारिता तालिम शुरू भएको छ। नव पुस्ताको सशक्तिकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग, कन्टेन्ट सृजना तथा मल्टिमिडिया विषयक तालिममा विद्यार्थी तथा पत्रकारितामा रूचि राख्ने युवा युवतीको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै जिल्ला न्यायाधीश सिराज ढकालले सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै सही तथ्यपरक र जिम्मेवार सामग्री उत्पादनको आवश्यकता झन बढ़दै गएको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रको क्षेत्रले सत्य, निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात गर्दै समाजलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई सकारात्मक रूपमा उपयोग गर्न सके समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले युवा युवतीलाई सृजनशील तथ्यमा आधारित तथा समाज उपयोगी सामग्री निर्माणमा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व सांसद मायानाथ अधिकारी, बारीकाई लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका लमजुङ शाखा अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ तथा महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष आस गुरूङ लगायतले मन्तव्य व्यक्त गर्दै डिजिटल युगमा पत्रकारिता क्षेत्र थप जिम्मेवार, विश्वसनीय र प्रविधि मैत्री बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सामाजिक सञ्जालको प्रभावकारी तथा मर्यादित प्रयोग, तथ्यमा आधारित सामग्री निर्माण र नयाँ पुस्तालाई संचार तथा पत्रकारिता सम्बन्धी विकासका अवसर उपलब्ध गराउन यस्ता तालिम उपयोगी हुने बताउनुभयो। डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै सामाजिक सञ्जालको जिम्मेवार उपयोग, प्रभावकारी सामग्री निर्माण तथा मल्टिमिडिया पत्रकारिता सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सहभागीलाई समाचार लेखन, डिजिटल कन्टेन्ट निर्माण, भिडियो तथा फोटो प्रस्तुतिकरण, सामाजिक सञ्जाल व्यवस्थापन लगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। लमजुङ दर्पण दैनिकले स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न रचनात्मक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष डिजिटल पत्रकारिता र नयाँ पुस्ताको संचार दक्षता विकासलाई केन्द्रमा राखेर तालिम आयोजना गरिएको प्रकाशक कृष्ण केसीले बताउनुभयो। शनिबारसम्म सञ्चालन हुने तालिमबाट सहभागीलाई आधुनिक संचार माध्यमको प्रयोग तथा पत्रकारितामा नवीन अभ्यासबारे व्यावहारिक ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ। लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन किसान संगीतले गर्नुभएको थियो। पत्रिका लमसुङ दर्पणले डिजिटल संचारकर्मी रविन्द्र परियारलाई सम्मान गरेको छ। विशिष्ट नगरपालिका दुई निवासी परियारलाई न्यू मीडिया तथा डिजिटल प्लेटफर्म मार्फत लमसुङ जिल्लाको कला, संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसका अवसरमा शुक्रबार बेसीशर्मा आयोजित कार्यक्रममा परियारलाई सम्मानसहित नगद 2000 रूपियाँ प्रदान गरिएको छ। परियारलाई पत्रिकाका प्रकाशक कृष्ण केसी, लमजुङ जिल्ला अदालतका जिल्ला न्यायाधीश सिराज ढकाल, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले संयुक्त रूपमा सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभएको हो। सम्मान पत्रमा परियारको सृजनात्मकता, सक्रियता र समाजप्रतिको उत्तरदायित्व युवा पुस्तालाई प्रेरित गर्नुका साथै जिल्लाको पहिचान प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। साथै आगामी दिनमा समेत यस्तै रचनात्मक तथा सकारात्मक कार्यमा निरन्तर सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ। लमजुङ दर्पण दैनिकले स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रबाट जिल्लाको पहिचान, कला संस्कृति, पर्यटन तथा सामाजिक गतिविधिको प्रवर्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको जनाएको छ। लागू पदार्थ सेवन गरी यात्रुवाहक सार्वजनिक सवारी साधन चलाएको आरोपमा लमसुङमा दुईजना बलेरो जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले अस्थायी ट्राफिक प्रहरी पोस्ट खुदी, प्रहरी चौकी खुदी तथा स्वास्थ्य चौकी खुदीका स्वास्थ्यकर्मी संघको समन्वयमा शुक्रबार बेसीसर चामे सड़क खण्ड अन्तर्गत खुदी क्षेत्रमा विशेष स्वास्थ्य परीक्षण तथा सवारी चेक जाँच अभियान सञ्चालन गरेको थियो। चालकले लागू पदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा आफ्नो मात्र होइन यात्रुको जीवन समेत जोखिममा पर्ने भएकाले दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा G1J7109 र G1J7179 नम्बरका यात्रुवाहक बलेरो जीपका चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले जनाएको छ। नियन्त्रणमा लिएका चालक तथा सवारी साधनलाई आवश्यक थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय लमसुङ पठाइएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले जानकारी दिनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन तथा दुर्घटनाको जोखिम कम गर्न यस्ता स्वास्थ्य परीक्षण र निगरानी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। विश्व वातावरण दिवसकै अवसरमा दोर्दी गाउँपालिका आठ स्थित जयदेवी माध्यमिक विद्यालयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालले विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको हो। विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा स्वच्छ वातावरण निर्माणमा युवाको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा कक्षा आठकी दिया तामाङ प्रथम, कक्षा आठकी सुप्रिया तामाङ द्वितीय र कक्षा आठकी रोजी तामाङ तृतीय भएका छन्। यसै गरी कक्षा सातका समीर तामाङ र कक्षा नौकी सम्झना तामाङले सान्त्वना स्थान हासिल गरेका छन्। कार्यक्रममा बोल्दै वर्ल्ड भिजन लमजुङ संयोजक शुक्रराज गुरूङले वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। बाल बालिकाहरूलाई प्रकृतिसँग जोड्दै वातावरणप्रति जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। कार्यक्रमको संचालन जयदेवी माविका शिक्षक नवराज अधिकारीले गर्नुभएको थियो। विश्व वातावरण दिवसको सन्देशलाई समुदाय स्तरसम्म पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आरसीडीसीले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
8: विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न स्थानमा वृक्षारोपण, विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम। लमसुङका स्थानीय तहको बेरुजु मध्ये 81 लाख रूपियाँ भन्दा बढ़ी असूल गर्नुपर्ने, सबैभन्दा बढ़ी दोर्दीमा। ओल्ड भिजनको सहयोगमा आरसीडीसीद्वारा एक बाल बालिका एक रूख अभियान सञ्चालन। र लमसुङको एकमात्र दैनिक पत्रिका लमसुङ दर्पणको 13 स्थापना दिवसमा पत्रकारिता तालिम सञ्चालन। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: extreme energy drink.
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिन जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसर नगरपालिका, लमजुङ।
6: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
9: हेलो कान्छी, घर बनाउने काम शुरू भयो।
10: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
9: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
10: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
11: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
12: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेश हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
1: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
1: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
6: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
1: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
6: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
1: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
6: प्रत्येक दिन ईसीजी सेवा,
1: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
6: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
1: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशनाथ आचार्यद्वारा जाँच तथा परीक्षण,
6: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
1: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
6: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
1: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
6: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
1: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
6: परिवार नियोजन सेवा,
1: मनोसामाजिक परामर्श सेवा।
6: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली, बेसिसर स्वाद सानीमा बैंकको ठिक अगाडि। घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसिसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 9556046244।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
0: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात, पुरानो बैङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। गाविएका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार 7 गते भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैरदलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव। जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने। निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने।
4: निर्वाचनप्रति प्राथमिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
3: आज विश्व वातावरण दिवस। 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती। आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना।
5: गण्डकी, बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
3: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी। रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने। केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
6: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि।
3: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
8: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतिभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपण हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समयसीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र, अंगीकृत नायब सुब्बा र सो भन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
4: निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजूद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले र अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि छ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पाँच दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
8: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भनी गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
9: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेटभरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआइएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट

0: देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ भने अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मध्य प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सीलाई पनि क्रमशः जारी नै रहनेछ।
0: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिक जन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
2: ब्यान त भयो, तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तीनटा तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्स वाला कुरामा
3: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कूलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त।
2: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ के, मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
3: सुरु रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
2: खाइन्छ, होइन? त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
3: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको।
2: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
0: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 वटा जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
4: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप।
5: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
4: हतारोले गुणस्तरीय काम नहुने सम्भावना। रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन् सीआईएन को

0: साझा खबर सुन्दै गर्नुहोला।
1: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरूवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालु आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दो फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही:
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
2: संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अडी बताउनुहुन्छ।
4: अस्ति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो कि खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। त्यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्प यतिखेर धेरै नै हुन्छ कि। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ अरे।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोर शाखाका प्रबन्धक हेमराज हमाल:
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही: आर्थिक वर्षको अन्तिम महिना नजिकिँदै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: सरकारी कारोबार त हाम्रो हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यास को मुभमेन्ट चाहिँ हुन्छ हैन र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु हुन सक्छ हैन त्यो विड्रलको अलिकति ट्रेन बढेको छ त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा वा सामान खरिद गर्नको लागि लिएको हुन सक्छ र आउने क्रम पनि अलिकति ठुलो बढेको तर त्यसरी रहसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन
2: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ बेलुमाया महतारा सीआईएन रेडियो कर्णाली आवाज सिमकोट हुम्ला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी
7: यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ खेतबारी खन्ने बिउ रोप्ने गोलबेट गर्ने र उत्पादन संकलन गर्ने बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन् कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरूषमा बढ़ी देखिन्छ
9: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
7: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
9: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा 27 गाई छन् गाईलाई दाना पानी खुवाउने गोठ सरसफाई गर्ने दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ
10: अब पैसा आउँछ अब त्यत्रो 1.5 लाख महिनामा बच्छ अनि त्यो पैसाबाट अब घर खर्च अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सोध्नु परेन गरिन्छ अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि अब बुढाबुढी सल्लाह गर्नुपर्छ श्रीमानसितै सल्लाह गरेर गरिन्छ अब
9: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ 5 रोपनी क्षेत्रफलमा सिमी बोडी धनिया लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
11: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
9: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। छ रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
11: सरकारीहरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले जाने बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने उर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छर्जियो, आजभोलि अब केसी तालले मैले ताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने उर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
9: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाशनले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
12: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्छ, महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
13: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? आफै
12: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
13: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा यहाँ कस्तो खालको असर पर्छ?
12: झैँ झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमेक गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
13: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा।
12: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन, बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गोरी तरकारी लगा फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि खेलले बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो आउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गते भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपाली सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 बजे
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दै भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खना यामो बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना यूआरएल चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
5: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
6: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
7: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
8: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
7: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
8: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
7: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
8: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
9: आकर्षक ज्वेलरी सुनसारी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
10: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Bonia. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेलो मर्चेंग एफएम 95 मेगाहर्ज
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्चाङडी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी र कार्यक्रम स्वास्थ्य सरोकार एचजीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एण्ड स्केल अप अन्तर्गत तयार गरिएको कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक हप्ता यसै समयमा तपाईँले रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटे ओडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र प्रत्येक रेडियोको फेसबुक पेज मार्फत र हाम्रो पात्रोबाट पनि तपाईँहरूले अलि सुनिराख्नु भएको छ। यस कार्यक्रममा हामीले विभिन्न रोगहरूको बारेमा, रोगीहरूको बारेमा र एचजीसीएस नमुना सामुदायिक अस्पतालले गरेको गतिविधिहरूको बारेमा कुराकानीहरू गर्दै आइरहेका छौं र विशेष गरेर यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नन कम्युनिकेबल डिजिजको बारेमा जनचेतना दिनु अथवा जनचेतना अभिवृद्धि गर्नु चाहिँ यस कार्यक्रमको मुख्य उद्देश्य छ। र रेडियोको अहिलेको जमाना हेर्दाखेरि खासै रेडियोमा धेरैजना बजारमा रेडियो सुनेको पाइँदैन, तर गाउँ गाउँबाट सुनेर हामीलाई प्रतिक्रिया दिइराख्नु भएको छ। रेडियोमा यस्तो कार्यक्रम सुनेको थिएँ, एकदम राम्रो लाग्यो र अझै यस्तो कार्यक्रम बजाइदिनुहोस् न भनेर चाहिँ हामीले प्रतिक्रिया तपाईँहरूको सल्लाह सुझाव पाइरहेका छौँ। यसको लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। र आज पनि हामीले तपाईँलाई एकदमै महत्वपूर्ण विषयमा जानकारी दिन लागिरहेका छौँ। र अहिलेको जमाना अथवा अहिलेको समय हेर्दाखेरि प्रत्येक घरमा जङ्क फुडहरू खाइरहेका हुन्छौँ र आज भने हामी जङ्क फुडदेखि अलि टाढा र हामी सानैदेखि बच्चालाई खुवाउने, ठुलालाई खुवाउने, बिरामी अवस्थामा खाने अनि सर्वोत्तम सातु अथवा मिक्स लिटोको बारेमा आज हामी कुराकानी गर्नेछौँ। र आज हामीसँग कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ ज्योति आचार्य सर, हुनुहुन्छ खाद अनुसन्धान अधिकृत खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको सर हुनुहुन्छ र उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। र स्वागत सँगसँगै उहाँसँग हामीले चाहिँ विभिन्न कुराकानी गरेका छौँ र हामीले एचजीसीएस नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा भोटेवडा सामुदायिक सिकाइ केन्द्रमा चाहिँ 4 दिनको मिक्स सातुको तालिम भएको थियो र त्यस तालिममा हामीले विभिन्न गतिविधिहरू गर्यौं। समुदायका महिलाहरूलाई र समुदायलाई चाहिँ हामीले लिटो बनाउने तालिमहरू दियौं र त्यसै सन्दर्भमा लिटोको बारेमा अथवा स्वस्थ खानपानको बारेमा हामीले सरसँग कुराकानी गरेका। आउनुहोस् कार्यक्रममा हामी उहाँलाई अगाडि जोड्नेछौँ। अब भने हामी कार्यक्रममा हामी हाम्रो गेस्टलाई जोड्नेछौँ र आउनुहोस् उहाँलाई स्वागत गरौँ। सर, यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम।
0: सरको थोरै परिचय पनि बताइदिनुहोस् न।
1: ज्योति आचार्य, खाद्य अनुसन्धान अधिकृत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको कार्यालय प्रमुख र मेरो विज्ञताको हिसाबले भन्नुपर्छ भने म खाद्य प्राविधिकीय, खाद्य प्रविधि विषयमा मेरो मास्टर्ससम्म अध्ययन रहेको छ भने ग्रामीण विकासमा पनि मैले मास्टर्स गरेका छु र हाल चाहिँ एलएलबीको विद्यार्थी पनि रहेको छु र समग्रमा यस क्षेत्रका गण्डकी प्रदेशका 5 वटा जिल्ला लमजुङ, गोर्खा, तनहुँ, मनाङ र नवलपुरको खाद्य स्वच्छताको अवस्था चाहिँ हेर्ने हामीले अनुगमन निरीक्षणबाट हेर्ने मेरो जिम्मा रहेको छ र त्यसैमा लागि परिरहेको छु।
0: हजुर सर, यो जुन खाद्य स्वच्छताको हजुरले चाहिँ अनुगमन गरिराख्नु भएको छ अनि अहिले चाहिँ यो जुन हाम्रो संसारभरि नै भनौँ न नसर्ने रोगहरूको चाहिँ एकदमै बढ़िरहेको छ, जुन चाहिँ खानपानले पनि एकदमै असर गर्ने भनेर सुनिन्छ नि त, होइन?
1: एकदमै नसर्ने रोग चाहिँ अहिले चाहिँ भयावह एउटा चाहिँ विश्वकै मृत्युको महत्वपूर्ण कारण भइरहेको छ र यो चाहिँ एउटा चिन्ताजनक विषय पनि हो।
0: हजुर सर, नसर्ने रोगहरूमा चाहिँ यो खानपानहरूको कारणले गर्दाखेरि अथवा कस्तो किसिमको खानपानहरू खाँदाखेरि चाहिँ नसर्ने रोगहरू लाग्ने अथवा नसर्ने रोगहरू नलाग्ने भन्ने हुन्छ कि? नसर्ने रोग भनेको चाहिँ के हो सर?
1: मैडम, यस्तो छ, अब नसर्ने रोग भनेको नामै होइन, यसको काफी छ। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कुनै पनि माध्यमबाट सर्दैन, जेनरल साधारण माध्यमहरूबाट पनि यो सर्दैन र अब यसलाई वैज्ञानिकहरूले त धेरै तरिकाले यसलाई व्याख्या गरेका छन्। तर समग्रमा बुझ्नुपर्छ भने नेपालको कन्डिसन र विश्वलाई हेरेर, डब्ल्युएचओको अवस्था हेरेर नेपालले चाहिँ 4 वटा चाहिँ मुख्य विश्वले नै मानेका एनसिडिजहरू छन्, जस्तो कार्डियोभास्कुलर डिजिज भन्छ, मुटुका रोगहरू, त्यस पछाडि श्वास प्रश्वासका रोगहरू, क्रोनिक रेस्पिरेटरी डिजिज भन्छ, क्यान्सर र डायबिटिज, यो चारवटा चाहिँ एनसिडिजहरू विश्वव्यापी नै छन्। अब नेपालले चाहिँ यसमा तीनटा एनसिडिजलाई अझ थपेको छ। त्यसमा चाहिँ मुख सम्बन्धी समस्या ओरल हेल्थ र मानसिक समस्या मेन्टल हेल्थ र रोड सेफ्टीलाई पनि नसर्ने रोगको क्याटेगोरीमा राखेर अगाडि बढाएको छ भने अब यसको रिस्क फ्याक्टर के कति कारणले चाहिँ यो नसर्ने रोगहरू लागिरहेका छन् भन्दा विश्वले नै मानेका कारणमा चाहिँ टोबाको युज भनेर भन्छ, जुन चाहिँ धुम्रपान मद्यपानको खराब बानी छ। त्यस्तै हार्मफुल युज अफ अल्कोहल, त्यो चाहिँ जुन रक्सीजन्य पदार्थहरू छन् मदिराजन्य पदार्थको चाहिँ असर गर्ने तरिकाले यसलाई प्रयोग गरेर अनहेल्दी डाइट, अघि जुन हजुरले खानपानमा भन्नुभएको छ त्यसपछि म यसमा आउँछु, त्यो पनि एउटा कारण र महत्वपूर्ण कारण रहेको छ भने अर्को चाहिँ फिजिकल इनएक्टिभिटी भन्छ, त्यो चाहिँ शारीरिक व्यायामको कमीले पनि नसर्ने रोगहरूलाई बढावा दिइरहेको छ। अब नेपालले चाहिँ फेरि यसमा पनि एउटा रिस्क फ्याक्टर थपेको छ र त्यो चाहिँ इन्डोर एयर पोल्युसन भन्छ, घरभित्र हुने वातावरण प्रदूषण होइन वातावरणको प्रदूषण, र समग्रमा यसलाई भन्नुपर्छ बुझ्ने भाषामा भन्दा घरभित्र जुन चुलो बालिरहेका छौँ हामी दाउराको प्रयोग गरिरहेका छौँ यसले पनि एउटा रिस्क फ्याक्टर बढाएको छ। र यो रिस्क फ्याक्टर चाहिँ क्रोनिक रेस्पिरेटरी डिजिज होइन धेरै दमको समस्याहरू चाहिँ यसबाट आएको छ। र यसरी समग्रमा यो सम्पूर्ण कुराहरू चाहिँ अहिले नसर्ने रोगको चाहिँ एउटा निदान गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ यसलाई भनेर राज्य नै लागेको अवस्था छ। र एउटा खुसीको कुरा चाहिँ के हो भन्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जुन चाहिँ पहिला चाहिँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत थियो, सायद यस्तै धेरै कुराहरू चाहिँ खानपान स्वास्थ्यसँग धेरै जोडिएर होला वर्तमान सरकारले चाहिँ यसलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राखेर होइन अहिले चाहिँ तपाईँको चाहिँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनेको छ। र खाद्य स्वच्छताकै अर्थ के हो भन्दाखेरि कुनै पनि खानेकुरा खाइसके सेवन गरिसके पछाडि हामीलाई रोग नलागोस्, हामीलाई चाहिँ असर नगरोस् शरीरमा भन्ने कुरा हो। र जुन यो नसर्ने रोग छ यसमा पनि अनहेल्दी डाइट अर्थात असुरक्षित खाना अथवा अस्वस्थ खाना पनि यो चाहिँ नसर्ने रोगको कारक हो भनेर छ। र यसका धेरै उदाहरणहरू पनि छन्, जस्तो हामी भन्न सक्छौँ कि पत्र पत्रिकाको प्रयोग चाहिँ हामीले मसीयुक्त पत्र पत्रिकाको प्रयोग खानेकुरामा गर्यौँ भने त्यो मसी सरेर त्यो चाहिँ हार्मफुल केमिकल्सहरू होइन त्यो चाहिँ हेभी मेटल्सहरू लिड जस्ता हेभी मेटल्सहरू चाहिँ ट्रान्सफर हुन्छ त्यहाँ सर्छ र त्यसले पनि हामीलाई असर गरिरहेको छ। धेरै तारेर भुटेर पकाएर खाइयो भने पनि अत्यन्तै बढी डढेका खानेकुरा खाइयो भने पनि त्यो पनि राम्रो हुँदैन। त्यस्तै तपाईँको चाहिँ अब मासुहरू पकाउँदाखेरि त्यो ज्वालामा परेर त्यसमा चाहिँ त्यो बढी च्याड प्रोडक्ट भन्छौँ हामी, त्यो चाहिँ बढी कालो अँगार जस्तो भएको मासुहरू खाइयो भने पनि त्यसमा पनि कार्सिनोजेनिक तत्त्वहरू हुन्छन् होइन, बेन्जोएपाइरिन जस्ता चाहिँ तपाईँको चाहिँ यो चाहिँ पिपिबी भनेको पार्ट्स पर बिलियन भन्छ, एकदम थोरै मात्राले पनि असरदार गर्ने कुराहरू हुन्छन्। यी यस्ता कुराहरू छन्। रङको चाहिँ अस्वाभाविक प्रयोग, जस्तो चाहिँ पकाएर खानुपर्ने कुरामा रङ हाल्नु हुँदैन, सिन्थेटिक फुड कलर जुन चाहिँ तपाईँको चाहिँ नेचरल भनेको बेसार केसर जस्ता चिज चाहिँ नेचरल भए, क्लोरोफिलहरू नेचरल भए, तर त्यसदेखि बाहेक डाई रङ जुन छ सिन्थेटिक फुड कलरको रूपमा रहेका ती चाहिँ पकाएर खानेकुरामा खानु हुँदैन भनेको छ। यी यस्ता कुराहरूको चाहिँ हामीले जानी नजानी प्रयोग गर्दिनाले अहिले खानेकुरा चाहिँ गलत तरिकाले प्रयोग गरिदिनाले पनि नसर्ने रोगको जोखिम बढ़िरहेको छ।
0: हजुर सर, अहिले चाहिँ यो जुन प्याकेटको खानेकुराहरूको नि कुरा गर्छ, सबै बजारहरूमा छ्यापछ्यापी आइरहेको छ, अनि सबैजना मान्छेहरू चाहिँ एकदम अल्छीपनाले पनि अनि इजी फूड भइरहेको छ, अनि यसमा चाहिँ हजुरको भनाइ के छ सर?
1: धन्यवाद। तर मेरो चाहिँ म एउटा खाद्य प्राविधिक भएको कारणले पनि मेरो थोरै यसमा चाहिँ रिजर्भेसन पनि रहेको छ। कस्तो कुरा भन्दाखेरि देख्ने बित्तिकै त्यो चाहिँ जङ्क फूड भनेर करार गरिदिने चलन छ। आज मात्र मैले फेसबुकमा एउटा स्ट्याटस देखाएको खानेकुरा जङ्क हो कि खाने व्यवहार चाहिँ जङ्क होइन, हाम्रो खाने प्याटर्न चाहिँ जङ्क हो कि खानेकुरा त आफैमा जङ्क नहुनुपर्ने भन्ने कुरा हो। अब प्रशोधित कुरालाई प्याकेटमा भएको कुरालाई डाइरेक्टली जङ्क भन्ने अथवा त्यो चाहिँ खानै हुँदैन भन्ने चाहिँ म मान्दिनँ। विज्ञानको प्रयोग र बिस्तारै हाम्रो होइन तपाईँको चाहिँ बिस्तारै चाहिँ औद्योगिक व्यवस्थातिर गएको सहरीकरणले अब हामीलाई प्याकेटका कुरा नखाइ बस्न सक्ने अवस्थै बनाएन कि। अब यसको त सुरुवात तपाईँको त म फेरि पनि कहिले काहीँ उदाहरण दिन्छु, भात चाहिँ चामलबाट खाइरहेको मान्छेले चिउरा किन आविष्कार गर्यो त भन्दा पक्कै त चिउराको केही होइन। लामो बाटो हिँड्नु पर्दा अब जंगलमा चाहिँ तपाईँको चाहिँ दाउराहरू बाल्न कठिन हुने, जंगल जनावरको डर हुने भएकोले उसले प्रशोधन गर्यो नि त, घरैमा चाहिँ त्यसलाई चिउरा बनायो, भुजा त्यसै गरी बनायो होला तराईतिर होइन, जहाँ चाहिँ एकदम उखरमाउलो गर्मी हुन्थ्यो त्यही चामल चाहिँ भुटेर चाहिँ भुजा बनाउन सिक्यो होला। भनिसके पछाडि त्यो पनि त प्रशोधन थियो। आज हामी अमिलोलाई चुक बनाएर खाइरहेका छौँ, त्यो पनि प्रशोधनको एउटा चाहिँ त्यो उदाहरण हो। अब त्यसैको चाहिँ अब रोटी खानु पनि एक खालको प्रशोधनै गर्यो आटालाई, त्यही रोटी त्यही आटाबाट बनेको चाहिँ अब चाउचाउ छ, त्यसलाई चाहिँ त्यो चाहिँ जङ्कको खानै हुँदैन भन्ने अब नखाइ नसक्ने फेरि त्यो मान्छेको त्यो एउटा मस्तिष्क के हुन्छ, जे चाहिँ कुरा लुकायो जति लुकाउन खोज्यो त्यतैतिर जाने, बजारमा पनि पाउने, हामीलाई उद्योगको विकास पनि चाहिने भनिसके पछाडि त अब त्यो चाउचाउ चाहिँ कसरी हेल्दी हुन्छ त भन्दा कहिलेकाहीँ खाने खाजा हो म नेपालमा बेला बेला सुन्छु कि भातै जस्तरी खाइदिने, हाम्रा चाहिँ विद्यार्थीहरू काठमाडौँतिर बस्ने डेरातिर बस्ने चाहिँ तपाईँको डाइटिङ गरेको छु भने चाउचाउ खाइदिने, चाउचाउ मात्रै खाइदिने, त्यसको कम्तीमा प्याकेट पनि नपर्दिने, त्यसमा अन्डा हाल्नुपर्छ होला अथवा भेज खानेले सागको मात्रा बढाउनुपर्छ होला, त्यो भनेको त एउटा बेस्ट प्रोडक्ट हो होइन, फ्लोर हो, त्यो मैदा हो भनिसकेपछि त्यसलाई चाहिँ कसरी हेल्दी बनाउने भन्ने कुरामा चाहिँ हामी बहस गर्नुपर्छ। तर फेरि अब यसो भन्दैमा चाहिँ होइन, अब स्कुलको चाहिँ दैनिक खाजामा त्यही चिज मात्रै सातै दिन दिने भन्ने चाहिँ पक्कै होइन होइन, हामीले रिफ्रेसमेन्टका लागि अब हामीले केही त चाहिने रहेछ नि त दिउँसो उखरबाउलो गर्मीमा भनिसकेपछि, अब विभिन्न अन्तर्राष्ट्रिय प्रोडक्ट भन्दा त हाम्रो मही पनि त्यही जस्तो छ है, त्यसले पनि मिठा दिन्छ भने चाहिँ मही त खानु पर्यो नि त, अब भोलि त त्यही मही चाहिँ तपाईँको प्याकेटमा आयो भने चाहिँ खराब हुने, अब घरमा सारेर गिलासमा दिएको चाहिँ राम्रो हुने भन्ने तर्कले चाहिँ अलिकति म पनि त्यसमा चाहिँ रिजर्भेसन राख्छु। तर समग्रमा भन्दाखेरि सबभर हाम्रो नेपाल भनेको चाहिँ अब हामी कृषि प्रधान देश हो, हाम्रा धेरै कुराहरू ताजा रसिला छन् होइन, त्यसमा पनि अभिषादीको प्रयोग गरिदिनु भएन होइन, त्यसलाई यदि प्रयोगै गर्ने हो भने पनि कुन विषादी कति समयसम्म त्यो होल्ड गर्नुपर्ने त्यो गरिदिनु पर्यो, रेसिडिभहरू रहनु भएन र त्यस्तै ताजा कुराहरू चाहिँ हाम्रा बालबालिकाहरूलाई बेलैदेखि खुवायौँ र प्रशोधित कुरामा चाहिँ कहिले काहीँ होइन कहिले कसो बाहिर घुम्दाखेरि अथवा अप्ठ्यारो पर्दाखेरि चाहिँ खाने बानी बसायौँ भने पक्कै पनि त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा राम्रो पनि असर गर्छ।
0: हजुर सर, अहिले चाहिँ यो नसर्ने रोगहरूको लागि मुख्य जिम्मेवार चाहिँ खानाको लागि नै मानिन्छ अहिले संसारभरि नै, अनि विशेष गरेर अहिले यो चाहिँ नसर्ने रोग न्यूनीकरणमा चाहिँ एउटा असल खानपानमा सुधार गर्ने चाहिँ एउटा सर्वोत्तम पिठो पनि हामीले चाहिँ जुन तालिमहरू पनि दिँदै गरेका छौँ र सर्वोत्तम पिठो पनि पर्छ र सबैको घर घरमा चाहिँ सिजीको पहुँच छैन र गाउँमै अनि आफ्नो घरमा नै राम्रोसँग सर्वोत्तम पिठोहरू बनाएर आफ्नो बच्चालाई परिवारलाई कसरी गर्न सकेला सर?
1: धन्यवाद म्याडम। यो चाहिँ कस्तो हो भन्दाखेरि सर्वोत्तम पिठो मिक्स सातु जे भने पनि हामीले सानैदेखि हाम्रा बालबच्चाहरूलाई विभिन्न प्रकारको अन्नहरूको पौष्टिकता चाहिँ एउटै गाँसमा केटाकेटीको बानी हामीलाई कस्तो हुन्छ मलाई पनि अहिले यो फुड न्युट्रिसन पढेको याद आयो, बिटेक पढ्दाखेरि हाम्रो म्याडमहरूले भन्नुहुन्थ्यो कि अबको बच्चाहरू यस्तो छुकछुके भइसक्यो कि एकै ठाउँ बसेर खाँदै खाँदैनन्, पहिला धेरै छोराछोरी हुँदा वरिपरि बसेर कसले खाने भनेर जसले छिटो त्यो हात पुग्यो होइन, फुपूको आमाको हात मुखमा जसको पुग्यो त्यो अलि हृष्टपुष्ट हुने, अब अहिलेको चलन के छ भन्दा बसेर खाइदिए नखाइदिने, अझ अहिले त रिल्ससँग खाइदिने, त्यति छिटो भइसके र केटाकेटीको स्वभावले तपाईँको शरीर एकदमै सानो हुन्छ, उसलाई थोरै गाँसमै सम्पूर्ण पोषणहरू पुर्याएर दिन सक्यो भने चाहिँ बल्ल उसको पोषणको मात्रा पुरा हुन्छ र त्यो अवस्थामा चाहिँ जुन अघि हजुरले कम्पनी भन्नुभयो नेपालमा त होइन राम्रै कम्पनी हो त्यो सकेसम्म, तर अब सबैले त्यो पहुँच हुँदैन र अब सधैँ किनेर खाँदा फेरि त्यसको त्यो क्यापेसिटी पनि नहोला मान्छेको, त गाउँघरमै भएका कुरालाई हामीले त्यो इन्ग्रिडियन्ट्ससँग होइन जुन हामीले सर्वोत्तम पिठो भनिरहेछौँ अथवा अहिले आहार पूरक खाद्य पदार्थ सबभन्दा राम्रो त आहार पूरक खाद्य पदार्थ भनेर बालबालिकाले आएको छ, कम्तीमा 15% प्रोटिन हुनुपर्छ, त्योभन्दा बढी प्रोटिन हुनुपर्छ भनेर मान्यता राखेको छ र हाम्रो पनि सिकाइले मेरो पनि तालिमको अनुभवले र हाम्रो ट्रायलले पनि के देखाएको छ भन्दा गाउँघरकै कुराहरू चामल गहुँ होइन मकै तपाईँको चाहिँ जौ अनि कोदो फापर अब जुनेलो सकिन्छ जुनेलो मखाना यस्ता चिजहरू र तपाईँको भटमास चना अनि मुङ दाल अलिकति सिमी लगायतका होइन गाउँघरमै पाइने चाहिँ दलहन र गेडागुडीलाई एउटा मात्रा मिलाएर चाहिँ हामीले बनाउन सक्यौँ पिठोको रूपमा बनाएर सकेर त्यसलाई चाहिँ सुरक्षित ढङ्गले राखेर चाहिँ राम्रोसँग अलिकति तेलमा चाहिँ के अरे तपाईँको घिउमा चाहिँ भुटेर दुध पानी आवश्यकता अनुसार होइन राखेर थोरै गुलियो चाहियो भने मिश्री पनि राख्न सक्यो, त्यसरी बनाइयो भने त्यो चिज चाहिँ एकदमै हेल्दी फुडको रूपमा आएको छ र अब हामीले तालिममा पनि यो कुराहरूलाई हामी प्रेरित गर्छौँ किन भन्दाखेरि वास्तवमै अब यो चिज भनेको चाहिँ घरमै चाहिने कुरा भयो नि त, प्रशोधित चिज पनि घरमा राखिदिनाले गर्दाखेरि लामो समय टिक्ने भयो, सिजनको बेला किनेर चाहिँ बनाएर राखिदिँदाखेरि 2-4 महिना टिक्छ, त्यसकारण तपाईँले अघि जुन भन्नुभएको छ सर्वोत्तम पिठो मिक्स तातु बालबच्चाको लागि एकदमै पोषिलो आहार हो र यसतर्फ चाहिँ हामीले बालबालिकालाई खुवाइयो भने यो चाहिँ तपाईँको अहिले एनसिडिजमा सबभन्दा ठुलो चाहिँ ट्रान्सफ्याटको पनि इस्यु आइरहेको छ होइन, औद्योगिक ट्रान्सफ्याट त हामीले 2% भन्दा बढी हुनु हुँदैन भनेर नियमन गरिरहेका छौँ, रै पनि अब अझै पनि हाम्रो चेतनाले नै त्यस्ता चिजहरू चाहिँ जस्तो अब भन्छौँ नि बाहिर वनस्पति घिउबाट आएका र अब सेचुरेटेड फ्याट र अझ बढी चाहिँ तपाईँको तेललाई पटक पटक तारेर होइन अनि भुटेर खाएका कुराहरूमा ट्रान्सफ्याटको मात्रा बढी हुन्छ, त्योभन्दा यो सर्वोत्तम पिठो टाइपका चिज थोरै घिउमा चाहिँ भुटेर तपाईँ पानी दुध हालेर खुवाइयो भने हाम्रो यो चिल्लो होइन तारेका भुटेका खुवाउने समयमा त्यो चिजले चाहिँ नानी बाबुको पेट पनि भरिन्छ, नानी बाबु मात्रै भएन ठुलै मान्छेले पनि सातुको रूपमा त्यसलाई प्रयोग गर्न सकिन्छ, त्यो पहिल्यै भुटेर बनाइएको हुन्छ, त्यसकारण यी चाहिँ हेल्दी फुडमा पर्छन् र हेल्दी फुड सही र अझ न्युट्रिसन विशेष फूडमा पनि यसलाई पर्छ, यो पोषिलो खानेकुरा हो, पोषणयुक्त खानेकुरा छ। र बच्चालाई खुवाउँदा त अझ म के जोड दिन्छु भने सबैले आफ्नो नानी बाबालाई कम्ती बालभिटा हालेर खुवाइदिनुहोस्। नेपाल सरकारले त्यसलाई पनि होइन सबैतिर पहुँचमा पुर्याएको छ, दुई महिनासम्म रेगुलर खुवाउने, त्यसपछि ग्याप गर्ने भनेको छ स्वास्थ्य स्वयंसेविकासँग बुझेर त्यो चिजलाई चाहिँ मिक्स गर्यो भने अघि तपाईँले नाम लिनुभएको प्रोडक्ट जस्तै प्रोडक्ट चाहिँ हाम्रो गाउँघरमा पनि बन्न सक्छ, घरैमा बन्न सक्छ। यति मैले राख्न चाहे।
0: हुन्छ सर, अब हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ, अन्तमा यति व्यस्त समय हामीलाई दिनुभयो र के भन्न चाहनुहुन्छ हाम्रो चाहिँ तीनवटै रेडियोबाट एकैसाथ हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ अनि हाम्रो पात्रो बाटो पनि अनि तीनवटै रेडियोको फेसबुक पेज मार्फत पनि हामीलाई अहिले सुनिराख्नु भएको छ, उहाँहरूको लागि के सन्देश दिन चाहनुहुन्छ?
1: म्याडम, म चाहिँ यो नियमनकारी निकायमा बढी इन्भल्भ भएकोले धेरै समय चाहिँ मेरो नियमनकारी काममै हुन्छ, अन्त बजारमा पनि डुलिरहेकै हुन्छु। तर अब यो एउटा विज्ञताको हिसाबले, म एउटा खाद्य प्राविधिज्ञ भएको हिसाबले कहिलेकाहीँ समाजमा गएर दुई चार कुरा आफूले जानेको कुरा राखौँ भन्ने मलाई पनि लाग्छ। र यो मौका चाहिँ यो एजिसिएस नम्बर सामुदायिक अस्पताल जुन चाहिँ हाम्रो सुन्दर बजार छमा रहेको छ, त्यहाँबाट हाम्रो आदरणीय हेमन्त सरले एउटा मौका जुराइदिनु भयो, त्यो एनसिडिसको मैले कार्यक्रम पनि गर्न पाएँ, कुराहरू राख्न पाएँ, साथै सर्वोत्तम पिठोका महत्वको बारेमा पनि केही दिन बसेर हामीले कुरा गर्न पायौँ। र समग्रमा म्याडम हजुर आफै पनि हुनुहुन्छ, हजुरलाई पनि म धेरै हजुरको मेन्टरसिपको लागि धन्यवाद दिन चाहन्छु। र यो चाहिँ एउटा सामुदायिक हस्पिटल चाहिँ मलाई कस्तो लाग्यो भने एउटा चाहिँ यो ठाउँको लागि चाहिँ एउटा चाहिँ तपाईँको सोसियल वर्कमा पनि धेरै अगाडि बढेको र जतिसक्दो तपाईँहरू चाहिँ निरोगी हुनुहोस् है, हाम्रो बेड कम छ, तपाईँहरू निरोगी भइदिनु भने पनि हामी चाहिँ त्यो चाहिँ हाम्रो असली सेवा हुन्छ भन्ने हिसाबले र चेतनाको स्तरमा यो आवश्यक पनि छ। हाम्रो बुझाइ के छ भन्दाखेरि हस्पिटल गयो भने चाहिँ गाह्रो हुन्छ भन्ने, अनि साह्रै क्रोनिक भइसकेपछि हस्पिटल जाने अनि त्यो बिचरा त्यो लास्ट अवस्थालाई त होइन हामीलाई पनि ह्यान्डल गर्न गाह्रो हुन्छ, त्यसकारण केही सिम्टम देखिँदै त्यो स्क्रिनिङमा भाग लिएर चाहिँ एउटा स्वस्थ जीवनको लागि चाहिँ मैले भने पनि अस्ति होइन म अझै स्वस्थ हुन चाहिँ कसरी जान सक्छु त भन्ने कुरामा हाम्रो अहिले पुगेकै छैन क्या त्यो लेभलको हाम्रो हेल्थ फेसिलिटीमा। कम्ती बेला दाँतमा चाहिँ मैले सुनिरहेको छैन, छ महिनामा एकचोटि डेन्टिस्टसँग भेट्नुपर्छ भने जस्तो यो जिउलाई पनि म ठिक छु अझै ठिक बनाउन बिस्तारै साथ छोड्छ नि त उमेर सँगसँगै, कहिले काहीँ होइन त्यो एउटा जेनेटिक कारणले पनि हुनसक्छ बिरामी अवस्था, त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ अझै राम्रो हुने के गर्नुपर्छ डाक्टर साहब भन्ने हिसाबले चाहिँ यो क्याम्पेनहरू गरेको देखेँ। र यो अवस्थामा चाहिँ त्यो एजिसिएस नमुना सामुदायिक अस्पताल र यसको हाम्रो चाहिँ जुन सर म्याडमहरू हुनुहुन्छ उहाँहरू सबैप्रति म आभार प्रकट गर्दै आफ्ना कुराहरू राख्न दिनुभयो। यो तिनैवटा रेडियोले चाहिँ एउटा यो स्वास्थ्यलाई चाहिँ जोडेर चाहिँ यो कार्यक्रम प्रसारण गरिदिनु भएको छ, उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिँदै यस्तै कुराहरू बेला मौकामा उपभोक्ता स्वास्थ्यका कुरा, उपभोक्ता हितका कुरा र जनस्वास्थ्यका कुराहरूमा आफ्ना कुरा राख्ने मौका दिनुभएको छ, म हजुरप्रति पनि आभार व्यक्त गर्दै आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु।
0: हुन्छ, सरलाई धन्यवाद।

हजुर, हामीले कार्यक्रममा धेरै कुराकानी गरिसकेका छौँ। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र आजको हाम्रो गेस्ट हुनुहुन्थ्यो ज्योति आचार्य सर, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीबाट। र हामीले यस कार्यक्रममा आज सर्वोत्तम पिठोको बारेमा र विभिन्न हेल्दी फूडहरूको बारेमा कुराकानीहरू गरिसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको हामी अपेक्षा गर्दछौँ। तपाईँको सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाको लागि तपाईँले हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि एजिसिएस नमुना सामुदायिक अस्पतालको फोन नम्बर रहेको छ 0663-590-448 र त्यस्तै गरी 40-21-23 र 40-21-24 यो जुनसुकै नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ भने रेडियोको फेसबुक पेजहरूमा पनि तपाईँले हाम्रो लागि सल्लाह सुझाव प्रतिक्रियाहरू छोड्न सक्नुहुनेछ। र अब आगामी हप्ता फेरि यस्तै कार्यक्रम र यस्तै विभिन्न जानकारी लिएर उपस्थित हुने वाचा गर्दै म कार्यक्रम सञ्चालिका शोभा ठकुरी पनि विदा माग्न चाहन्छु। रेडियो सुनेर बस्नुहुने तपाईँ तमाम श्रोताहरू लगायत तीनवटै रेडियोका प्राविधिक मित्रहरूलाई हृदयदेखि आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालिका म शोभा ठकुरी फेरि पनि विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।

0: Mania.
1: Extreme energy drink.
2: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
3: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त

0: भएको भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतोल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि
4: के भयो दिदी? तपाईलाई सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, विसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
2: बेसी सहर नगरपालिकाको जरुरी सूचना। बेसी सहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
1: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
2: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बेसी सहर, लमजुङ।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: लोटी पर्दिरो बैंगने विवरण पी भिजा मुई खाता लिखै हाम्रो
8: खै खै बहु कोही लोटर भर्दिल
9: लोटी पर्दी
8: भर्दी आ भर्दी लोटर खाली पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आनन् फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
10: सतर्क
9: सिद्धार्थ ब्याकर क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
13: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
12: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
13: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
12: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: Media Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: होइन हौ दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानमा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ
6: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी को लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
10: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रेर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
9: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
10: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98460-77-745
13: लमजुङका लागि सामसङ कोनका गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
14: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849968924, 9845680।

0: sip on ya. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
0: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ
4: Extreme energy drink. Taste the difference. Feel the energy.

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।